कर्कट राशि तपाईको आजको दिन राम्रो रहनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। रोगबाट छुटकारा पाउने योग रहेको छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। सिंह राशि परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षी शान्त रहेकाले तपाईले शुरूआत गरेको काम सफल बन्नेछ। स्वास्थ्यमा सुधारको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कन्या राशि बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछ। परिवारसँगको सम्बन्ध सुदृढ बन्नेछ। व्यापारमा नाफा हुनेछ। तुला राशि मन अशान्त बन्ने जोखिम रहेको छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने दिन रहेको छ। योजना सफल पार्न धैर्यताको खाँचो देखिन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। वृश्चिक राशि तपाईले गरेको श्रमको फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। धनु राशि आज प्रियजनसँगको भेटले मन रमाउनेछ। कतै घुमफिर तय हुन सक्नेछ। आज नयाँ कामको थालनी हुने सम्भावना रहेको छ। पारिवारिक मेलमिलाप हुनेछ। मकर राशि सहकार्य गरेर लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा फाइदा हुनेछ। शत्रुहरू बढ्नेछन्। धार्मिक क्षेत्रमा मन जानेछ। कुम्भ राशि बौद्धिक व्यक्तिसँग नम्र भएर व्यवहार गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अन्तिममा मीन राशि आमदानीका स्रोतहरू भेटिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षा र व्यापारमा थप मेहनत गर्नुपर्ने आजको दिन रहेको छ। साथीको साथमा महत्वपूर्ण काम बन्नेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0654141000 सधैँ खुला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
4: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98468817।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476080681।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि, बजाज शोरूम सँगै।
6: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461633101 र 98468383522।
12: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आया गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 98171656।
6: आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3

0: थियो नया प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नया युग सँगै नया प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9845315368।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
2: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
4: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
5: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9556062029।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9556033998 र 9465610950।
5: एपी स्टोर, दुलेगौडा सृजना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
12: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
12: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
5: फोन नम्बर 0564143121,
12: मोबाइल 9605678634 र 9701107090।
14: लौ आयो खुसी,
15: एक सय तीन थोप्लो आठ, अन्तर्मनको आवाज।
16: स्टुडियो अहिले बिहानको 6 बज्यो।
0: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पस्छ।

0: दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।
1: Where do we begin?
2: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: इन्डोनेसियाले 750 भन्दा धेरैको संख्यामा सरकारी उद्योग बन्द गर्ने, घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य,
5: र नेपाल भलिबल लीग आउँदो भदौ 19 गतेदेखि शुरू हुने एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01590 61 89, मोबाइल 97072540 89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: काया कैरनमा अब खबरको सिलसिला नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षेधरको 3 दिने राष्ट्रिय भेला हिजो काठमाडौँमा शुरू भएको छ भेलामा देउवा लगायतका नेताहरूले कांग्रेसलाई एकजुट बनाउने दावी गरेका छन् नेताहरूले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन् पुष अन्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई देउवा पक्षले स्वीकार गरेको छैन नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको थियो तर थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको वैशाख 4 को फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृहकार्य थाकिराखिएको छ भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउबा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गरिएको सन्देश नेता कार्यकर्तामा पुर्याउन भेला आयोजना गरिएको नेताहरूले बताएका छन् संस्थापन पक्षले 15 महाधिवेशन तयारी गरिरहेका बेला देउबा पक्षले त्यसलाई चुनौती दिन पनि राष्ट्रिय भेला गरेको हो भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गगन थापालाई पत्र पठाउँदै 15 महाधिवेशन लगायतका संगठनात्मक गतिविधि रोक्न आग्रह गरिसक्नु भएको छ महाधिवेशनको प्रक्रिया अघि बढ़ाए अदालतमा जानेसम्मको तयारीमा देउबा पक्ष छ करिब 5 महिनापछि स्वदेश फर्किएका देउबाले हिजो भेलालाई प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्नुभयो उहाँले कांग्रेस एकताबद्ध हुने पनि बताउनुभयो भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनुभयो पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउबाको नेतृत्वमा पार्टी र अरू दल एकताबद्ध हुने दावी गर्नुभयो नेता शेखर कोइरालाले कांग्रेस विवादित मनस्थितिबाट गुज्रिरहेको भन्दै अब एक ढिक्का हुनुपर्ने बताउनुभयो यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउवा पक्षसँग छलफल गरेर समाधान निकाल्न तयार रहेको बताउनु भएको छ हिजो केन्द्रीय कार्यसमिति बैठकमा उहाँले संवादबाट पार्टी एक गराउनु पर्नेमा जोड़ दिनु भएको छ
5: सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले शुरू नियुक्ति र हरेक आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐन 2059 छ तर गएको आर्थिक वर्षमा 5200 सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ सम्पत्ति विवरण नबुझाउनेबाट भ्रष्टाचार निवारण ऐन अनुसार जनै 10,000 रूपियाँसम्म जरिवाना असुल्न केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पारिस गरेको छ केन्द्रले गएको आर्थिक वर्ष 82-83 सम्पादन गरेको कार्य समेटेर तयार गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 7,67,033 जनाले मात्र सम्पत्ति विवरण पेश गरेका छन् सम्पत्ति विवरण नबुझाउने 5,265 को नाम अख्तियारमा अख्तियारले असुल्ने छ जनै 10,000 रूपियाँसम्म जरिवाना शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
4: सत्तारूढ़ राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढ़ाउँदै गएको छ राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरूङले आलोचना गर्नुभएको छ यसमा सभामुख डीपी अरियाल र राष्ट्रपा सभापति रवि लामिछानेले पनि चासो राख्नु भएको छ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राष्ट्रपा सांसद सुनारसँग नेपाल प्रहरीका आईजीपी दानबहादुर काकीको नोकझोक भएको थियो सांसद सुनारले माग गरे अनुसार आफ्नो र परिवारको समेत सम्पत्ति छानबिन गर्न गृह सचिव र आईजीपीहरूले चुनौती दिएका थिए त्यस घटनालाई लिएर हिजो गृहमन्त्री गुरूङले प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिमा सांसदहरूलाई न्यायाधीश नबन्न चेतावनी दिनुभयो आईजीपी कार्की हिजै प्रहरी वरिष्ठ अधिकारीहरूलाई लिएर सभामुख डीपी अरियाललाई भेट्न जानुभएको थियो सभामुखको कार्यकक्षमा भएको भेटमा आईजीपी कार्कीले सांसदको व्यवहारले प्रहरीको मनोबल गिरेको बताउँदै त्यसमा सभामुखको धारणा के हो भनेर चासो राख्नु भएको थियो। नवयुवा आन्दोलन र त्यसअघि समेत विभिन्न कारणले प्रहरीको मनोबल बारम्बार गिरिरहेका बेला संस्थामाथि प्रहार भइरहँदा तल्लो तहसम्मै समस्या देखिन सक्ने प्रहरी अधिकारीहरूले बताएका थिए। सभामुख अरियालले लेखा समितिमा सुरक्षा निकायका प्रमुखका सम्बन्धमा भएका अभिव्यक्तिबारे आफूले पहिले नै जानकारी लिइसकेको बताउनुभयो। तपाईँहरू भेट्न पनि आउनुभयो, राम्रो कुरा हो, यस विषयमा मैले आफै पनि बुझिरहेको थिएँ, सभामुख अरियालले भन्नुभएको थियो। लेखा समितिमा भएको सवाल जवाबकै विषयमा रासोबा सभापति रवि लामिछानेले पार्टी सचेतक प्रकाश चन्द्र परियार मार्फत जानकारी लिनुभएको छ। सांसद सुनारले सुरक्षा निकायका सम्बन्धमा दिइरहेको अभिव्यक्तिका सम्बन्धमा संसदीय दलमा छलफल हुने रासोपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। कान्तिपुरमा खबर छ।
5: ग्यासको आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आउँदो महिनाका लागि अहिले स्वीकृत कोटाभन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभएको हो। ग्यास आपूर्ति सहजताको लागि आउँदो 3 महिनासम्म 10,000 टन बढ़ी ग्यास दिन भारतलाई पत्राचार भएको छ। हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, अहिले नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। यस्तो कदमले ग्यासको आपूर्ति सहज गर्न मद्दत पुग्ने विश्वास छ। यसैबीच ग्यास आपूर्ति सहज गराउन आजदेखि काठमाण्डौको टेकुसहित 5 ठाउँबाट ग्यास बिक्री गरिने भएको छ। आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाण्डौको समन्वयमा विभिन्न ब्राण्डका ग्यासहरू चाबैलको यातायात कार्यालय परिसर, किर्तिपुरको राधास्वामी परिसर, बसुन धाराको राधास्वामी परिसर र बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवन परिसरबाट ग्यास बिक्री गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ग्यास वितरण हुने निगमले सूचना मार्फत जानकारी दिएको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्।
4: काया कैरनमा पालिकाहरूमा जग्गा किता काठको अवस्था बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 98560062 र 98468164145।
9: सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ,
14: साबिकको राष्ट्रिय बीमा संस्थान।
15: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी, सुरक्षा निकायबारे खगेन्द्र सुनारको अभिव्यक्तिले रासोपाभित्री तरंग, सम्पत्ति विवरण नबुझाउने 5265 को नाम अख्तियारमा, आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल, आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुने लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको विभिन्न जिल्लामा गैराती पानी परेको छ। पछिल्लो 3 घण्टामा जाजरकोटमा सबैभन्दा धेरै 40 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको लुम्लीमा झण्डै 28 मिलिमिटर पानी परेको छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशको पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेश साथै कोशी बागमती र गण्डकीको तराई भागका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने अनुमान छ। बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भाग, लुम्बिनीको पहाड़ी र तराई भागका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने भएकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
4: 753 पालिका मध्ये 390 मात्र जग्गा वर्गीकरणको काम पूरा गरेका छन्। बाँकी 363 पालिकामा किताकाट चालू आर्थिक वर्षको साउन 1 गतेदेखि फेरि रोकिएको छ। भूपयोग ऐन 2076 नियमावली 2079 अनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन लगायत 10 क्षेत्रमा वर्गीकरण नगरी किताकाट गर्न नपाइने कानूनी व्यवस्था छ। सरकारले पालिकालाई वर्गीकरण पूरा गर्न पटक पटक नियमावली संशोधन गर्दै म्याद थप गरे पनि धेरैजसो पालिकाले तोकिएको समयसीमा भित्र काम गर्न सकेका छैनन्। यसको प्रत्यक्ष असर घर जग्गा कारोबार, साना किता किन्न चाहने आम नागरिक र आवास व्यवसायमा परिरहेको छ। साथी महेश गेवालीले किताकाटको अहिलेको अवस्थाबारे भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टसँग कुरा गर्नुभएको छ।
16: कतिपय स्थानीय तह 185 स्थानीय तहमा लगभग अन्तिम चरणमा पुगिसकेको अवस्था छ। 82 स्थानीय तहले आधा भन्दा बढी काम गरिसक्नु भएको छ। 55 स्थानीय तहले आधारभूत मापदण्ड तयार गर्दै गरेको अवस्था छ। हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ 36 स्थानीय तहले हालसम्म पनि यो भूपरि क्षेत्र वर्गीकरणको कार्य प्रारम्भ नगरेको भन्ने विवरण हामीलाई प्राप्त भएको छ। बाँकी 390 बाहेकका स्थानीय तहमा किताकाटबाट हुने जग्गा प्रशासन काम प्रभावित भएको हुन सक्छ।
17: सरकारले अघि नै 3 पटक नियमावली संशोधन गरी म्याद थपिसकेको छ, तर पनि आधाभन्दा बढी पालिकाले चाहिँ वर्गीकरण गर्न सक्नु भएको छैन, यस पछाडिको कारण चाहिँ के होला?
16: बाँकी हाम्रो 36 पालिका यो हिमाली क्षेत्रका पालिकाहरू जहाँ चाहिँ खासै जग्गाको किता कार्ड हुँदैन, ती बाहेक अन्यत्र चाहिँ नि काम अगाडि बढ़िसकेको अवस्था चाहिँ छ। अब अलिक जटिल विषय पनि भएको हुनाले अन्तिम चरणमा धेरैजसो अधिकांश पालिकाहरू अन्तिम चरणतिर हुनुभएको हुनाले उहाँहरू काम गरिराख्नु भएको छ र अब मेरो विचारमा छिटो अब चाहिँ यो पूरा हुन्छ होला भन्ने हामीले अपेक्षा राखेका छौँ।
17: यसपछि पनि फेरि म्याद थप गरिन्छ अथवा अन्य केही प्रक्रिया अगाडि बढाइन्छ के छ?
16: अहिले तत्कालको लागि यो विषयमा केही छलफल भएको छैन।
17: जुन पालिकाहरूले जुन वर्गीकरण गरिसकेका छन् उनीहरूले प्रक्रिया कसरी सजिलो पूरा गरे, अब यसबाट चाहिँ अरू पालिकाहरूले चाहिँ केही सिक्न सक्ने अवस्था हुन्छ कि हुँदैन?
16: नापी विभागले यसअघि नै प्रत्येक स्थानीय तहलाई एक चरणको आधारभूत भूपरि सम्बन्धी नक्सा डाटा तयार गरेर उहाँ एक किसिमको चाहिँ भूपरि क्षेत्र वर्गीकरण सहितको तथ्याङ्क उपलब्ध गराइसकेको अवस्था हो। कतिपय स्थानीय तहले त्यसै तथ्याङ्कलाई आधार मानेर पनि अगाडि बढेको देखिन्छ। कतिपय स्थानीय तहले आफूले थप त्यसमा वर्कआउट गरेर पनि काम गरिसकेको देखिन्छ। त्यसैले अब स्थानीय तहले खास गरी चाहिँ काम गरिराख्नु भएकै छ। कतिपय अवस्थामा चाहिँ नापी विभागको प्राविधिक सहयोग आवश्यक पर्ने भएको कारणले पनि रोकिएको हुन सक्छ। अब नापी विभागले पनि प्राप्त अनुरोधका आधारमा प्राथमिकतामा राखेर चाहिँ प्राविधिक सहयोग उपलब्ध गराइराखेको छ। सर्वसाधारणलाई पर्ने मर्कालाई मध्यनजर गरेर स्थानीय तहले यसलाई प्राथमिकतामा राखिदिनुभयो भने धेरै ठूलो जटिल विषय पनि होइन, चाँडोभन्दा चाँडो यो काम सम्पन्न गर्न सकिन्छ।
17: यसमा यो किताकाट रोकिँदाखेरि घर जग्गा कारोबार गर्दा अथवा भनौँ साना घडेरी किन्नेहरू र अरू भनौ यो आवास व्यवसायमा चाहिँ कस्तो असर पर्ला पर्दैन के छ?
16: किताकाट रोकिएको कारणले गर्दा अवश्य अब जग्गा कारोबारमा त असर पर्छ होला नै, तर ससिम किताको कारोबार रोकिँदैन, अंश बण्डाको कारोबार रोकिँदैन, अंश भरपाईको कारोबार रोकिँदैन, हाल साबिकको कारोबार रोकिँदैन, हाल साबिक गर्ने काम रोकिँदैन, लगत कट्टाको काम रोकिँदैन, रोकिँदैन। तर किताकाट गरेर चाहिने जग्गा लिने विषय चाहिँ रोकिएको अवस्था चाहिँ हो। किताकाट गरेर जग्गा लिने भनेको पनि त्यसले केही प्रतिशत चाहिँ ओगट्ने भएको हुनाले घर जग्गा कारोबार प्रभावित हुन सक्ने अवस्था देखिन्छ।
17: दीर्घकालीन समाधानका लागि कुनै ठोस योजना हामीले बनाएका छौँ अथवा यो हरेक वर्ष दोहोरिरहने समस्या नै रहन्छ?
16: यसमा चाहिँ अब नितान्त स्थानीय तहलाई नै भूप्रयोग ऐन र नियमावलीले जिम्मेवारी दिएको हुनाले अब यसमा सबै स्थानीय तहले समयमै सम्पन्न गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। अन्यथा कानूनमा संशोधन नहुँदासम्म त यो काम रोकिने भयो। रोकिँदाखेरि सर्वसाधारणले चाहिँ दुःख पाउने अवस्था भयो भने पक्कै पनि स्थानीय तहले यसलाई प्राथमिकता राखेर अगाडि बढाउनुहुन्छ भन्ने कुरामा मन्त्रालय आशावादी छ।
2: उहाँ हुनुहुन्थ्यो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव गणेश प्रसाद भट्ट। फेरि पनि खबरकै सिलसिला, नेपालमा मनसून लाग्ने बित्तिकै बाढ़ी पहिरो र डुबानको त्रास मुख्य चर्चामा रहन्छ। तर सरकारी तथ्याङ्कले चालू मनसून सिजनमा अन्य कुनै पनि प्राकृतिक विपद भन्दा बढ़ी मानिसको ज्यान सर्पदंशले लिइरहेको देखाएको छ। अझ चिन्ताको विषय यही उत्कर्ष सिजनमा देशका प्रमुख उपचार केन्द्रहरूमै जीवन रक्षक एन्टी भेनम सकिएर बिरामीको उपचारमा समस्या देखियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो बुलेटिन अनुसार चालू आर्थिक वर्ष 2083 वैशाख 1 साउन 23 गतेसम्मको 3.5 महिनामा देशभर सर्पदंशका कुल 801 घटना दर्ता भएका छन्। जसमा 59 जनाले ज्यान गुमाएका छन् भने 749 जना घाइते भएका छन्। यो अवधिको समग्र विपदजन्य मृत्युमध्ये सर्पदंश नै सबैभन्दा ठूलो एकल कारण बनेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। चट्याङ, आगलागी र पहिरो भन्दा समेत बढ़ी। तर यस वर्षको सबैभन्दा गम्भीर पाटो घटना संख्या मात्र होइन, देशभरकै एन्टी भेनम आपूर्ति व्यवस्था नै खलबलिएको छ। सर्पदंश उपचारको प्रमुख रेफरल केन्द्र मानिने वीरगंजको नारायणी अस्पतालले हालै एन्टी भेनमको स्टक पुर्याइसकिएपछि बिरामीलाई अन्त्य उपचार खोज्न अनुरोध गर्दै सार्वजनिक सूचना नै निकालेको थियो। अस्पतालमा मनसूनमा दैनिक औसत 8 जना सर्पदंशका बिरामी आउने गर्छन्। एन्टी भेनम नपाएका केही बिरामी सीमापारी भारतको रक्सौल स्थित अस्पताल पुगेर उपचार गराउन समेत बाध्य छन्। 20 भन्दा ठूलो सरकारी लापरवाही, सर्पदंशको उत्कर्ष सिजनमै एन्टी भेनम मृत्यु शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
18: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु।
19: ए सबिना, यस्तो हतारमा कता हो?
20: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
19: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता रिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
21: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
18: आलय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
22: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर।
5: शब्द संगीत तस्वीर वा भिडियो उत्पादन गर्न मात्रै नभएर पछिल्लो समय चिकित्सा र मानसिक परामर्शसँगै धार्मिक र आध्यात्मिक प्रयोजनका लागि पनि एआई अर्थात कृत्रिम बुद्धिमत्ता प्लेटफर्मको प्रयोग हुन थालेको छ। गएको वर्षसम्म मुख्यतया निशुल्क रूपमा उपलब्ध गीता जीपीटी र बुद्ध जीपीटी जस्ता च्याटबटको चर्चा भएकोमा अहिले प्रयोगकर्ताले भगवानको भाव दिने एआई प्लेटफर्म शुल्क तिरेरै प्रयोग गर्न थालेका छन्। बढ़दो डिजिटल प्रवेशसँगै धार्मिक क्षेत्रका पुजारी पण्डित र बाबाजीहरूको भूमिका प्रभावित हुने त होइन भन्ने प्रश्न समेत उब्जिरहेका छन्। रोबोट र एआई कहिल्यै नथाक्ने, मन्त्र नबिर्सिने र विधामा पनि नबस्ने भएकोले धार्मिक विधिहरू सम्पन्न गर्न वैकल्पिक साधनको रूपमा पनि थालिएको छ। तर प्रविधिले धार्मिक विधिहरू सम्पन्न गर्न सके पनि यसले मानव समुदाय र गुरूहरूको स्थान लिन नसक्ने विज्ञहरू दावी गर्छन्। परम्परागत पूजापाठ, धर्मग्रन्थको अध्ययन, कुण्डली विश्लेषण जस्ता गतिविधि सहज बनाउन केही नेपाली स्टार्टअपले पनि फेथ टेक अर्थात धार्मिक प्रविधिको क्षेत्रमा प्रयास शुरू गरेका छन्। बाह्य देशहरूमा एआई एप र धार्मिक रोबोटले व्यावसायिक बजार नै खड़ा गरिरहेको सन्दर्भमा नेपाली उद्यमी तथा विकासकर्ताले पनि स्थानीय संस्कृति आवश्यकता र आस्थालाई प्रविधिसँग जोड्न नवीन पहल गरिरहेका छन्। धार्मिक प्रविधि एप्लिकेशन निर्माणतर्फ भएका प्रयासबारे एउटा उदाहरण हो संस्कृतका विद्यार्थी आफैले विकास गरेको वृहत कर्मकाण्ड मोबाइल एप। भारतको वृन्दावनमा संस्कृत अध्ययन गरेका झापाका नवीन खतिवड़ा र इलामका युवराज ढुंगेलले 5 वर्ष अघि सामान्य लगानीबाट यो एप्लिकेशन बनाउनु भएको थियो। शुरूमा कर्मकाण्ड पुस्तकलाई मात्रै डिजिटल रूपमा राख्ने उद्देश्यले एप बनाउन खोजे पनि पछि यसलाई विस्तार गर्दै कम्पनीकै रूपमा दर्ता गरिएको नवीनले बताउनु भएको छ। सांस्कृतिक र धार्मिक अभ्यासमा प्रविधिको प्रयोग मोबाइल एप वा सफ्टवेयरमा मात्र सीमित छैन, हार्डवेयर र भौतिक प्रोडक्टमा पनि यस्ता केही काम भएका छन्। डिजिटल भगवानसँग सशुल्क साक्षात्कार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
4: अब विदेशका खबर। इण्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका 750 भन्दा धेरै सरकारी स्वामित्वका उद्योग बन्द गर्ने भएको छ। त्यहाँका राष्ट्रपतिले उत्पादनशील उद्योग मात्र सञ्चालनमा राखिने बताएका छन्। संसदमा सम्बोधनका क्रममा राष्ट्रपतिले सरकारी स्वामित्वका धेरै उद्योगले नाफा देखाउने गरे पनि वास्तविक रूपमा घाटामा रहेको बताए। सरकारले अहिलेसम्म 290 बन्द गरिसकेको र आउँदो डिसेम्बर अन्त्यसम्म बाँकी कम्पनीको संख्या 300 भन्दा धेरै नरहने राष्ट्रपतिले बताएको समाचार संस्था एपीले जनाएको छ। इण्डोनेसिया सरकारले सरकारी सम्पत्तिको प्रभावकारी व्यवस्थापन, घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्यले सरकारी स्वामित्वका उद्योगको संख्या ठूलो मात्रामा घटाउने योजना अघि सारेको हो। विदेशकै अर्को खबरमा जापानको पूर्वी क्षेत्रमा ठूलो वर्षापछि आएको विपज्जन्य घटनामा कम्तीमा 8 जनाको ज्यान गएको छ। ठूलो पानी परेपछि राजधानी टोकियोको नारिता विमानस्थलमा हिजो हजारौं यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। जापानमा अस्ति बिहिबारको वर्षालाई त्यहाँका अधिकारीहरूले अभूतपूर्व भनी वर्णन गरेका छन्। मौसमबुदले यस वर्षको टाइफुन आँधी मौसम असामान्य रूपमा सक्रिय रहने अनुमान गरिरहँदा जापान र छिमेकी देशहरूमा आएका श्रृंखलाबद्ध आँधीपछि ठूलो वर्षा भएको हो।
5: अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19 देखि 27 गतेसम्म हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक नीति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि राष्ट्रिय खेलकुद परिषद राखेपको बहुद्देश्य कवडहलमा सञ्चालन हुने जनाएको हो। लीगमा 6 वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीको खेल तालिका सार्वजनिक हुन बाँकी नै छ। खेलकै अर्को खबरमा नेपाली पौडी टोलीले आउँदो 20 एसियाली खेलकुदको तयारी भारतको बेंगलुरूमा गर्ने भएको छ। 1 महिना लामो प्रशिक्षणका लागि 5 खेलाड़ीसहित 7 सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। 5 खेलाड़ीमा पुरूषतर्फ जाडिन श्रेष्ठ, अभिप प्रधान र इर्विन श्रेष्ठ तथा महिलामा डुबाना लामा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभयो। 20 एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा शुरू हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको 6 मुख्यमन्त्री नियुक्त हुनुभएको छ। पछिल्लो समय माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको एकीकरणपछि बनेको नेकपा र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि भट्टका लागि मुख्यमन्त्रीको बाटो खुलेको हो।
5: मनसून जन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको ज्यान गएको छ। गएको वैशाख 1 देखि जो साउन 29 सम्म बाढ़ीबाट 19, पहाड़बाट 35, चट्याङबाट 26, भारी वर्षाको कारण 4 र हिम पहिरोबाट एकजनाको ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसून जारी नै रहेकोले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
4: युट्युब, एक्स, स्पोटिफाई, टिकटक जस्ता सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्ममा पोस्ट हुने सामग्री मार्फत कमाई गर्ने विकल्पहरूमा कड़ाई गर्ने भएका छन्। यो हप्ता मात्रै युट्युब र एक्सले मोनिटाइजेशनका नियम कड़ा पार्ने घोषणा गरे। स्पोटिफाई, टिकटक र मेटाले पनि क्रिएटरको आमदानीलाई मौलिक र व्यवसायिक सामग्रीसँग जोड्दै लाने घोषणा गरिसकेका छन्।
5: बगैँचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानलाई यति बेला हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायत शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। स्याउको स्वाद जाँच्न रिफ्याप्ट्रोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
4: र सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाएको छ। यस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। काया कैरनमा अब पालो उखानको
5: नहुने मेसो यसो न उसो
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी। सुरक्षा निकाय बारे खगेन्द्र सुनारको अभिव्यक्तिले राजसभाभित्रै तरंग।
4: ग्यास आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल। आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरिने।
5: जग्गाको किता काट रोकिँदा घर जग्गा कारोबार प्रभावित। पालिकाहरूलाई जग्गा वर्गीकरणको काम सक्न दबाव।
4: इण्डोनेसियाले 750 भन्दा धेरैको संख्यामा सरकारी उद्योग बन्द गर्ने। घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य।
5: र नेपाल भलिबल लीग आउँदो भदौ 19 गतेदेखि शुरू हुने। एसियाड पौडी टोली तयारी का लागि आज भारत जाँदै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्व प्रधानमन्त्री देउबा स्वदेश फर्केको अनि रासोपाका एकजना सांसदले सिंहदरबारको नाम फेर्नुपर्छ भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ देउबा जस्तै देखिने मान्छे विमानस्थलमा पत्रकारसँग कुरा गर्दैछन्। उनी भन्दैछन्, नेपाल किन आएको रे? अनि सिंहदरबारको नाम फेरेर अब शेरदरबार राख्न आएको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला, गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712440।
5: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141042, 98560231128, 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला, गण्डकीकै पहिलो पोलिक्लिनिक,
7: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
7: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
8: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
9: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635 93 369।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 560 23 420, 98 041 54 674 र 98 460 23 420।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
12: नमस्ते, यसमा चाहिँ अब खास आज मैले कुरा गर्ने के खोजेको भने, मैले हजुरहरूलाई दुईवटा एपिसोडमा चाहिँ जुन घाँटीको नसा च्यापेको बारेमा, नसा कसरी च्यापिन्छ र नसा च्यापेपछि के हुन्छ भन्ने कुराहरू चाहिँ मैले प्रस्तुत गरेको थिएँ। आज पनि मैले खास नसा च्यापेकै नै कुराहरूको चाहिँ प्रस्तुत गरिरहेको छु। आज खास चाहिँ मैले चाहिँ ढाडको नसा च्यापेको र घाँटीको नसा च्यापेको, त्यसबाट सिम्टमहरू के हुन्छ, किन हुन्छ र यसबाट के कम्प्लिकेसनहरू के उत्पन्न हुन सक्छ भन्ने कुरा चाहिँ आज म चाहिँ हजुरहरूको अगाडि चाहिँ भन्न चाहन्छु। जस्तै आज भनौँ न, जस्तै ढाडको नसा च्याप्छ किन भन्दाखेरि चाहिँ, त्यो जस्तै घाँटीको जुन नसा च्यापिन्छ त्यो नै जस्तै सिम्टमहरू चाहिँ सबै त्यस्तै टाइपको हुन्छ। तर के हुन्छ भने, घाँटीको नसा र ढाडको नसामा आज हजुरलाई म अलिकति अन्तर बताउँछु र कति कुराहरू चाहिँ सिम्टमहरू एउटै टाइपको पनि हुनसक्छ यसमा, र कुनै चाहिँ डिफरेन्स पनि हुनसक्छ यसमा। जस्तै ढाडको नसा च्याप्दाखेरि तपाईँको जुन गरम सामानहरू उचाल्दाखेरि चाहिँ नसा च्याप्छ भन्ने कुरा चाहिँ एउटा चाहिँ यो भन्न चाहन्छु। तर यस्तो पनि हुन्छ कि तपाईँले एउटा कुनै पनि चिजहरू यसो पछाडिबाट यसो कुनै पनि पोइसनहरू नमिल्दाखेरि चाहिँ बिस्तारै यसो मात्रै तपाईँले कुनै एउटा भन्ने एउटा सानो पेन्सिल मात्र एउटा डट पेन मात्र पनि उचाल्दाखेरि चाहिँ नसा च्याप्ने हुनसक्छ तपाईँको, किनभने त्यति बेला प्रेसर चाहिँ तपाईँको के हुन्छ भने ठ्याक्क त्यो डिस्कलाई चाहिँ प्रेसर पर्दाखेरि चाहिँ जुन चाहिँ डिस्क हुन्छ त्यो चाहिँ कोल्याप्स भनौँ न, डिस्क चाहिँ अब निस्किन्छ बाहिर, त्यो निस्केपछि नसा च्याप्न सक्छ। एउटा पनि कारण, एउटा मेन इम्पोर्टेन्ट कारण यो पनि हो। र धेरै लामो समयसम्म नसा च्यापिरहँदाखेरि चाहिँ सिम्टमहरू के हुन्छ भन्ने कुरा आउँछ यसमा, होइन? र अब एउटा कुरा यसमा के छ भने, घाँटी र ढाडको नसा च्याप्दाखेरि चाहिँ कसरी के हुन्छ भन्ने कुरा चाहिँ एउटा सानो म भन्न चाहन्छु। घाँटी चाहिँ नसा च्याप्ने कारणहरू चाहिँ के हुन्छ, कजहरू मैले अस्ति पनि भनिसकेँ, ढाडको नसा च्याप्ने कारणहरू पनि उस्तै हो। म यो बारेमा चाहिँ हजुरलाई विस्तृत रूपमा भन्न चाहन्छु। जस्तै ढाडको चाहिँ नसा च्याप्दाखेरि चाहिँ तपाईँको धेरै इम्पोर्टेन्टहरू चिजहरू छ। कुनै चिज चाहिँ एकैचोटि खुट्टाहरू पुरै लाटो भएर गयो सपोज, र ढाड चाहिँ एकदम दुखेको छ भने त्यति बेला चाहिँ के हुन्छ त, जुन चाहिँ खुट्टाले टेक्न पनि सक्दैन जुन चाहिँ मेरो अनुभवमा र हामीले चाहिँ पढेको र प्र्याक्टिकल ऊ अनुसार चाहिँ हामी के भन्न सक्छौँ भने त्यति बेला चाहिँ ढाडको तल्लो है तल्लो लो ब्याक पेन हुँदाखेरिको चाहिँ जुन बेला खुट्टा चल्दैन त्यति बेला चाहिँ हाम्रो चाहिँ ढाडमा कि क्यान्सर भएको हुनसक्छ कि टिबी भएको हुनसक्छ यसमा यो एकदम इम्पोर्टेन्ट छ है त्यही भएर चाहिँ ढाड एकदमै दुखेको छ र खुट्टाले टेक्न सकेको छैन तुरन्त डक्टरमा पुग्नु चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ यति बेला किनभने त्यति बेला चाहिँ यदि हड्डीहरू कोल्याप्स भएर तपाईँको पुरा नसे चाप्यो भने तपाईँको चाहिँ जिन्दगीभर चाहिँ खुट्टा चाहिँ प्यारालिस भएर जान्छ तपाईँको एउटा यो कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ है र यदि अब म तपाईँलाई यता घाँटीतिर लिएर जान्छु नसा च्याप्दाखेरि यदि घाँटीको नसा च्याप्दाखेरि चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ यदि सेन्ट्रल डिस्क एक्सक्लुजन भएको छ भन्ने मतलब डिस्क नै च्यातेर गइसकेको छ भने लामो समयसम्म नै तपाईँको उपचार भएको छैन र त्यति बेला चाहिँ तपाईँको यदि दुइटै हात र दुइटै खुट्टा चाहिँ यदि चाहिँ चल्दैन भने त्यो चाहिँ घाँटीको नसा च्यापेको हो तपाईँको त्यो घाँटीको नसा च्याप्दाखेरि चाहिँ मैले चाहिँ अहिलेसम्म जस मेरो आजको अनुभवसम्म चाहिँ घाँटीको चाहिँ त्यति क्यान्सरै हुने टिबी हुने रोग चाहिँ त्यतिसम्म चाहिँ भएको छ एकदमै नगर्ने रूपमा हो यदि टिबी र क्यान्सर हुन्छ भने तल्लो ढाडमै हुन्छ अथवा बिचको भागमा चाहिँ नसा च्यापेर चाहिँ दुइटै खुट्टा प्यारालिस हुन्छ यदि दुइटै हात र दुइटै खुट्टा चाहिँ यदि प्यारालिस जस्तो हातले पनि नचलाउने चलाउन नसक्ने र खुट्टाले पनि यदि चलाउन सकिन्न भनेर त्यो चाहिँ घाँटीको नसा च्यापेर हुन्छ एकदमै र त्यो बाहेक अर्को चाहिँ तपाईँको कस्तो हुन्छ भने घाँटीको चाहिँ मेन नसामा ट्युमरहरू पलाएको हुनसक्छ त्यसमा त्यो एउटा चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो र त्यसमा चाहिँ अर्को एउटा कुरा पनि के छ भने तपाईँको दुइटै हात र दुइटै खुट्टामा चाहिँ नचलेको खण्डमा एउटा गुलेन बार सिन्ड्रोम पनि भन्छ हामीले जसले चाहिँ दुइटै हात र दुइटा खुट्टा चल्दैन त्यसमा पनि उपचार चाहिँ हुन्छ अलिक समय लाग्ने एक डेढ महिना लाग्छ त्यसको चाहिँ होइन त्यो चाहिँ गुलेन बार सिन्ड्रोम भन्छ हामीले घाँटीको चाहिँ र ढाडकोमा के फरक छ अब हेर्नुहोस् फेरि ढाडको चाहिँ नसा च्याप्दाखेरि चाहिँ तपाईँको धेरै लामो समयसम्म चाहिँ यदि च्यापिरहेको खण्डमा तपाईँको चाहिँ मेन सेन्ट्रल डिस्क प्रोडुजन अथवा एक्सट्रुजन भएर चाहिँ तपाईँको दिसा पिसाबहरू बन्द हुन सक्छ तपाईँको होइन त्यसलाई चाहिँ हामीले काउडा इकोनोमिक सिन्ड्रोम भन्छौँ यदि त्यो दिसा पिसाब बन्द हुने र तपाईँको खुट्टाहरू एकदम लुलो भएर जान सक्छ त्यस्तो बेलामा चाहिँ हामीले यसलाई चाहिँ के भन्न सक्छौँ भने इमर्जेन्सी अपरेसन यसलाई चाहिँ इमर्जेन्सी अपरेसन विदिन 7 घण्टाभित्र गर्नुभयो भने त्यो अपरेसन गर्दाखेरि चाहिँ तपाईँको रिजल्ट राम्रो आउँछ यदि होइन 7 घण्टाभन्दा ढिला भयो 24 घण्टा 48 घण्टा भयो भने तपाईँलाई अरू समस्याहरू चाहिँ अपरेसन गरे पनि तपाईँको खुट्टा चाहिँ अलि लाटलाटो हुने झमझम हुने पोल्ने जस्तो टाइपको र तपाईँको पिसाबमा भयो र तपाईँको चाहिँ अब भन्न अरू चिजहरू डिसफङ्सनहरू चाहिँ हुनसक्छ तपाईँको जस्तै अब तपाईँको सेक्सुअल एक्टिभिटीमा पनि तपाईँको कमजोर हुँदै जान सक्छ यसमा होइन यो कुरो चाहिँ एकदम बुझ्नु जरुरी छ त्यही भएर मैले के भन्न चाहन्छु भने लामो समयदेखि तपाईँ एक दिन नसा च्यापेको छ र ढाड पनि दुख्दैन तपाईँको होइन र घुँडाहरू पैतालाहरू केही पनि दुखेको हुँदैन तपाईँको र खुट्टाहरू झमझम पनि भएको हुँदैन र लाटो पनि भएको हुँदैन त्यही पनि ढाडको नसा च्यापेको हुनसक्छ किन भन्दाखेरि यो कुरा चाहिँ एउटा सानो म हजुरलाई भन्न चाहन्छु यदि सेन्ट्रल डिस्क प्रोडुजन अथवा एक्सट्रुजनहरू चाहिँ लामो समयसम्म भएको खण्डमा सेन्ट्रल हुँदाखेरि के हुन्छ भन्दाखेरि चाहिँ मेन नसामा च्यापेको हुन्छ है स्पाइनल कर्डको मेन नसामा च्यापेपछि त्यो त्यति बेला चाहिँ तपाईँको दाहिने खुट्टा र देब्रे खुट्टामा झमझम लाटो कुनै पनि कम्प्लिकेसनहरू नहुन पनि सक्छ तपाईँको किनभने यदि मगा धेरै बिरामीहरू मगा आएको छ सबै ठाउँमा देखाएर चाहिँ अब ठिक भइरहेछन् ढाडहरूको होइन ढाडहरूको चाहिँ दुखाइ भइरहेको छ अथवा दुखाइ भएको छैन त्यो पनि अस्तिर भइरहेको छ भन्छन् तर उहाँको चाहिँ 6 महिना 1 वर्ष 2 वर्षसम्म पनि केही पनि नभएको सिम्टमहरू हुन्छ झमझम लाटोहरू केही नभएको अब त्यस्तो बिरामी मगा आइपुग्दाखेरि चाहिँ मैले चाहिँ उहाँहरूको चाहिँ मैले एउटा आफ्नो टेस्ट छ एउटा मैले त्यो टेस्टले चाहिँ उहाँको चाहिँ नसा च्यापेको छ कि छैन भनेर चाहिँ मैले हेर्छु जब त्यहाँ मैले त्यो नसा च्यापेको चाहिँ मैले भेट्छु खुट्टामा झमझम लाटो केही पनि भएको हुँदैन तर उहाँको नसा च्यापेको हुन्छ त्यति बेला चाहिँ मैले 4-5 जना पेसेन्टहरू यस्तो टाइपको भेटेको छु कि जसको चाहिँ खुट्टाहरू झमझम लाटोहरू करेन्ट हान्ने जस्तो केही पनि भएको छैन तर उसको एमआरआई गर्दाखेरि चाहिँ उहाँको चाहिँ 40% भन्दा बढी नसा च्यापेको मैले भेटेको छु होइन यो एकदम इम्पोर्टेन्ट कुरा हो यो है किनभने हरेक बिरामीहरू चाहिँ खुट्टा झमझम लाटो भएपछि मात्रै डक्टरका पुग्ने चाहिँ बानी भइरहेको हुन्छ तर लामो समयसम्म 6 महिनाभन्दा बढी चाहिँ नसा च्यापेको बिरामीले चाहिँ यो कुरा चाहिँ एकदम बुझ्नु जरुरी छ कि उहाँको नसा च्यापेको खण्डमा एकैचोटि अपरेसन पो गर्नुपर्ने हो कि भनेर सोच्नु पनि यहाँ बाध्य हुनुपर्छ है हामीले किनभने यदि त्यो नसा धेरै नै चापेको छ भने चाहिँ तपाईँ मैले अघि नै भने यो कौडाइकिना सिन्ड्रोम भनेको बवेल एन्ड ब्लाडर सिन्ड्रोम भन्छ, जसले चाहिँ दिसा पिसाब नै बन्द भएर चाहिँ अपरेसन गरेर चाहिँ दिसा चाहिँ बाहिर गर्नु पनि र पिसा पनि बाहिर गर्नु चाहिँ ब्लाडरहरूले केही पनि काम नगर्ने र दिशाको स्पिटरहरूले पनि केही काम नगर्ने भएपछि बाहिरबाट पिसा फेराउने र बाहिरबाट दिशा गर्नुपर्ने कन्डिसन पनि आउन सक्छ। यस्तो यो कुराबाट बस्नलाई चाहिँ एकदमै ढाडहरू दुखेको छ, तिन महिना चार महिनासम्म दुखिरहेछ, नसे चापेको दायाँमा केही पनि आफूलाई कुनै पनि झमझम लाटो भएको छैन भने पनि एकचोटि डक्टर गएर चाहिँ लामो समयसम्म नसे चापेको बिरामीहरूले चाहिँ ढाडको चाहिँ यदि दुखिरहेको छ भने चाहिँ एकचोटि डक्टरमा पुगेर चाहिँ एउटा एमआरआई चाहिँ गर्ने चाहिँ म सल्लाह दिन्छु। किनभने मैले थुप्रै बिरामीहरू यस्तो टाइपको भेटेको छु कि जसको चाहिँ अहिले पनि मैले यो बारेमा भने खुट्टाहरू झमझम लाटो केही पनि छैन, तर पनि जुन हामीले छ नि पढ्दाखेरि पनि के भन्छ भने झमझम लाटो हुनसक्छ नसे चापेको कन्डिसनमा त्यो भन्छ हामीले होइन, तर प्र्याक्टिकल नलेजमा त्यो हुँदैन रहेछ। धेरैवटा केसहरू मैले भेटेको छ कि जुन चाहिँ ढाडको चाहिँ दुख्ने मात्र साधारण दुख्ने तर केही पनि सिम्टमहरू छैन त्यस्तो कन्डिसन पनि नसे चापेर आएको बिरामीहरू धेरै छन् मसँग होइन, त्यही भएर म चाहिँ एउटा चाहिँ हजुरलाई सल्लाह दिन चाहन्छु कसै कसैले भन्ला अपरेसन गर्ने कि नगर्ने भन्ने कुरा आउँछ ढाडको नसे चाप्ने बेलामा होइन, म त्यही भन्छु अस्तिको जुन कुरा गरेको छु मैले घाँटीको नसे चाप्दाखेरि र ढाडको नसे चाप्दाखेरि एउटै कुरा हो, यदि चाहिँ कुनै पनि तपाईँको छ नि सिम्टमहरू छैन सपोज भने त्यति बेला चाहिँ गर्नै पर्दैन अपरेसन, म चाहिँ त्यो भन्छु। यदि सिम्टमहरू छ तर तपाईँको कस्तो भने डिस्कहरू चाहिँ धेरै चापेको छ तपाईँको 35-40% भन्दा बढी नै नसा चापेको छ भने त्यति बेला चाहिँ अपरेसन गर्न एकदम जरुरी हुन्छ, तर 30-35% नसा चापेको छ र तुरन्तै अपरेसन गर्न चाहिँ जरुरी हुँदैन। किन भन्दाखेरि जबसम्म बावेल एन्ड ब्लाडर सिन्ड्रोम हुँदैन दिसा पिसाबहरू बन्द भएको जस्तो आफूलाई फिल हुन्छ त्यो त्यति बेला चाहिँ अपरेसन गर्न एकदमै जरुरी हुन्छ है, तर यदि छैन भने चाहिँ 30-35% नसा चापे पनि 3-6 महिना चाहिँ थेरापी नै गर्नुहोस् भन्न म चाहन्छु त्यति बेला चाहिँ, किनभने जबसम्म तपाईँको त्यो डिस्कहरू चाहिँ तपाईँको च्यापेर चाहिँ नसा च्यापेको हुन्छ त्यति बेला अपरेसन गर्दाखेरि पनि तपाईँलाई कुनै पनि डक्टर साहबहरूले चाहिँ तपाईँलाई चाहिँ अपरेसन गरेपछि तपाईँको चाहिँ सिम्टमहरू चाहिँ फेरि नहुने धेरै दुख्ने र पोल्ने झमझम हुने लाटो हुने टाइपको सिम्टम हुँदैन भनेर तपाईँ रिपिट हुँदैन भनेर चाहिँ तपाईँले कसैले पनि कुनै पनि डक्टर साहबलाई चाहिँ तपाईँले ग्यारेन्टी दिन सक्दैन, यो बारेमा चाहिँ प्रश्न हुनुहोस् तपाईँ है। र म के भन्न चाहन्छु भने यदि अपरेसनै गर्नु छ र भोलि रिपिटै हुनु छ भने थेरापी किन नगर्ने, गरौँ 3-6 महिनासम्म रिजल्ट आएन भने अपरेसन गर्नुहोस् भन्छु म चाहिँ, त्यति बेला चाहिँ गर्नुहोस् अपरेसन होइन, त्यति बेला चाहिँ अरू हुँदैन तपाईँको। अब जस्तै अपरेसन गर्ने कसले त भन्दाखेरि म त्यो पनि भन्न चाहन्छु, यदि 12-13 वर्षदेखि मैले बिरामीहरू देखिरहेको छु मैले जसको नसा धेरै चापेको र अपरेसन गर्नुपर्ने कन्डिसन हुनसक्छ, तर म के भन्न चाहन्छु भने 12-55 वर्षसम्मको बिरामीको चाहिँ अपरेसन चाहिँ यदि सिम्टमहरू धेरै नै गाह्रो छ भने मात्र गर्नुहोस् भन्छु म, किनभने जबसम्म 55 वर्षसम्म हुन्छ तपाईँको त्यो डिस्कमा चाहिँ तपाईँको न्युक्लियस पल्पुसिसहरू भयो एन्डलेस फ्लोरोसिसहरू चाहिँ त्यहाँ चाहिँ पानीहरू जुन लिक्विडहरू बन्छ नि त्यो बन्ने काम चाहिँ भइ नै रहेको हुन्छ, त्यही भएर अपरेसन गरे पनि अपरेसन गर्दा के गर्छ भन्दाखेरि डिस्क एउटा जुन नसा चापेको हुन्छ त्यो डिस्कलाई काटेर फाल्ने हो, फेरि अरू बन्छ फेरि नसा चाप्छ तपाईँको, त्यही भएर चाहिँ यो कुरा चाहिँ अलिकता चाहिँ तपाईँहरू चाहिँ यो कुरा चाहिँ एकदमै विचार गरिदिनुहोस् है, र यो चाहिँ सल्लाह दिन चाहन्छु कि अपरेसन किन नगर्ने भनेर चाहिँ म तपाईँहरूले चाहिँ भन्न चाहेको यही कुरा हो। र हरेक मंगलबार चाहिँ 7 बजे बेलुका चाहिँ जहिले पनि प्रस्तुत हुन्छ, र केही प्रश्नहरू छन् भने हजुरले चाहिँ प्रश्न चाहिँ राखिदिनु धेरै धेरै अनुरोध गर्दछु म, र त्यसको चाहिँ प्रश्नको चाहिँ उत्तर दिने पनि म प्रयास गर्दछु। हस् धन्यवाद।
13: कब्जियत भनेको यति हो, तपाईँ जति बेला पनि केही न केही खाइरहनुहुन्छ। यस क्षेत्रमा हामीले एउटा चमत्कार पत्ता लगायौं, यसले तपाईँको आहार नली र पाचन नली सफा राख्छ। स्वस्थ रहन पाचन नली सफा हुनु अत्यन्तै आवश्यक छ। तपाईँ फास्ट फूड पसलहरूबाट वा सुपर मार्केटका ऱ्याकहरूबाट खानेकुरा खाँदै हुनुहुन्छ भने तपाईँले सामान्यतया पानीको मात्रा कम भएका खानेकुरा खानुहुनेछ। मासुजन्य खाना छ भने त्यो पनि समस्या हो, किनभने प्रणालीमा पाचन प्रक्रिया निकै विस्तारै हुन्छ। तपाईँले खाने कुनै पनि खानामा पानीको मात्रा उच्च हुनुपर्छ। तपाईँको शरीर 70% भन्दा बढी पानीले बनेको छ। तपाईँ तरकारी खानुहुन्छ भने सामान्यतया यसमा 70% भन्दा बढी पानीको मात्रा हुन्छ। फलफूलमा 90% भन्दा बढी पानीको मात्रा हुन्छ। तपाईँले आफ्नो आहारमा प्रशस्त मात्रामा तरकारी, फलफूल र टुसा उमारिएका गेडागुडी भित्र्याउनुभयो भने पेटको सफाइमा कुनै पनि समस्या हुने छैन। तपाईँले एकदमै सुक्खा खानेकुरा खाइरहनु भएको छ जसमा पानीको मात्रा छैन, त्यसैले तपाईँले आफ्नो आहारमा प्रशस्त मात्रामा तरकारी, फलफूल र टुसा उमारिएका गेडागुडी समावेश गर्नुभयो भने यसले निश्चय नै त्यसको ख्याल राख्नेछ। त कब्जियत भनेको यति हो, तपाईँ जति बेला पनि केही न केही खाइरहनुहुन्छ। तपाईँले एक छाक र अर्को छाक भोजनबीच पर्याप्त अन्तर राख्ने हो भने तपाईँलाई कब्जियत हुँदैन। जति बेला पनि खाएको खाइ गर्नुहुन्छ भने त्यो समस्या हो। सामान्यतया परम्परागत रूपमा घिउ सधैँ पहिलो गाँसको रूपमा खाइन्थ्यो। घिउ चिल्लो पदार्थ हो जसले पूरै पाचन नलीलाई सफा राख्छ। घिउ तपाईँले सबैभन्दा पहिला खानुपर्छ ताकि यसले खाना सजिलैसँग जान बाटो बनाओस्। साथसाथै तपाईँले घिउ र कार्बोहाइड्रेट्स खानुभयो, तपाईँले घिउ र चिनी सँगै खानुभयो भने त्यो बोसो बन्दछ। तर तपाईँले घिउ मात्र खानुभयो वा सुरुको पहिलो गाँस घिउसँग खानुभयो भने त्यसले सफाईको रूपमा काम गर्छ। तपाईँले सही तरिकाले घिउ खाने हो भने तपाईँको पाचन नली सधैँ सफा हुन्छ, किनभने त्यहाँ केही टाँसिएर रहँदैन, त्यहाँ लामो समयसम्म केही पनि बाँकी रहँदैन। ईसा योग केन्द्रमा ससाना गुच्चा आकारका नीम र बेसारको बलबाट दिनको शुरूआत गरिन्छ। यसो गर्नाले तपाईँको प्रणालीमा कस्तो प्रभाव पार्छ भन्ने बारे यसका थुप्रै पक्षहरू छन्। यसले तुरुन्तै गर्ने एउटा काम भनेको यसले तपाईँको पाचन नली सफा गर्छ। सफाई गर्छ भन्नाले यो यस्तो ठाउँ हो जहाँ प्रचुर मात्रामा अन्य जीवनहरू हुन्छन्। यस आहार नलीमा विविध प्रकारका सूक्ष्म जीवहरू हुन्छन्, तीमध्ये थुप्रैले हाम्रा हितमा काम गर्छन्। हामी तिनका कारणले बाँचिरहेका छौं, तिनले गर्दा हामीले खाना पचाउन सक्षम बनेका छौं। शरीरमा यस्ता धेरै धेरै प्रक्रियाहरू छन् जुन तिनका कारणले हुन्छन्, तैपनि यस्ता थुप्रै जीवहरू छन् जुन हाम्रा निम्ति हानिकारक छन्। नीमको विशेष पक्ष भनेको जब यसलाई बेसारसँग सेवन गरिन्छ, यी दुई चीजसँगै सेवन गरियो भने ती चीजहरू जुन शरीरलाई आवश्यक छैन, ती चीज जसले शरीरलाई हानि गर्न सक्छन्, शरीरमा भएका जस्तो सुकै परजीवी जीवनहरू, यी सबै थोक हट्नेछन्। स्वस्थ रहन पाचन नली सफा हुनु अत्यन्तै आवश्यक छ। दूधबाट बनेका उत्पादनहरूमा यस्ता इन्जाइम हुन्छन् जसलाई अचेल कपडा टाँस्ने पदार्थहरू बनाउन प्रयोग गरिन्छ। यी पदार्थहरू पानीमा घुल्दैनन्। जब तपाईँ दूधबाट बनेका उत्पादनहरू धेरै मात्रामा खानुहुन्छ, यो तपाईँको पाचन नलीमा टाँसिन्छ। जे सजिलैसँग बाहिर जानु पर्थ्यो त्यो अब प्रणालीबाट सजिलै बाहिर जाँदैन। यी उष्ण प्रदेशीय क्षेत्रका तीन चमत्कारी फलहरू हुन्। तिनलाई सही तरिकाले मिश्रण गरी त्रिफलालाई थोरै पानीमा मिसाएर वा एक चम्चा दूधमा मिसाएर वा महसँग मिसाएर सेवन गर्नुभयो भने यसले प्रणालीमा राम्रोसँग सफाई गर्छ। तपाईँले यी सबै थोक भेट्टाउन सक्नु भएन भने यहाँ एउटा चमत्कार फेला पारिएको छ, यसलाई क्यास्टर ओइल भनिन्छ। थोरै मात्रामा आधा चम्चा सधैँ राति तेल थोरै तताउनुहोस्, पानीमा वा दूधमा मिसाउनुहोस् अनि सेवन गर्नुहोस्। तपाईँले देख्नुहुनेछ तपाईँको पाचन नली सफा हुनेछ।

0: And if you don't know this, today doctors are acknowledging it. What is happening in your mind and what is happening down there are connected.
1: तपाईलाई यो थाहा छ कि छैन? आज डाक्टरहरूले पनि यसलाई स्वीकार गरेका छन्। तपाईको मनमा जे भइरहेको छ र यहाँ तल जे भइरहेको छ ती सम्बन्धित छन्। हामीले योगमा यो सधैँ भनिरहेका छौं। तपाईका भावना र विचारमा कब्जियत छ भने स्वाभाविक रूपमा तल पनि कब्जियत हुनेछ। हेर्नुहोस् त तपाईँको दिमाग र अरू भागमा कस्तो सम्बन्ध छ, किनभने तपाईँले यहाँमाथि जे जति गरिरहनु भएको छ त्यसले स्वाभाविक रूपमा तपाईँको जीवनका आधारहरूलाई असर गर्छ, मूलाधार चक्रमा प्रभाव पर्छ तपाईँले आफ्नो खोपडीमा गरिरहने बकवासको कारण। तपाईँ डराउनु भयो भने कि त तपाईँलाई पखाला लाग्छ वा कब्जियत हुन्छ, त्यसैले हामी डरछेरुवा भन्छौं। विचारमा कब्जियत छ भने स्वाभाविक रूपमा तल पनि कब्जियत हुनेछ। हेर्नुहोस् त तपाईँको दिमाग र अरू भागमा कस्तो सम्बन्ध छ, किनभने तपाईँले यहाँमाथि जे जति गरिरहनु भएको छ।

वा जो जम्मा भएर बसेको हुन्छ। जेसुकै भए पनि तपाईँ डरछेरुवा बन्नुहुन्छ। दुवै तरिकाले तपाईँको दिमागमा जे जति भइरहेको छ र तल जे जति भइरहेको छ ती सम्बन्धित छन्।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460970246।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
10: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस धुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98161634372।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 धुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
4: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क

0: गर्नुहोस्। 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेलपोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्स को साथ में
0: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
4: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेला हिजोदेखि काठमाडौँमा शुरू भएको छ। भेलाको उद्घाटन समारोहमा देउवा लगायतका नेताहरूले कांग्रेसलाई एकजुट बनाउने दावी गरेका छन्। करिब 5 महिनापछि स्वदेश फर्किनुभएका देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्दै कांग्रेस एकताबद्ध हुने बताउनु भएको छ। लामो इतिहास भएको कांग्रेसभित्र चरम विवाद विशेष महाधिवेशनबाट विधि विधान मिचिएको भन्दै उहाँले सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वस्त रहेको बताउनु भएको छ। देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने दावी गर्दै भावनाको कदर हुने गरी अघि बढ्न आग्रह गर्नु भएको हो। देउवाले लोकतन्त्र राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय समितिका लागि पहल गर्ने पनि बताउनु भएको छ। बेलाको संयोजक समेत रहनुभएका पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनु भएको हो। पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले देउवाको नेतृत्वमा पार्टी र अरू दल एकताबद्ध हुने दावी गर्नुभएको छ। नेता शेखर कोइरालाले कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको जनाउँदै अब एक ढिक्का हुनुपर्ने बताउनु भएको हो। काठमाडौँको सुकेधारामा शुरू भएको भेला भोलिसम्म चल्नेछ। नेपाल आयल निगमले आज शनिबार काठमाडौँका विभिन्न 5 ठाउँमा ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुमा रहेको निगमको परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ब्रान्डका ग्यास वितरण हुनेछ। चावहिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन् भने कृतिपुरको राधास्वामी परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साईबाबा र ओम ब्रान्डका ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। ग्यास खरिद गर्नको लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने निगमले जनाएको छ। यो विशेष वितरण व्यवस्था अलि आवश्यक परेका व्यक्तिहरूका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको भनाई छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। हिजो भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभएको हो। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थलानी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन भ्रमण तालिम बैठक गोष्ठी सेमिनार कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान सिप अनुभव तथा असल अभ्यासलाई आफ्नै कार्यालयका अन्य कर्मचारी माझ पुर्याउन अनिवार्य गरिएको हो। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारी बीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्रचार गरिएको छ। गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालहरूमा उपचारका लागि आएका बिरामी मध्ये 15 जनामा औलो मलेरियाको समस्या देखिएको छ। 3,415 जनाको परीक्षणका क्रममा 100 संख्यामा संक्रमित भेटिएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिसिल जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग तथा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने टाउको बिस्तरी दुख्ने बान्ता हुने जाडो हुने कम्पन छुट्ने पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। आर्थिक वर्ष 2081-82 8,405 जनाको नमूना परीक्षण गर्दा 11 जनामा औलो रोग देखिएको थियो। यस्तै आर्थिक वर्ष 2080-81 8,860 जनाको परीक्षण गर्दा 10 जनामा संक्रमण देखिएको डाक्टर केसीले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुईवटा सड़कमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ। बेनी जोमसुम कोरोला सड़कको म्याग्दी खण्ड र पेनी दरवाङ सड़कमा हिजो साँझ 5 बजेदेखि शनिबार आज बिहान 7 बजेसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको कार्यालय सार्वजनिक सूचना मार्फत जानकारी गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँबाट प्राप्त मौसम पूर्वानुमान सम्बन्धी सूचना अनुसार म्याग्दीमा हिजो राति भारी वर्षाको सम्भावना भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभएको छ। म्याग्दीको सदरमुकाम बेनीदेखि उत्तरी क्षेत्रमा पर्ने रघुगंगा रणपूर्ण गाउँपालिका हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने एकमात्र स्थल मार्ग हो। बेनी दरवाङ सड़कले धौलागिरी मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्दछ। गएरातीको अविरल वर्षापछि मुदी खोलाको बाढ़ीले कास्की कर्णपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएपछि बिरेठाँटी घान्द्रुक बीचको सम्बन्ध टुटेको छ। अन्नपूर्ण गाउँपालिका 8 बिरेठाँटीमा विरल वर्षापछि आएको बाढ़ीले सड़कमा क्षति पुर्याउनुका साथै एउटा कच्ची घर बगाएको छ। बाढ़ीका कारण बिरेठाँटी घान्द्रुक पक्की सड़क खण्ड सहित चिमुङ सौली बजार र सौली बजारबाट सारदी खोला जाने सड़कमा कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ीका कारण बिरेठाँटी बजारका सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्नपूर्ण 7, 8, 9, 10 र 11 का सड़क पनि अवरूद्ध भएका छन्। उहाँका अनुसार मोदी खोलामा आएको बाढ़ीले बिरेठाँटीका 44 वर्षीय विजय गुरूङको ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा बगाएको छ। नागडुङ्गा सिस्नेखोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुला हुँदैछ। साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुला गरिएको छ। नागडुङ्गा सिस्नेखोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीले अहिले दैनिक 150-200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर होहोर गरेको जानकारी दिनुभएको छ। त्यस्ता सवारी साधनलाई निशुल्क रूपमा होहोर गर्न दिएको छ। अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपतकालीन अभ्यास बाँकी रहेको बताउँदै उहाँले सुरुङ मार्गलाई सर्वसाधारणका लागि खुला गर्ने आवश्यकता हेरी अत्यन्तै सुरुङ मार्गभित्र आपतकालीन उद्धार अभ्यास मक्क ड्रिल सम्पन्न भएको बताउनु भएको छ। आयोजना अन्तर्गत रहेका आपतकालीन उद्धार समूह इमर्जेन्सी रेस्पोन्स ग्रुपले सफलतापूर्वक उद्धार अभ्यास सम्पन्न गरेका छन्। सुरुङ मार्गभित्र आगो लागेको अवस्थामा कसरी निभाउने भन्ने विषयमा अभ्यास गरिएको बताउँदै उहाँले यात्रुले खचाखच भरिएका बसमा आगो लगेको अवस्थामा कसरी आगो निभाउने, यात्रुको उद्धार कसरी गर्ने लगायतको विषयमा थप अध्ययन भइरहेको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित व्यास नगरपालिका 13 बेलवासीको समस्या समाधान गर्न सरकार प्रतिबद्धता रहेको बताउनु भएको छ। बेलवास क्षेत्रको स्थलगत निरीक्षणपछि स्थानीयवासीसँग कुराकानी गर्दै उहाँले स्थानीयले उठाएका जायज माग र चासोलाई सम्बोधन गर्न पहल भइरहेको जानकारी दिनुभएको छ। बेलवासको समस्या समाधानका लागि कार्यदेश दिइसकिएको र काम छिटो अघि बढाउन नेपाल सरकार तथा आयोजनाको मुख्य विकास साझेदार एसियाली विकास बैंक एडीबीलाई निरन्तर आग्रह गरिरहेको उहाँको भनाइ छ। यसअघि साउन 18 गते बेलवासका स्थानीयले डुबानको समस्या समाधान नभएको भन्दै आयोजना कार्यालयमा धरना समेत दिएका थिए। अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले कास्कीका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ। बिहिबार रातदेखि परेका पानीले अन्नपूर्ण र मादी गाउँपालिकाका विभिन्न ठाउँमा क्षति पुर्याएको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदी खोलाको बीचमा रहेको मन्दिरमा बाढ़ीका कारण फँसेका 3 सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। साउन 29 गते बिहान 2 बजेतिर आएको बाढ़ीले माता अन्नपूर्ण मन्दिर जाने दुईतर्फका 2 फलामे पुल बगाएपछि उनीहरू मन्दिरमै थुनिएका थिए। नेपाली भाषाको प्रयोगमा बढ़दै गएको अशुद्धता कम गर्न गण्डकी प्रदेशमा एउटा विशेष अभियान शुरू भएको छ। शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी नाम दिएको यस अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा हिजो शुक्रबार शुरूआत गर्नुभएको छ। नेपाली भाषालाई सही रूपमा बोल्ने र लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले यो नयाँ पहल थालिएको हो। अभियानको शुरूआत गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले चालेको यो कदम अन्य प्रदेशका लागि पनि एउटा ठूलो पाठ बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेले गण्डकीबाट शुरू भएको यो अभियानलाई भविष्यमा शुद्ध बोल्छ नेपाल, शुद्ध लेख्छ नेपालका रूपमा देशभर फैलाउन सकिने बताउनु भएको छ। यो अभियानलाई प्रदेशका 11 जिल्लाका गाउँ र कुना काप्चासम्म पुर्याउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। पछिल्लो समय नेपाली भाषामा अन्तर्राष्ट्रिय भाषाहरूको प्रभाव र अन्तर्क्रिया बढ़िरहेको भन्दै उहाँले यसलाई नकारात्मक रूपमा मात्र हेर्न नहुने उल्लेख व्यक्त गर्नुभएको छ। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीले अनलाइन माध्यमबाट दर्ता तथा नवीकरण भएका संचार संस्थालाई साउन 29 गते बिहिबारदेखि प्रमाणपत्र वितरण शुरू गरेको छ। कार्यालयले अनलाइन नवीकरण सेवा औपचारिक रूपमा शुभारम्भ गर्दै नवीकरणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको जनाएको हो। गण्डकी प्रदेश सरकारको पहलमा यो सेवा संचालनमा ल्याएको हो। सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले संचार माध्यमलाई सहज रूपमा नवीकरण गर्ने व्यवस्था सफल भएको बताउनु भएको छ। लामो समयको तयारीपछि सफ्टवेयर विकास गरी सूचना तथा प्रसारण विभागको तथ्याङ्क कम्पाइल गरेर अनलाइन सेवा सञ्चालन गरिएको गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जापानको पूर्वी क्षेत्रमा ठूलो वर्षापछि भएको विपज्जन्य घटनामा कम्तीमा 8 ज्यान गएको छ। ठूलो पानी परेपछि राजधानी टोकियोको नारिता विमानस्थलमा हिजो हजारौं यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। जापानमा बिहिबारको वर्षालाई त्यहाँका अधिकारीले अभूतपूर्व भनी वर्णन गरेका छन्। मौसमविदले यस वर्षको टाइफुन आदि मौसम असामान्य रूपमा सक्रिय रहने अनुमान गरिरहँदा जापान र छिमेकी देशहरूमा आएका श्रृंखलाबद्ध आँधीपछि ठूलो वर्षा भएको हो। जापानमा पछिल्लो घटनाले अत्यधिक वर्षा र जलवायु परिवर्तन बीचको सम्बन्धबारे चिन्ता बढ़ाएको छ। अन्तिममा खेल समाचार। नेपाली पौडी टोलीले आउँदो विश्व एसियाली खेलकुदको तयारी भारतको बेंगलुरूमा गर्ने भएको छ। एक महिना लामो प्रशिक्षणका लागि पाँच खेलाड़ी सहित सात सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्नेछन्। पाँच खेलाड़ीमा पुरूषतर्फ जार्डन श्रेष्ठ, अभिव प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले हिजो एक कार्यक्रमबीच विदाई गर्नुभएको हो। विश्व एसियाली खेलकुद आउँदो असोज तीन गतेदेखि जापानमा शुरू हुनेछ। अवस्थाइने खबरहरूसँगै बिहान सात बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। दस बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुनका चाहन्छु। नमस्कार, शुभ दिन।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 9800535537।
7: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँडा।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9800828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
10: ए हो र, ल त ल।
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9850621692।
11: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव, ताप आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचय कर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
13: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 065-414-233, मोबाइल 98-678-87।
14: एक सय तीन थोप्लो 8 अन्तर्मनको आवाज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: कति राम्री देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806657731।
7: सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746780681।
11: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनी स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनु भन्दै
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285043 र 9847000787।
15: X3 थोप्लो 8 अन्डरमन्डको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
4: यही साउन 30 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,
4: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
3: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9856044343।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी भीमाद म्याग्दे ऋषि गिरी र हरिनाथ गाउँपालिका भित्रका विद्यालय सफललाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
9: कक्षा 12 3.6 वा 100 माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
8: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी 17 कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
10: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
11: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
10: हो र कहाँ छ र त्यस्तो
11: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
9: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
8: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
12: मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
11: अनि बिचमा नझर्ने
12: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
11: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
8: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825526363
13: 103.8 अन्तर्मनको आवाज

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 0160-590-162-590-163।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
7: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
8: सम्पर्क संयोग कटेज एण्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860-80715
9: र रामचन्द्र महत 9841-16878।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841-33101 र 9868-83522।
12: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
13: चिवन धाम गौतम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083
7: समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।

0: धार्मिक महोत्सव का आकर्षण
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यू को मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती
1: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ
4: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
5: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
4: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
5: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असरसी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484 र 98114553305
7: 103.8 अन्तर्मनको आवाज
8: स्टुडियो तालचेर
9: अहिले बिहानको 8 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301
10: कहिले भरियाको सुस्केर आवाज कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली

0: जनचौतारी हुँदै गुञ्जिन्छ मन पाखा
1: कार्यक्रम लोक भाका
0: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नेना लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भन्ने। आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ कौडा भाका, सालैजो भाका, ठाडो भाका, मौलिक भाकालाई कार्यक्रम स्थान दिने नै छौं। यस समय अवधिभर अन्तिमसम्म चाहिँ सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु दरम खोला बुलको ठाडो भाका जसमा आवाज रहेको छ बसन्त थापा अनि देवी घरती मगरको। अहिलेको लागि भने यो निकै नै रमाइलो ठाडो भाकालाई कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

हजुर, निकै नै रमाइलो दरम खोलावलको ठाडो फाका रहेको थियो, जसमा आवाज रहेको थियो बसन्त थापा अनि देवी खर्ती मगरको आवाजमा सजिएको। निकै नै रमाइलो ठाडो फाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पछि पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला। यस्तै रमाइला रमाइला चाहिँ गीत सङ्गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छु। अन्तिमसम्म चाहिँ सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु। रोधी घरको आँगन बोलको चाहिँ भाग दुई रहेको छ, जसमा आवाज रहेको छ रामकुमार गुरुङ अनि तारा श्रीको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नु होला है त। र भाका सँगसँगै चाहिँ हामी फेरि पनि छोटो चाहिँ व्यापारिक दृष्टिमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौँ। तपाईँहरू भने रेडियो ठोर बाराही 103.8 MHz सुन्दै गर्नुहोला।

0: 103.8
1: अन्तर्मन को आवाज
2: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0625414321,
3: मोबाइल 9865078634 र 9701105090।
4: ए तिमी कहाँ जान लागे कि?
5: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
4: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
5: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
4: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क त।
5: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
6: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
7: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोप्राइटर निशा लामा, सम्पर्क
6: 9709034335।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
9: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक सुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968168887।
11: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: आहा, घर त साह्रै चित्तो बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
0: अन्तर्मनको आवाज।
15: हजुर, केही सिनको छोटो पहिलो व्यापारिक सिस्टम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेको म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको साथै प्रत्येक दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ शनिबारको श्रृंखलामा रहेर चाहिँ कौडा फाका ठाडो फाका सलैजो फाकालाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौं। अन्तिमसम्म चाहिँ सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सालैजो भाका रहेको छ जसमा आवाज रहेको छ पुष्कल शर्मा अनि देवी खर्ती मगरको आवाजमा रहेको निकै नै रमाइलो सालैजो भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सुन्दै गर्नुहोला है त।

हजुर, निकै नै रमाइलो सालै जोफाका रहेको थियो, जसमा आवाज रहेको थियो पुष्कल शर्मा अनि देवी खर्ती मगरको आवाजमा रहेको निकै नै रमाइलो सालै जोफाकालाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र सुन्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को कौडा भाकालाई नै कार्यक्रममा स्थान दिँदैछु। माइली बोलको कौडा भाका रहेको छ, जसमा आवाज रहेको छ मौसम गुरुङ अनि पूर्णकला विसीको। र भाका सँगसँगै हामी फेरि पनि दोस्रो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौ। तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला है त।

0: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: सधैँ यही आउँदो 37 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले, स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
7: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
5: र 9678167।

0: स्वास्थ्य क्षेत्र में सभी को मन जितन सफल शुक्ला गंदकी के पहिलो पोलिक्लिनिक
1: इस दुलेगौड़ा पोलिक्लिनिक में यही भदौ 6 गते पहिलो शनिवार पेट छाती मुटु मधुमेह र थायराइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गंडकी मेडिकल कलेज जीएमसी में कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सूर्यम्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: समयमै स्वास्थ्य उपचार र परामर्श लि स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
2: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
3: 103.8 अन्तर्मनको आवाज

हजुर, केही दिनको छोटो दोस्रो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहिरहेका थियौं। आजको श्रृंखलामा रहेर चाहिँ हामीले निकै नै रमाइला रमाइला गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दियौं। अब भने हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौं, छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। अन्तिममा जाँदा जाँदै चाहिँ पानफुले माया बोलको ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ प्रसाद खप्तारी मगर, पूर्णकला खप्तारी मगर अनि उमादेवी खप्तारी मगरको। र भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: सिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: स्टुडियो
5: अहिले बिहानको 9 बज्यो।
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: स्याङ्जामा खोलाले बगाएर बेपत्ता भएका युवा मृत फेला, दार्चुलामा पहिरोमा परि 3 जना घाइते।
0: आयल निगमले आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गर्दै अनावश्यक रूपमा ग्यासको लाइनमा नबस्न उपभोक्तालाई आग्रह।
1: कांग्रेसको इतर पक्षको भेलामा आज बन्द सत्र शुरू हुँदै राजनैतिक आर्थिक समसामयिक लगायत 5 प्रस्तावमाथि छलफल हुने।
0: पूर्वी इण्डोनेसियामा 7.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी।
1: र नेपाल भलिबल लीग भदौ 16 शुरू हुने गरी अन्तिम तालिका सार्वजनिक।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: Yuhu Hasanjar Network. Samaya Guavaz. Samaya Guavaz.
1: Samasar Abo Bistarma. स्याङ्जाको पुतली बजार नगरपालिका एक स्थित अरौंदी खोलाले बगाएर बेपत्ता भएका 21 वर्षीय सलिम मगर मृत फेला परेका छन्। पुतली बजार नगरपालिका वडा नम्बर 3 बाड खोलाका मगरलाई पुतली खेतबाट स्याङ्जा बजारतर्फ मोटरसाइकलमा आउने क्रममा अरौंदी खोलाको कजवे तर्ने प्रयास गर्दा खोलाले मोटरसाइकल सहित बगाएको थियो। उनको ग 11 प 8183 नम्बरको मोटरसाइकल भने शुक्रबार घटनास्थलमै फेला परेको थियो। खोजी गर्ने क्रममा मगरलाई पुतली बजार नगरपालिका 13 गैरी जागर स्थित आदि खोलामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। सब पोस्टमार्टमका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको छ। यसैबीच दार्चुलामा पैह्रोमा परेर 3 जना घाइते भएका छन्। महाकाली नगरपालिका 4 को रिंगलताल बांगा बजार स्थित ब्रह्म होटल एण्ड लजको माथिबाट पैह्रो खस्दा 3 जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा दुहु गाउँपालिका 4 बस्ने 20 वर्षीय सूरज कुमार, मालिकार्जुन गाउँपालिका 2 बस्ने 42 वर्षीय भागरती धामी र सोही ठाउँ बस्ने 45 वर्षीय भगत सिंह धामी छन्। तीमध्ये गम्भीर अवस्थामा रहेका कुंवरलाई थप उपचारका लागि धनगढ़ी रेफर गरिएको दार्चुला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो।
2: रोल्पाका 2 वटा गाउँपालिकाका पहिरो प्रभावितलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले थवाङ गाउँपालिका 5, केटल 12 तथा सुनछहरी गाउँपालिका 2, फलवाङ र गिच्छेका पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको हो। पहिरोले घरबार विहीन भएकाहरूलाई अस्थायी आवास र निजी आवास पुननिर्माण सम्बन्धी सहायता उपलब्ध गराइने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालले बताउनुभयो। पहिरोमा परि 15 जनाको मृत्यु भएको छ। घटनामा 2 जना घाइते र 2 जना बेपत्ता छन्। साउन 27 पहिरो आएपछि लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री सहितका सुरक्षा अधिकृतहरू उद्धारका लागि घटनास्थल पुगेका थिए। साउन 28 पनि सो क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले क्षति गरेको थियो।
1: नेपाल आयल निगमले आज काठमाडौँ उपत्यकाका 5 ठाउँबाट ग्यास बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्राण्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। आवश्यक परेका उपभोक्ताले बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्नेछन्। ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ। निगमले टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ग्यास उपलब्ध हुने जनाएको छ। यातायात कार्यालय परिसर चाबैलबाट नेपाल र एसपी ग्यास बिक्री हुनेछ। राधास्वामी कीर्तिपुर परिसरमा नेपाल एसपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ। राधास्वामी वसुन्धरा परिसरमा नेपाल एसपी एभरेस्ट सुगम भानु र ओम ग्यास उपलब्ध हुनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ। निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगले आफ्ना विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ। उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न पनि निगमले अनुरोध गरेको छ।
2: नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको बन्द सत्र आज शुरू हुँदैछ। आज बिहान 9 बजेबाट शुरू हुने बन्द सत्रमा देशभरबाट आएका 3 देखि 3.5 हजार कार्यकर्ता सहभागी हुने नेता डाक्टर प्रकाश शरण महतले बताउनुभयो। बन्द सत्रमा मुख्य 5 वटा प्रस्तावमाथि छलफल हुनेछ। नेता विमलेन्द्र निधिले राजनैतिक, डाक्टर महतले आर्थिक र एनपी साउदले मुलुकको समसामयिक अवस्था सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै सहमहामन्त्री उमाकान्त चौधरीले सांगठनिक तथा नेता रमेश लेखकले कानून र विधान सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ। प्रस्तावमाथि छलफलका लागि 7 वटै प्रदेशको संयोजकको जिम्मेवारी कोशीमा गोमा भट्टराई, मधेसमा पद्मनारायण चौधरी, बागमतीमा शिव उमागाई, गण्डकीमा गुरू बराल, लुम्बिनीमा गेहेन्द्र गिरी, कर्णालीमा सीता राणा र सुदूरपश्चिममा वीरबहादुर बलायरले पाउनु भएको छ। राष्ट्रिय भेला भोलि सकिनेछ। गत पुसमा भएको विशेष महाधिवेशन पश्चात कंग्रेसको आधिकारिकता गगन थापा पक्षले पाएको छ। सो पक्ष 15 महाधिवेशनको तयारी सहित केन्द्रीय कार्यसमिति बैठकमा जुटिरहेका बेला समानान्तर कार्यतालिका ल्याउने तयारी गरेको इतर पक्ष भने सर्वोच्चको फैसला कुर्ने भएको छ। महाधिवेशनको वैधता परीक्षण गर्न सर्वोच्चले निस्सा दिएपछि देउबा पक्ष हौसिएको छ भने तत्कालका लागि पार्टीको फूट पनि टरेको छ।
1: शिक्षा ऐन ल्याउनु अघि शिक्षा मन्त्रालयले सात प्रदेशका सम्बन्धित पक्षसँग छलफल गर्दैछ। मन्त्रालयले शुरू गर्न लागेको शिक्षा सम्वाद अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा हुँदैछ। विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा बिहान 11 बजे कार्यक्रम गर्न लागि हो। सम्वादमा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरकारवालाहरू उपस्थित हुनेछन्। मन्त्रालयका अनुसार मध्य प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा कार्यक्रम आयोजन गरिनेछ। कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत सहभागी हुनेछन्। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। गत संसदको कार्यकालमा अन्तिम चरणमा पुगिसकेको शिक्षा विधेयक संसद विघटन भएपछि निष्क्रिय बनेको थियो। सोही विधेयकलाई सरकारले थप परिष्कृत गरी ल्याउन लागेको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
4: नमस्कार।
3: घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिलानीले आज मधु श्रावणी पर्व समापन गर्दैछन्। मिथिलाञ्चलमा मैना पञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले शुरू गरेको यो पर्व आज 13 दिनमा समापन गर्न लागेका हुन्। साउन कृष्ण पञ्चमीका दिन शुरू गरिने यो पर्व साउन शुक्ल तृतीया तिथिका दिन समापन गर्ने मैथल परम्परा छ। पति पत्नी बीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पतिले पठाइदिने पूजा सरदाम सामग्रीबाट यो पर्व मिथिलानीले माइतीघरमा मनाउँछन्। पतिले पठाइदिने सामग्रीमा पर्व अवधिको खाद्य सामग्री, नयाँ वस्त्र परिधान र आभूषण हुने गर्छ। मिथिलामा नवविवाहिता वधूले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल द्वितीयासम्म व्रत विधानमा रही 12 दिनको राति देब्रे घुँडामा टेमी कपासको काटेको बत्ती लिएर भोलिपल्ट तृतीयाका दिन पर्व सम्पन्न गर्ने परम्परा छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी इण्डोनेसियाको सामुद्रिक क्षेत्रमा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा 1 मिटर भन्दा कम उचाइका सुनामीका छाल समेत रेकर्ड गरिएको छ। इण्डोनेसियाको भू भौतिक निकाय बीएमकेजीले जनाएको छ, भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकियो र बीमा लगायतका क्षेत्रमा करिब 1 मिनटसम्म भूकम्पको शक्तिशाली झड्का महसुस गरिएको थियो। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट ठूलो क्षति भएको खबर प्राप्त भएको छैन। बीएमकेजीका अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार बिहान करिब 5 बजे गएको थियो। भूकम्प करिब 15 किलोमिटर गहिराईमा गएको छ र त्यसपछि लगातार परकम्पहरू आएका थिए। भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। विभिन्न क्षेत्रमा 1 मिटर भन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएमकेजीले जनाएको छ। यसैबीच अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त सामुद्रिक भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूभाग द्वीप वा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ।
2: अब खेल समाचार। नेपाल भलिबल लीग एनबीएल आगामी भदौ 19-27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडिया ग्रुपले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ आधिकारिक मिति सार्वजनिक गरेको छ। यसअघि भदौ 12 गतेदेखि प्रतियोगिता शुरू हुने भनिएको थियो। आयोजकले आधिकारिक रूपमा पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्यीय कवर्ड हलमा सञ्चालन हुने जनाएको छ। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीका टीम मालिक, टीम लोगो, नारा, मार्की खेलाड़ी, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक यसअघि नै सार्वजनिक भइसकेका छन्। प्रतियोगिताका लागि खेलाड़ी अप्सन समेत सम्पन्न भइसकेको छ।
1: अब मौसम हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बदली रहेको छ। मध्य प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भागमा आंशिक बदली छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाड़ी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मध्य प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: स्याङ्जामा खोलाले बगाएर बेपत्ता भएका युवा मृत फेला, दार्चुलामा पहिरोमा परि 3 जना घाइते।
1: आयल निगमले आज काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री गर्दै अनावश्यक रूपमा ग्यासको लाइनमा नबस्न उपभोक्तालाई आग्रह।
2: कांग्रेसको इतर पक्षको भेलामा आज बन्द सत्र शुरू हुँदै राजनैतिक, आर्थिक, समसामयिक लगायत 5 प्रस्तावमाथि छलफल हुने।
1: पूर्वी इण्डोनेशियामा 7.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी।
2: र नेपाल भलिबल लीग भदौ 16 शुरू हुने गरी अन्तिम तालिका सार्वजनिक।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com।
7: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जालेर पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंदा आफ्नै निवासमा।
12: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411443 र 9855420445।
13: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
16: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्विस सेन्टर दुलेगौड़ा बस बिसौनीको ठीक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
18: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
19: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
20: BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
21: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
20: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था रहेको छ
21: छुटका दायराहरू
20: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
21: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
20: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
21: थप जानकारीका लागि सम्पर्क 0655741479 मोबाइल 9856062065 र 9648064145
22: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
23: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
22: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
24: हेलो बा कति बन्यो घर अनि ढलान भयो त
25: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
24: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
25: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
26: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
20: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
26: प्रोप्राइटर राम भुजेल सम्पर्क 9091950630 र 9746680681
27: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
28: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
27: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
28: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुले लडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
23: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9056083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोभे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
23: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ, हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: छिटो निस्का, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा फाटफेर पनि गरिन्छ,
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा फाटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807169142।
8: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
8: कहाँ?
9: गण्डकी मेडिकल हल।
10: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
10: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी, सम्पर्क 0635903069, मोबाइल 9840826926।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855240220, 9801454674 र 9864230420।
13: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
14: चिवन धाम गौसम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: धार्मिक महोत्सवका आकर्षणहरू,
14: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
15: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
16: कथा सहितको झाँकी गीति नाटक
14: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
16: सन्ध्याकालीन श्रृंगारिक महाआरती
14: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
16: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
17: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
18: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
17: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
17: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
19: ए सबिना, यसको हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
19: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौंडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
20: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौंडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9908816142।
21: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
22: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
21: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
22: सेवा लिने क्रममा चाहिने जानकारी
21: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
22: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
21: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
22: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0165524995542478778।
16: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
16: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
17: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया,
0: कार्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
23: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
24: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
25: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
24: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
25: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
26: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
27: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
26: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
24: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
19: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
24: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
28: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
29: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
28: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
30: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भूज बहादुर सुना।
31: मोबाइल 9800585537 र 9800615859।
32: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
19: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
33: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
32: खाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहित का स्वादिष्ट खाना का परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235 52763 र 98660 80715
5: र रामचन्द्र महत 98461 16878।
6: १०३.८ अन्तर्मनको आवाज।

0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22-23 सम्म, डीएपी रू 49-50 सम्म र पोटास रू 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल जाउँ।
2: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98470-00787।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98560-78302 र 98460-78302।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमान, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4-3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 065-571-240।
5: काय
6: बहिनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त? खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमार स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122, 9800528 र 9460769246।
11: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475। भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई

0: पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
9: १०३.८ अन्तर्मनको आवाज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493404।

नमस्कार, बिहान 10 बजेको ढोर बाराई हाइलाइट्समा समाचार कक्षबाट म सुश्री खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com र डानपी लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेला हिजोदेखि काठमाडौँमा शुरू भएको छ। भेलाको उद्घाटन समारोहमा देउवा लगायतका नेताहरूले कांग्रेसलाई एकजुट बनाउने दावी गरेका छन्। करिब 5 महिनापछि स्वदेश फर्किएका देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्दै कांग्रेस एकताबद्ध हुने बताउनु भएको हो। लामो इतिहास भएको कांग्रेसभित्र चरम विवाद विशेष महाधिवेशनबाट फेरि विधान मिचिएको भन्दै उहाँले सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वस्त रहेको बताउनु भएको छ। देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने दावी गर्दै भावनाको कदर हुने गरी अघि बढ़न आग्रह गर्नुभएको हो। देउवाको लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि वृहत्तर राष्ट्रिय

0: सहमतिका लागि पहल गर्ने पनि बताउनु भएको छ। मेलाको संयोजक समेत रहनुभएका पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनु भएको हो। पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले देउवाको नेतृत्वमा पार्टी र अरू दल एकताबद्ध हुने दावी गर्नुभएको छ। नेता शेखर कोइरालाले कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको जनाउँदै अब एक ढिक्का हुनुपर्ने बताउनु भएको हो। काठमाडौँको सुकेधारामा शुरू भएको खेला भोलिसम्म चल्नेछ। नेपाल आयल निगमले आज शनिबार काठमाडौँका विभिन्न 5 ठाउँबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुकमा रहेको निगमको परिसरबाट नेपाल एचपी एभरेस्ट, शुभम श्रीराम सागर सिद्धार्थ श्री र हिमाल ब्रान्डका ग्यास वितरण हुनेछ। चाव हिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन् भने कृतिपुरको राधास्वामी परिसरबाट नेपाल एचपी एभरेस्ट, शुभम श्रीमाया, श्रीकृष्ण साई बाबा र ओम ब्रान्डका ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। ग्यास खरिद गर्नका लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने निगमले जनाएको छ। यो विशेष वाचा वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिहरूका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको भनाइ छ। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अगाडि 7 प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले शुरू गर्न लागेको शिक्षा सम्वाद अभियानको पहिलो कार्यक्रम आज विराटनगरमा हुँदैछ। विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा 11 बजे कार्यक्रम आयोजना गर्न लागि हो। मन्त्रालयका अनुसार अभियान अन्तर्गत कोशी प्रदेशको विराटनगर, मध्य प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकल गरिनेछ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण र निजामती किताब खानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले पर्सि भदौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थाल्नेछ। यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र केन्द्रित गर्ने कार्य पनि अघि बढ़ाइएको उहाँले जानकारी दिनुभएको छ। अहिले विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता माखा शाखामा आर्काइभ अर्थात अभिलेख गरिने प्रवक्ताहरूले बताउनु भएको छ। जनगुनासो सम्बन्धको सन्दर्भमा हेलो सरकारमा साउन 1 गते यता प्राप्त गुनासो र तिनको फस्टेउट दर उत्साहजनक रूपमा बढ़ेको पनि अर्यालले बताउनु भएको छ। गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 15 जनामा औलो मलेरियाको समस्या देखिएको छ। 3,415 जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिनाएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। आर्थिक वर्ष 2081-82 8,405 जनाको नमूना परीक्षण गर्दा 11 जनामा औलो रोग देखिएको थियो। यस्तै आर्थिक वर्ष 2080-81 8,660 जनाको परीक्षण गर्दा 10 जनामा संक्रमण देखिएको डाक्टर केसीले बताउनु भएको छ। नेपाली भाषाको प्रयोगमा बढ्दै गएको अशुद्धता कम गर्न गण्डकी प्रदेशमा एउटा विशेष अभियान शुरू गरिएको छ। शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी नाम दिएको यस अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले हिजो पोखरामा शुरूआत गर्नुभएको हो। नेपाली भाषालाई सही रूपमा बोल्ने र लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले यो नयाँ पल थालिएको हो। अभियानको शुरूआत गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले चालेको यो कदम अन्य प्रदेशका लागि पनि एउटा ठूलो पाठ बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेले गण्डकीबाट शुरू भएको यो अभियानलाई भविष्यमा शुद्ध बोल्छ नेपाल, शुद्ध लेख्छ नेपालका रूपमा देशभर फैलाउन सकिने बताउनु भएको हो। यो अभियानलाई प्रदेशका 11 जिल्लाका गाउँ र कुनाकाप्चासम्म पुर्याउनेमा उहाँले जोड़ दिनुभएको छ। पछिल्लो समय नेपाली भाषामा अन्तर्राष्ट्रिय भाषाहरूको प्रभाव र अतिक्रमण बढ़िरहेको भन्दै उहाँले यसलाई नकारात्मक रूपमा मात्र हेर्न नहुने उल्लेख गर्नुभएको हो। तर अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि विदेशी भाषा सिके पनि आफ्नो मातृभाषा र नेपाली भाषा कम्तीमा शुद्धसँग बोल्न र लेख्न सक्ने जनशक्ति तयार हुनुपर्ने उहाँको तर्क छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुला हुँदैछ। साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुला गरिएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक डाक्टर इन्जिनियर सञ्जय पन्थीले अहिले दैनिक 150-200 आकस्मिक तथा आपतकालीन सर्वसाधन सवारी साधन सुरुङ मार्ग भएर ओहोर दोहोर गर्ने गरेको जानकारी दिनुभएको हो। त्यस्ता सवारी साधनलाई निशुल्क रूपमा ओहोर दोहोर गर्न दिइएको छ। अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपतकालीन अभ्यास बाँकी रहेको बताउँदै उहाँले सुरुङ मार्गलाई सर्वसाधारणका लागि खुला गर्ने आवश्यकता रहे अन्तर्गत सुरुङ मार्गभित्र आपतकालीन उद्धार अभ्यास मक ड्रिल सम्पन्न भएको जानकारी दिनुभएको छ। आयोजना अन्तर्गत रहेका आपतकालीन उद्धार समूह इमर्जेन्सी रेस्पोन्स ग्रुपले सफलतापूर्वक उद्धार अभ्यास सम्पन्न गरेका हुन्। मिथिलाञ्चल क्षेत्रका नवविवाहित मिथिलानीले आज मधुश्रावणी पर्व समापन गरेका छन्। साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले शुरू गरेको यो पर्व आज 13 दिन साउन शुक्ल तृतीयामा समापन गर्न लागेका हुन्। श्रीमान श्रीमती बीच प्रागढ प्रेम सम्बन्धको कामना साथ नवविवाहित मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पर्व अवधिभर भगवान शिव शंकर देवी गौरी पार्वती र नागदेवताको आराधना गरिन्छ। पर्व समापन भएपछि व्रतालुले पर्व अवधिभर दिनहुँ पूजा गरिएका बेलपत्र र फूल संग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्ने परम्परा चल्दै आएको छ। अर्थमन्त्री डाक्सु सोरेङ वाग्लेले तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित ब्यास नगरपालिका 13 बेलवासीको समस्या समाधान गर्न सरकार प्रतिबद्धता रहेको बताउनु भएको छ। बेलवास क्षेत्रको स्थलगत निरीक्षणपछि स्थानीयवासीसँग कुराकानी गर्दै उहाँले स्थानीयले उठाएका जायज माग र चासोलाई सम्बोधन गर्न पहल भइरहेको जानकारी दिनुभएको हो। बेलवासको समस्या समाधानका लागि कार्यादेश दिइसकिएको र काम छिटो अघि बढ़ाउन नेपाल सरकार तथा आयोजनाको मुख्य विकास साझेदार नियमावली एसियाली बैंक एडीबीलाई निरन्तर आग्रह गरिएको उहाँको भनाइ छ। उहाँले काठमाडौँ फर्किएपछि एडीबीका प्रतिनिधिसँग छलफल गरी मुआवजा तथा अन्य विषयमा न्यायोचित सम्बोधनका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यसअघि साउन 18 गते बेलवासका स्थानीयले डुबानको समस्या समाधान नभएको भन्दै आयोजना कार्यालयमा धरना दिएका थिए। अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी इण्डोनेसियाको समुद्री क्षेत्रमा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा 1 मिटर भन्दा कम उचाइका सुनामीका छाल समेत रेकर्ड गरिएको इण्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ। भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद न्यूनीकरण निकायका प्रवक्ता डोदी युले ओभाका अनुसार नगे केओ र बीमा लगायतका क्षेत्रमा करिब 1 मिनटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट ठूलो क्षति भएको खबर प्राप्त भएको छैन। बीएमकेजीका अनुसार पहिलो भूकम्प स्थानीय समय अनुसार बिहान 4:58 गएको थियो। भूकम्प करिब 15 किलोमिटर गहिरामै गएको र त्यसपछि लगातार परकम्पहरू आएका थिए। भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। विभिन्न क्षेत्रमा एक मिटर भन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएनकेजीले जनाएको छ। यसैबीच अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त समुद्री भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूभाग द्वीप र अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ। इण्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो। त्यहाँ प्रशान्त महासागर वरपर फैलिएको सक्रिय भूकम्पीय क्षेत्र रिंग अफ फायरका कारण बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन्। अन्तिममा खेल समाचार। नेपाल भलिबल लीग एनभीएल आगामी भदौ 19 गतेदेखि 27 गतेसम्म आयोजन हुने भएको छ। आयोजक केडिया ग्रुपले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ आधिकारिक मिति सार्वजनिक गरेको हो। यसअघि भदौ 12 गतेदेखि प्रतियोगिता शुरू हुने भनिएको थियो। आयोजकले आधिकारिक रूपमा पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुउद्देश्यीय कवर हलहरूमा सञ्चालन हुने जनाएको छ। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहने सहभागी टोलीका टीम मालिक, टीम लोगो, नारा, मार्की खेलाड़ी, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक यसअघि नै सार्वजनिक भइसकेका छन्। प्रतियोगिताका लागि खेलाड़ी अक्सन समेत सम्पन्न भइसकेको छ। हवस् त्यही नै खबरहरूसँगै बिहान 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। अबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
3: बिहेको कपडा किन्दा पनि पोखरा जानु पर्छ र,
2: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
3: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू,
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062625 र 9848064145।

0: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर शोरूम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560607268।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9560131053।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 065414233, मोबाइल 9968861887।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9860230420।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुखा गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
17: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
16: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
17: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
15: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
15: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811956630 र 9746680681।
18: मिले देखो कुर्ता सुरुवात चुरा मिलाए,
19: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
19: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
20: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
15: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9556057731, 9006657731।
0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
21: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000
22: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000
21: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511
22: परशुराम शर्मा भण्डारी कवासी ₹31,005
21: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100
22: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा ₹51,111
21: अम्बिका प्रसाद लामिछाने दुलेगौडा ₹10,511
22: तुलसी शाह दुलेगौडा ₹10,505
21: लक्ष्मी पौडेल भट्टराई ढोरफिर्दी हिमाली टोल ₹10,155
22: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 ₹15,005
21: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹50,231
22: मोती प्रसाद भट्टराई केशु ढोरफिर्दी हिमाली टोल ₹21,151
23: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
24: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
25: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
23: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
24: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, ग्यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्ती, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
23: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114533005।
26: दिस इज रेडियो ढोर बाराही 103.8 MHz
27: 103.8 MHz प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12 PM
28: इट्स टाइम फर कलिङ टाइम
27: ओन्ली अन रेडियो ढोर बाराही।

हजुर दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो डोर बारा ही 103.8 मेगाहर्ज सन्दर्भका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि यहाँले हामीलाई www.radiodorbarahi.com.np लगइन गरेर विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म र फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ हप्ताको सातै दिन ठिक यसै समय 10:30 देखि अबको 12 बजेको समयसम्म। अनि आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामी साथीहरूलाई भरपूर मनोरञ्जन गराउनको लागि साथमा चाहिँ लिएर आएका छौं गाउँ खाने कथा 10 वटा गाउँ खाने कथा लिएर आउँछु। अनि साथीहरूले चाहिँ जाने चाहिँ नाउदिने नजाने चाहिँ आफ्नो गाउँ चाहिँ छोड्नुपर्छ है। सो यो रमाइलो कुराकानीको साथमा जोडिनको लागि 0625400200 को टेलिफोन लाइन चाहिँ केही खिरिनमा हामीले खुल्ला गर्नेछौ। अहिलेको लागि तिमीले दिने माया अचम्बरी छ भने नरेन्द्र प्यासीको आवाजमा सोझेको सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु राख्दैछु स्वीकार्नुहोला है त

हजुर तिम्रो दिलमा पर्खिराखौंला तिमीले दिने माया सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। पक्कै पनि सम्पूर्ण श्रोता साथीलाई मन पर्यो होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने फरक बार फरक श्रृंखलाको साथमा यहाँहरू मास आउँदै गर्दा आजको एपिसोडमा रहेर भने हामी गाउँ खाने कथाको साथमा चाहिँ रहन्छौ। गाउँ खाने कथा खेल्नको लागि सदा मैले 10 वटा गाउँ खाने कथा लिएर आइसकेको छु अनि यहाँले चाहिँ आफूलाई मन परेको लकी नम्बर चुज गर्दै हामीसँग सहभागिता जनाउन सक्नुहुन्छ र सहभागिता जनाउनको लागि स्टुडियोको नम्बर रहेको छ 0965714200 र जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुन चाँदी पसल दिलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसलको कुराकानी गर्नुपर्दा सेवाहरूको कुराकानी गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गरिनका साथै पुराना गरगनाहरू पनि सारफेर अनि खरिद बिक्री गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ र प्रोग्रामको प्राइज स्पोन्सर भन्ने गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले। प्रोभाइडर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। श्रोता साथीलाई चाहिँ ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जातीय गरगनाहरू चाहिँ यहाँ पनि गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ सम्झन सक्नुहुन्छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपलाई। अनि कार्यक्रम सम्बन्धी अझै थप जानकारी गराउनु पर्दा हामी हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ भने हामी 12 पछि एकजना साथीलाई विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार जुन चाहिँ हाजर रहेको छ एकजना साथीलाई चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज है। र अहिलेको लागि भने साथी लाइनमा चाहिँ हुनुहुन्न सो हामी सकेसम्म गीत संगीतहरूबाट साथीहरूलाई भरपूर मनोरञ्जन गराउने कोसिसमा पनि रहन्छौ भने छैन भुलेको साथीहरूले पनि पक्कै हामीलाई चाहिँ भुल्नु भएको छैन होला। काम कार्यको व्यस्तताले गर्दा चाहिँ अब जोडिन गाह्रो परेको हो जस्तो पनि लागिरहेको छ। प्रशान्त पौडेलको आवाजमा सजिएको उनको लिरिक्स म्युजिकमा रहेको यो गीत रहेको छ स्वीकार्नु होला है त।

हजुर छैन भुलेको बोलको यो सुमधुर गीत विमाज कार्यक्रम स्थान दिइसकेको छु। अक्षर प्रशान्त पौडेलको चाहिँ हामीले यसरी लोक पप स्टाइलको चाहिँ गीत संगीतहरू सुन्न पाइन्छ होइन, अनि यो सुमधुर गीतहरू सँगसँगै अहिलेको लागि भने ढिला नगरी हामी अहिले भने गीतै सुन्छौँ है, किनकि थोरै टेलिफोन लाइनको समस्या पनि रहेको छ, अनि टेलिफोन लाइनको चाहिँ अब यो समस्या समाधान पश्चात भने हामी साथीहरूलाई चाहिँ सहभागी गराउँछौँ। अहिलेको लागि तिमीले नसम्झिँदा माया बोलको सुमधुर गीत रहेको छ, राख्दैछु मल्लिका कार्कीको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

तिमीले नसम्झेर माया बोलको यो सुमधुर गीत विमाद कार्यक्रममा स्थान दिइसकेको छु भने अब चाहिँ हामी साथीहरूलाई ट्याक्कै 11 बजेको टाइम चेक पछि चाहिँ सहभागी गराउँदैछौ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने हामीसँग गाउँ खाने कथा खेल्नको लागि एकदमै रेडी भएर चाहिँ बस्नु होला है। अहिलेको लागि चाहिँ मनिला सुताङ आवाजमा सजिएको भिजु सिरानी बोलको गीत सँगसँगै 11 बजेको टाइम चेक पश्चात हाम्रो पुनः भेट हुन्छ नै यहाँ भने सुन्दै गर्नुहोला। प्रोग्राम कलिङ छायम रेडियो झोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: तिमी कहाँ जान लागे कि
2: थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
1: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
2: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझै एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा
1: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक्क त
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
3: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
4: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
5: 97090 34335
6: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98469976
7: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
8: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
7: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
8: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
9: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
9: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33398 र 98465 10950
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
12: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
11: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
12: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
11: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
7: ए सबिना यसको हतारमा कता हो?
14: ए प्रदीप हेर न बेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार सेवाहरू
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
16: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
16: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
16: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780।
18: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला।
17: जम्मा भएको पस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
16: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी

0: सिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
1: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक
0: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9846026925
2: तिमीले देखो पुर्था सर्वा चुरा मिलाएर
3: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
4: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
5: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
0: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी चार दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
6: This is Radio Dhorbarahi, 103.8 MHz.
7: Station 1.
6: Studio Talchit.
8: Aile, Piana ko 11 bajyo.
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार करने को साथ ही पुरानो गर गहना नया गहना संग सात फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
10: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम अनि प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज गाउँ खाने कता खेल्ने भनेको सुरुमा थियो अब प्राविधिक समस्या पनि थियो है सो अहिलेको लागि भने जिल्ला नगरी फटाफट हामी साथीहरूलाई चाहिँ सहभागी गराइहाल्छौँ कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
11: नमस्ते हजुर
10: कहाँदेखि कसको आवाज सुन्दैछु होला चिने चिने जस्तो गरी हजुर हजुर त्यही त हजुर हजुर श्रीराम दाहालजी भक्तपुरदेखि यहाँलाई धेरै धेरै स्वागत छ है
11: धन्यवाद
10: ल आज चाहिँ अब तपाईँ पहिलो सहभागी साथी पनि हुनुहुन्छ है
11: अनि फोन बल्ल पहिलो हुन पाइयो
10: त्यही त बल्ल पहिलो हुनु पर्यो आज चाहिँ थोरै टेलिफोनमा चाहिँ समस्या थियो श्रीरामजी अहिले चाहिँ अब टेलिफोन समस्यालाई हामी चाहिँ एकदमै पर दूर भन्छ नि दूर पुर्याएर आइसक्यो अनि सो
11: तपाईँ
10: 10:30 बजेबाट 12 बजेसम्म 1.5 घण्टाको प्रोग्राम हो है यो हजुर हजुर हजुर ल ठिकै छ अब कुराकानी गर्न पाइयो 1 देखि 10 सम्म सबै आज चाहिँ हाम्रो श्रीरामजीको लागि एउटा लक्की नम्बर चुज गरिदिनुहोस् न त
11: धेरै परेवाला चाहिँ लक्की नै हुन्छ अरू कुन चाहिँ हुन सक्छ
10: हजुर हजुर
11: ठिक छ लक्की अनलक्की लक्की अनलक्की भन्दा 2 नम्बर लिउँ न त
10: दुई नम्बर लिनुहुन्छ ल 2 नम्बरको गाउँ खाने कथा अलिकति सोच्नु होला म तपाईँको लागि राख्दैछु है ध्यान दिएर सुन्नुहोला वृन्दावनमा धुवा मात्र छ आगो छैन के होला फेरि पनि एकचोटि सुन्नुहोस् है वृन्दावनमा धुवा मात्र छ आगो नै छैन अरे के होला त्यस्तो चिज जाने देखिनुहोस् यसको नाउँ नजाने दिनुहोस् तपाईँको त्यो प्यारो भक्तपुरको टाढाको ठाउँ है त कुहिरो होला ल समय चाहिँ भर्खरै सुरु भएको हो कुहिरोमै लग गर्ने होला कि अब फेरबदल गर्न चाहनुहुन्छ
11: यही हो कुहिरो हो अब त्योभन्दा अर्को आइडिया छैन
10: अर्को आइडिया चाहिँ छैन है त ल ठिकै छ त्यसो भए यसमै लक गरौँ त ल यसमै लक गरौँ भन्नुभएको छ म चेक गरिहाल्छु के होला त कंग्रेचुलेसन धेरै धेरै बधाई छ हाम्रो श्रीरामजीलाई सुरुमा आउने झन् सुरुको साथीले नै खाता खोलिदिनु भएन नि त आज त

0: होला
1: ठिकै छ. अर्को साथीको चाहिँ अब के होला कस्तो होला सुन्दै गर्नु होला अहिले भने सुटिनु पर्छ है. नमस्ते नमस्कार. उहाँ हुनुहुन्छ श्रीराम दाहालजी. हामीलाई भक्तपुरदेखि सम्झनु भएको थियो भने उहाँले पनि सही जवाफ मिलाएर गइसक्नु भएको छ. फेरि साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर. सानो सानो आवाजमा सबै खालको हामीले चाहिँ अब नमस्कार भनेर पनि सुन्यौँ होइन. कहाँदेखि कसको आवाज सुन्दैछौँ होला? आवास घरतीजी हुनुहुन्छ सिन्धुलीदेखि. आवासजीलाई धेरै धेरै स्वागत छ है प्रोग्राममा. अनि आवासजीको नयाँ नौलाहरू सबै के छ? मेरो पनि एकदमै ठिकठाकै छ भन्नुपर्छ है. हाम्रोतिर पनि एकदमै ठिकठाकै छ. अनि आवासजीले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? ल भर्खरै फोन पनि लागिहाल्यो. हाम्रो आवासजी चाहिँ आज दोस्रो सहभागी साथी हुनुहुन्छ. सो हामीसँग अहिलेसम्म चाहिँ जम्मा दुई नम्बरको मात्र गाउँ खाने कथा गएको छ भने एकदेखि दससम्म यहाँले लक्की नम्बर चुज गर्न सक्नुहुन्छ है. छ नम्बर भन्नुभएको? ल छ नम्बरको एकदमै रमाइलो गाउँ खाने कथा रहेको छ. यसो विचार गर्नु होला. म तपाईँको लागि राख्दैछु काली माईको पेटमा सेतो थरथरे दाईको लादी झिक्ने मेसो के होला त. फेरि एकचोटि सुन्नुहोस् है. काली माईको पेटमा सेतो थरथरे दाईको लादी झिक्ने मेसो के होला. ल जानिदिनुहोस् यसको नाउँ नजानिदिनुहोस् तपाईँको प्यारो प्यारो सिन्धुलीको ठाउँ. समय सुरु गरौँ है त. ल के होला यस्तो चिज? अब काली माईको चाहिँ पेटमा सेतो त्यो चाहिँ एकदमै सेतो नै हुन्छ होइन. अब धेरै हामीलाई पनि मनपर्छ. अनि अब त्यो पानी भन्दा पनि मिठो चाहिँ हुन्छ होइन. अब यो गर्मीको मौसममा झन् पाएसम्म खाइराखौँ जस्तो पनि लाग्छ होइन. यो चाहिँ कुनै परिकारबाट अर्को परिकार बन्ने हो कि. अब यहाँकोतिर नि गाह्रो गाह्रो पर्यो थरथर गरेर त्यसलाई चाहिँ अब पहिला चाहिँ अब सेतो पदार्थ नै हुन्छ. अनि त्यसलाई चाहिँ अब यताउता गरेर अनि फेरि अर्को चिज बनाइन्छ कि. के भन्नुभयो? के पकाएको भन्नुभयो अरे? तेल पकाएको भन्नुभएको. ल अब तेल पकाएको होला कि नहोला म चेक गर्छु है त. समय ठ्याक्कै सकियो. सो फेरबदल गर्नुहोस् भन्दा चाहिँ सकिनँ है. मैले यसमै लक गर्नुपर्छ है आवासजी.
2: तपाईँको जवाफ मिलेन.
1: ल तपाईँको जवाफ मिलेन भन्छ नि त. आज सिन्धुली चाहिँ धेरै पछि लिन पाइएको हो जस्तो लाग्यो है. ल अब सबै हाम्रो भयो के अरे है. अतिनपति नजाने गति चाहिँ क्या होला त नि. के हो के हो? यहाँले मही पारेको देख्नु भएको छ कि छैन? मही पार्ने ठेकी देख्नु भएको छ. अनि अब त्यो चाहिँ कालो भयो अरे. काली माईको पेटामा सेतो हुन्छ अरे. अनि त्यसलाई चाहिँ मदानीमा हामीले चाहिँ घर घुर पार्छौँ नि. सो थरथरे दाईको लादी झिक्ने मेसो भनेको चाहिँ अनि पछि त नौनी घिउ बन्छ नि त. सो मही पारेको अरे कि यसको जवाफ. ल आज चाहिँ हाम्रो आवासजी अलिकति गाह्रै परेछ है. अर्को पाली चाहिँ तपाईँको गाउँ चाहिँ फिर्ता लिने गरेर आउनु है त. हामी दिन्छौँ है. ओके छ त भाइ भाइ. उहाँ हुनुहुन्छ सिन्धुलीदेखि आवास गर्दैजी. रमाइलो कुराकानीको साथमा पनि उहाँ चाहिँ शनिबारको एपिसोडमा हामीसँग सहभागिता जनाउनुहुन्छ सहभागी हुनुहुन्छ. र फेरि पनि साथी हुनुहुन्छ है लाइनमा. हेलो नमस्ते हजुर. दर्शन नमस्ते. नमस्कार. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रुसिकाजीलाई. अनि खाना खानु भयो त? खाना भइसक्यो. आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? छैन है. ल हाम्रो रोसिकाजी चाहिँ आज तेस्रो सहभागी साथी हुनुहुन्छ. दुई र छ नम्बरको गइसक्यो. बाँकी एकदेखि दससम्म कतिको राखिदिने होला?
3: पाँच नम्बर
1: भन्नुभएको. 5 नम्बरको गाउँ खाने कथा अलि ध्यान दिएर सुन्नु पर्ने खालको नै छ है म तपाईँको लागि राखिहाल्छु उसले दिएको खाना हुने उसले खाएको भने खाना नहुने गाई हो पुरै चाहिँ राखौँ कि नराखौँ मैले गाउँ खाने कथा सुरुमै गाई भन्नुभएको छ केही पिर छैन चिन्ता छैन केही हो ल ठिकै छ त्यसो भए हामी साथीहरूलाई गाउँ खाने कथा सुनाउँदै यसको सही जवाफ चाहिँ चेक गर्छौ उसले दिएको खाना हुने उसले खाएको भने खाना नहुने मार्न पनि नहुने अनि धेरै थरी काम पनि दिने भनेर हाम्रो रोसिकाजीले चाहिँ गाई गाई गाई भन्नुभएको छ अब माली हाम्रो गाई भन्ने एउटा टिकटकमा आउँछ नि पछिल्लो समय सुन्नु भएको छ कि छैन यहाँले माली हाम्रो गाई अब गाई चाहिँ होला कि नहोला म चेक गर्दैछु ध्यान दिएर सुन्नुहोस् है त रोसिकाजी के भयो त तपाईँको गाउँ खाने कथा कंग्रेचुलेसन हाम्रो रोसिकाजीलाई यो चाहिँ यहाँले यो भन्दा अगाडि पनि सुन्नु भएको थियो हो सुने जस्तो लागेको छैन अनि किन होला त गाई गाई भनेर एकैछिनमा यसै मिलेको होला त कस्तो साह्रो
0: होइन
1: हजुर हो कि जस्तो लागेर पनि कस्तो मजाले ठ्याक्कै लक्की नम्बर परेछ है आज 5 नम्बर ल अहिले भने छुटिनु पर्छ है त रुसिकाजी ओके बाई बाई साना शर्मा गाई भन्नुभएको थियो साना शर्मा हेलो नमस्ते भन्नुभएको थियो है अहिले छुटेर पनि गइसक्नु भएको छ बाई बाई भनेर अनि यसरी नै सहभागिता जनाउन सक्नुहुन्छ है यहाँले पनि अनि अब हामीसँग अझै बाँकी छ भर्खरै 3 साथीलाई चाहिँ सहभागी गरायौँ भने आज हामी 10 साथीलाई चाहिँ सहभागी गराउँछौँ फेरि पनि साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाया दिदीलाई अनि खाना खानु भयो त यहाँले आज भेलै भएको छैन है नि त ग्यास नहुँदा पनि हामीलाई चाहिँ एकदमै जागरिलो बनाउँदो रहेछ कि उबेरामा काम जति काम धन्दा भए पनि आगोमा पकाउन भ्याउने अहिले चाहिँ अल्छीमा पनि अझै अल्छीपन ग्यासले चाहिँ बनाइरहेको थियो नि त अब नभएपछि त जसै खाना बनाउनु पर्यो आगो फुक्नै पर्यो अलिकति मेहनत गर्नै पर्यो अनि कस्तो अनुभव हुँदो रहेछ त अब धेरै पछि अब ग्यासमा खाइरोक्दा चाहिँ अब दाउरा बाल्नु पर्दा चाहिँ कस्तो हुँदो रहेछ गाह्रो चाहिँ भएन होइन झन् अब पहिला जस्तै सजिलो भयो कि कसो हो ल त्यसो भए आज हामी गाउँ खाने कथा खेल्ने होइन त अनि अब मिल्यो भने अब सबै साथीले गाउँ छोडिदिनु भएको छ आज चाहिँ अलिकति फरक हाम्रो दिजुसँग चाहिँ अब दाउरा चाहिँ दिनुपर्छ है हामीलाई यो ग्यासको अभावको समयमा फुलचोकको पनि दाउरा चाहियो कि आज त ल त्यसो भए ल ठिकै छ अब के होला त अब दाउरा हामीले दिनुपर्ने कि हामीले चाहिँ पाउने त्यसको लागि चाहिँ यहाँले लक्की नम्बर चुज गर्न सक्नुहुन्छ 1, 3, 4, 7, 8, 9, 10 कतिको राख्ने होला दस नम्बरको ल छोटो मिठो परेको छ 10 ध्यान दिएर सुन्नु होला घर पछाडि सर्प झुन्डिएको के होला त यहाँले फेरि पनि सुन्नु होला घर पछाडि सर्प झुन्डिएको के होला अथवा पछाडि चिज चाहिँ कुनै लामो चिज अब झुन्डिएको जस्तो पनि सम्झनु होला समय सुरु भयो के भन्नुभयो अरे के हो भन्नुभयो अरे आवाज बुझ्नै गाह्रो पर्यो नि त तोरण भन्नुभएको ल अब तोरण भन्नुभएको छ है अब होला कि नहोला म चेक गर्दैछु ध्यान दिएर सुन्नुहोस् है त ल ध्यान दिएर सुन्नु होला जवाफ चाहिँ सही छ या गलत धेरै धेरै बधाई छ हाम्रो दिजुलाई अनि यो सँगसँगै यसको अर्को जवाफ चाहिँ कपाल बाटेको पनि हुन्छ है ला अब झना चाहिँ एक भारी दाउरा भए पनि मजाले बोकेर आम्ला भनेको त अब कहिले पुर्याइदिन आउने होला त हामी त्यही त मौका र मेसो मेलो मिलाएर यसो मिलाएर मेसो मिलाएर हामी आउँदै गरौँला अहिले भने छुट्टिन्छौँ है त
0: नमस्ते
1: शुभ दिन उहाँ हुनुहुन्थ्यो धर्माया थापा दिजु हामीलाई सम्झाउनु भएको थियो पुलचोकदेखि र गाउँ खाने कथा अझै बाँकी नै छ तर हामी भने विश्राममा जानुपर्ने बेला भइसकेको छ 1-3-7-7-8-9 त्यसको लागि चाहिँ एकदमै तयारी गरेर बस्नु होला को होला त मसँग आँखा चुताउने सुनिल गिरीको आवाजमा सजिएको गीत सँगसँगै विश्राममा जान्छौ हामी सँगै रहनु होला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
4: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: च्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्युट्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: च्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 98171669, राजु विश्वकर्मा, 98087162।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
14: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98560-11445 र 98560-20445।
15: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
11: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
15: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
11: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
15: फोन नम्बर 0564143121,
11: मोबाइल 9865078634 र 9701107090।
16: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
17: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेन्च हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
11: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
18: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
20: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
19: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9811324775।
0: दिस इज रेडियो ढोरबाराही 102.8 MHz।
21: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम कलिङ टाइम रहेको छ र आज ढिला नगरी हामी फटाफट धेरै साथीलाई सहभागी गराउन बाँकी नै छ। सो साथी हुनुहुन्छ लाइनमा सहभागी गरे। हेलो नमस्ते हजुर।
22: हेलो नमस्ते।
21: नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? सरलाहीदेखि हाम्रो उपासना घिसिङजी हुनुहुन्छ हो। अनि के गर्दै हुनुहुन्छ त हाम्रो उपासनाजी? खाना खाएर बसिराख्नु भएको छ। अनि आराम विराम गरिराख्दा चाहिँ के छ त तपाईँको सरलाहीतिरको नयाँ नौला हालखबर अनि मौसमहरू के कस्तो छ पछिल्लो समयको?
22: हाम्रो यताको खबर भन्नु पर्दा एकदमै राम्रो छ, ठिक छ। पानी पर्न सकेको छैन खासै राम्रोसँग, पानी बेला पनि गएको हो कि क्या हो पनि
21: है। तपाईँकोतिर
22: मौसम पनि अब घमाइलो रमाइलो मानौ न।
21: हजुर, तपाईँकोतिर चाहिँ अब पानी नपरेको धेरै नै भइसक्यो।
22: थोरै भन्दा पनि धेरै नपरे थोरथोरै पर्ने अब यसो बाढी पहिरो पनि नगएको भएर पनि होला पानी परे जस्तो नलागेको
1: बाढी पहिरो चाहिँ नगएको भएर त्यही त ल ठिकै छ अब हाम्रोतिर चाहिँ कस्तो भन्छ पानी चाहिँ आएको आए पनि छ अब सेती नदी हेर्न जाने हो भने त यस्तो साह्रो उर्लिएर पनि आएको छ अब तपाईँले भन्नुभयो जस्तो अब धेरै पानी नपरे पनि ठाउँ ठाउँ अनुसार चाहिँ पर्ने नपर्ने चाहिँ हुन्छ सायद त्यस्तै भएको होला अनि हजुर
22: हाम्रो यतातिर छैन खासै एकछिन झल्ला
1: बर्खा याम हो भनेर मात्रै जनाउने गरेर चाहिँ पानी पर्ने हो ल पक्कै पनि होला ल आज चाहिँ अब सुरुवातीमा हामी साथीहरूलाई सहभागी गराउन चाहिँ अलिकति ढिलो भयो है सो धेरै साथीलाई सहभागी गराउनु पर्नेछ अहिले भने हामी गाउँ खाने कथा खेल्नतर्फ लागिहालौँ है त अब चाहिँ हामीसँग एक नम्बर तीन नम्बर चार नम्बर अनि सात आठ नौ बाँकी छ कति नम्बरको राखिदिने होला हजुर पाँच नम्बरको आज गइसक्यो नि सात नम्बरको यहाँलाई रमाइलो परेको छ म तपाईँको लागि राखिहाल्छु एउटा डाँडामा खसी काट्यो सय डाँडामा रगत के होला त्यस्तो ल फेरि एकचोटि राख्छु है एउटा डाँडामा खसी काट्यो सयौं डाँडामा रगत के होला त जाने दिनुहोस् उसको नाउ न जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ यता समय सुरु भयो हजुर त्यो चिज चाहिँ एउटा एक ठाउँमा हुँदो रहेछ त्यो चाहिँ अब सबै ठाउँतिर पुग्ने रहेछ भनेर सम्झनुहोस् न जस्तै त्यो एउटा चिज एउटा ठाउँतिर हुन्छ भने अब त्यो चाहिँ सबै सबै ठाउँलाई नै समेट्दो रहेछ कि समेट्न सक्ने कि ल तपाईँले घाम भन्नुहुन्छ म चाहिँ थोरै हिन्ट भनौ कि भन्दै थिएँ अब घाम भन्नु भएको छ हिन्ट भन्दा पनि अब तपाईँले देखिराख्नु भएको छ नि भन्न लागेको थिएँ अब घाम भन्नु भएको छ समय ट्याक्कै सकियो सो फेरबदल गर्न भन्ने पाउनुहुन्न है त ल म यही राख्छु अब के भयो होला त तपाईँको जवाफ चेक गरौँ है त कंग्रेचुलेसन यहाँलाई धेरै धेरै बधाई छ आज साथीहरूले यसरी नै अब गाउँ खाने कथा मिलाइराख्नु भएको छ सो अन्तिमसम्म सुन्दै गर्नु होला है त अहिले भने सुनिन्छ नमस्कार बाई बाई उहाँ हुनुहुन्थ्यो सरलाई देखि उपासना घिसिङजी र उहाँ सँगसँगै फेरि साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर नमस्कार हजुर कहाँदेखि कसको आवाज सुन्दैछु होला राजु काब्राजी विराटनगरदेखि सन्चै आरामै हुनुहुन्छ राजुजी अनि हजुर घाम लागिरहेको छ है अनि यहाँले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन छैन है ल अब साथीहरूले आज गाउँ खाने कथाहरू कति धेरैले चाहिँ अब मिलाइराख्नु भएको छ हाम्रो राजुजीले पनि मिलाउने कोसिस गर्नु होला अल द बेस्ट भन्दै एक तिन चार आठ र नौमा कतिको राखिदिने होला हजुर आठ नम्बर भन्नुहुन्छ आठ नम्बरको गाउँ खाने कथा म राख्दैछु यहाँले सुन्नु होला एउटा हाँगामा तिनवटा पात धेरै जस्तो हुन्छ जोगीको सास के होला फेरि पनि सुन्नुहोस् है तिर्सुल भन्नुहुन्छ हजुर तिर्सुल भन्नुभएको छ अब यसमै लग गरौँ कि कसो गर्ने होला फेरबदल गर्न पाउनुहुन्छ है यसमै लग गरौँ ल यसमै लग गरौँ ल ध्यान दिएर सुन्नुहोस् है त के भयो तपाईँको जवाफ कंग्रेचुलेसन यहाँलाई धेरै धेरै बधाई छ आज धेरै साथीहरू विजयी पनि हुनुहुन्छ यहाँ धेरै साथीहरूलाई मिलाउनु भएको छ सो अन्तिमसम्म सुन्दै गर्नु होला है राजुजी राजुजी हुनुहुन्थ्यो वैराटनगरदेखि सात आठ नौ दस भनेर अझै हामी साथीहरूलाई चाहिँ सहभागी गराउन सकिन्छ अझै चारजना साथीलाई चाहिँ सहभागी गराउन बाँकी नै छ है फेरि पनि साथी हुनुहुन्छ सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर हेलो दर्शन नमस्ते हाम्रो त एकदमै ठिकठाक छ यहाँको चाहिँ के छ पहिला सुनाइदिनु पर्यो कि त्यो भन्दा अगाडि चाहिँ कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई
2: ल थ्याङ्क यू मेरो पनि छिटै छिटै छ अलिकति बिरामी भएको कारणले
1: हजुर धेरै त्यही त अब साथीहरू चाहिँ पछिल्लो समय जति पनि साथीहरू चाहिँ हामीसँग अब कुराकानीको साथमा छुट्नु भएको छ उहाँहरू चाहिँ अब बिरामी भएको भन्नुभएको थियो है. सो हाम्रो नरेन्द्रजी पनि एकदमै आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला. अनि अहिले चाहिँ कस्तो छ त तपाईँलाई?
2: अहिले त ठिकै ठिकै छ.
1: अहिले चाहिँ ठिकठाकै हुनुहुन्छ है. अनि स्वास्थ्य अवस्था सँगसँगै यहाँले रेडियो प्रोग्राम चाहिँ कतिको सुन्ने गर्नुहुन्थ्यो?
2: रेडियो चाहिँ
1: सुनिरहनुहुन्थ्यो
2: है. राम्रो
1: त्यही त हिजो आज चाहिँ अब प्राविधिक समस्याहरू पनि हुनसक्छ. अब यो बर्खायामको समयमा चाहिँ अलिकति अब नेटवर्कको समस्याहरू पनि बढी हुन्छ कि नरेन्द्रजी. त्यही भएर त्यही त भनेको समयमा अब उस्तै पनि लाइन पनि हुँदैन अनि फेरि अब पानी परेको समयमा चाहिँ अलिकति टावरलाई पनि इफेक्ट गर्छ कि प्रभाव पर्छ. सो अब त्यही समस्याले पनि हुनसक्छ अलिकति टाढा क्षेत्रहरूमा चाहिँ सुन्नको लागि चाहिँ अलिकति गाह्रै पर्छ कि. अनि यो कुराकानी सँगसँगै अब धेरै दिनपछि कुराकानी भएको छ अनि साथीहरूलाई चाहिँ केही सम्झना सन्देश राख्नुपर्ने छ कि छैन?
2: म आज हाम्रो धेरैवटा यात्रामा उपस्थित भएको छु र मेरो तमाम साथी सक्न चाहन्छु र म बिरामी भएको कारणले फोन गर्न पनि सक्दिनँ. त्यसैले चाहिँ अब आउने समयमा साथीहरूलाई चाहिँ सम्झौता गराउन भन्न चाहन्छु.
1: हजुर यो कुराकानी सँगसँगै आज भने अब अरू साथीहरूलाई पनि सहभागी गराउन बाँकी नै छ. सो हामी गाउँ खाने कथा खेल्नतर्फ लागौँ है त. एक चार तिन पनि छ है. तिन नौ एक चार तिन नौ तिन नौ तपाईँको लक्की नम्बर चाहिँ गइसक्यो है. एक चार तिन नौ ल एक नम्बरको यहाँको लागि छोटो मिठो परेको छ. ध्यान दिएर सुन्नु होला. गाउँ खाने कथा रहेको छ. बन्की रानी खुन खानी के होला? फेरि पनि सुन्नुहोस् है. बन्की रानी खुन खानी जुगा भन्नुभएको जुम्रा भन्नुभएको ल अब जुम्रा भन्नुभएको छ. म तपाईँको यसमै लग गरौँ कि समय छँदैछ है. फेरबदल गर्ने भए पनि गर्न सक्नुहुन्छ. ल जुको भन्नुहुन्छ ल अन्तिम चोटि अब यसमै लग गर्दैछु के अरे. फेरि फेरबदल गर्ने भए चाहिँ समय छ यहाँले गर्न पाउनुहुन्छ है भनेर म एकचोटि अन्तिम चोटि सोध्दैछु है त. ल अन्तिम एउटा केमा होला त? ल जुकै भन्नुभएको छ. ल म अब चेक गरेँ है त जुका हो कि होइन. कंग्रेचुलेसन. अब बन्की रानी भनेर बन्की रानी त जुका नै रहेछ कि है. जुका तपाईँको स्याङ्जातिर चाहिँ कतिको हुन्छ जुका? त्यही त हजुर. अब यो बर्खायामको समयमा एकदमै धेरै लाग्छ कि. सो अब देख्दा पनि कहिले काहीँ चाहिँ देख्दा देख्दै डर लाग्छ कि हेर्दा हेर्दै डर लाग्छ कि.
2: होइन अहिले त तपाईँको त्यो एउटा बनमासा भन्ने आजभन्दा करिब 15-20 वर्ष अगाडि आएको
1: हजुर.
2: जुका
1: नै हरायो है. हसुन्छ यो कुराकानी सँगसँगै अहिले भने छुटिनु पर्छ. रेडियो प्रोग्राम सुन्दै गर्नुहोला अनि आफ्नो स्वास्थ्यको पनि ख्याल राख्दै गर्नुहोला. अहिले भने छुटिनु पर्छ है त. ओके बाई बाई. कस्तो खुसी लाग्यो है. हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ नरेन्द्र रिमालजी. हामीलाई स्याङ्जादेखि सम्झनुहुन्छ. धेरै पछि कुराकानी गर्न पाइयो. अब साथीहरू अब कार्यव्यस्तता सँगसँगै आफ्नो स्वास्थ्य अवस्थाले गर्दा पनि हामीसँग चाहिँ जोडिन सकिराख्नु भएको छैन. एकदमै आफ्नो विशेष स्वास्थ्यको ख्याल पनि राख्नुहोला भन्दै साथी हुनुहुन्छ है लाइनमा. हेलो नमस्ते हजुर. हेलो हेलो. आवाज चाहिँ एकदमै सानो सानो सुनियो. कहाँदेखि कसको आवाज सुन्दैछु होला? चितवनदेखि सूर्य मिजारजी भन्नुभएको?
3: हजुर हो.
1: तपाईँले हामी बोलेको चाहिँ कस्तो सुन्नु भएको छ सूर्यजी?
3: राम्रो सुन्यो.
1: ल अब सुरिलो पनि सुन्नु भएको छ अरे तर तपाईँको आवाज सानो सानो सुनिएको छ सो हामी फटाफट गाउँ खाने गर्दा खेलिहालौँ है त ल हामी बोलेको सुनिएन भने चाहिँ अब बुझेको छैन भन्नुहोस् म फेरि राखिदिन्छु अहिले भने हामीसँग 3, 4, 9 नम्बरको छ कतिको राखिदिने होला तपाईँको लागि 3 नम्बरको गाउँ खाने कथा म राखिहाल्छु ध्यान दिएर सुन्नु होला इलिमिली सात रङको झिलिमिली के होला फेरि पनि एकचोटि राख्छु इलिमिली सात रङको झिलिमिली के होला त सुरेजी
5: सात रङको झिलिमिली
1: हजुर सात रङको झिलिमिली अरे के
5: इन्द्रेणी
1: इन्द्रेणी भन्नुहुन्छ
5: हजुर
1: ल इन्द्रेणी भन्नुभएको छ समय चाहिँ टन्नै छ अब होइन जस्तो लाग्छ भने यहाँले फेरबदल गर्न सक्नुहुन्छ है यसमै लक गरौँ है त ल एकदमै ध्यान दिएर सुन्नु होला तपाईँको जवाफ के भयो त हाम्रो सूर्यजीले भन्नुभएको जवाफ धेरै धेरै बधाई छ सूर्यजी रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुन्दै हुनुहुन्छ अन्तिमसम्म पनि सुन्दै गर्नु होला अहिले भने छुट्टिनु पर्छ है ओके नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो सूर्य मिजाजी चितवनदेखि हामीलाई सम्झिनु भएको थियो भने अब दुईजना साथीलाई सहभागी गरौँ हेलो नमस्ते हजुर हेलो हजुर नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषि रामजीलाई त्यही त पालो पनि पाउनु भयो यहाँले नम्बर पनि चुज गर्न पाउनुहुन्छ कि हामीसँग अझै दुईवटा बाकी छ लास्ट पुग्नु भएको छ यहाँले नम्बर चाहिँ चुज गर्न पाउनुहुन्छ है त्यो भन्दा अगाडि प्युठानतिरको अनि हाम्रो ऋषि रामजीको नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त
5: मेरो हालखबर सबै ठिकै छ यताको घर छिमेकीहरू सब ठिक छ प्युठानतिर मौसम भन्नु पर्दा घाम ला छैन पानी दिनु परेको छैन सिरसिर हावा चलेछ राम्रो छ
1: है ल यो रमाइलो घमाइलो दिन शुभ सफल सँगसँगै बिताउनु होला अब 4 नम्बर र 9 नम्बर छ कतिको राखिदिने होला ल 9 नम्बरको गाउँ खाने कोठा यस्तो रहेको छ ध्यान दिएर सुन्नु होला घाँटीमा झुन्डाई गालामा हाने मिठो स्वरमा बोल्दा सुसानी मादल भन्नुहुन्छ ल मादल अब मैले राख्दै थिएँ कि फेरि सुन्नुहुन्छ कि यसमै लक गर्ने होला ल अब ठिकै छ अब के भयो त तपाईँको जवाब घाँटीमा झुन्डाई गालामा हाने मिठो स्वरमा बोल्दछ साने भन्दै थिए मादल भन्नुभएको छ होइन अब चाहिँ गर्दैछु कंग्रेचुलेसन धेरै धेरै बधाई छ हाम्रो ऋषिरामजीलाई अनि रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला है त अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते नमस्कार ऋषिरामजी हुनुहुन्थ्यो प्युठानदेखि अब चाहिँ अन्तिम सहभागी साथी हुनुहुन्छ उहाँलाई चाहिँ सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर
6: नमस्कार
1: कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो धर्मेन्द्रजीलाई
6: एकदम धेरै धेरै धन्यवाद फोन पनि उठ्यो लास्टमा फोन लाग्यो नै मैले
1: हजुर कति ट्राई गर्नुभयो होइन त अब अन्तिममा अब अन्त त आज चाहिँ हामीलाई रूपन्देही के गर्ने त अनि अन्तिममा आएर
6: रूपन्देही अब छोड्ने विचार छ
1: ओहो ल भनेपछि आज चाहिँ जसै छोडिदिनु पर्छ है
6: त्यही त
1: के छ पहिला रूपन्देहीको हालखबर सुनाइदिनुहोस् अब राम्रो ठिकठाकै छ भने चाहिँ लिनु पर्यो है
6: रूपन्देही त धेरै गर्मी छ
1: गर्मी छ त्यही भएर दिनु खोज्नु भएको
6: त्यही भएर त दिनु मन लागेछ
1: हाम्रो धर्मेन्द्रजी चाहिँ एकदमै बाठो हुनुहुन्छ कि अनि त गर्मी ठाउँमा चाहिँ यहाँहरू कसरी दिन बिताउँदै हुनुहुन्छ त पछिल्लो समय कसरी दिन काट्नुहुन्छ गर्मीलाई कसरी हटाउनुहुन्छ
6: रेडियो सुनेर अनि साथीहरूसित कुरा गरेर फ्यान चलाएर बसेछु अनि पानी पनि बोतलमा राखेर
1: भने सबै सेट छ होइन त अनि कहिलेकाहीँ चाहिँ तपाईँकोतिर चाहिँ अब लोड सेडिङको समस्या लाइन जाने समस्या चाहिँ कतिको हुन्छ
6: लोड सेडिङ त
7: लोड सेडिङ छैन तर कहिले काहीँ यो बिग्रिन्छ के गर्मीमा त्यही भएर अलिक परेशानी नै छ अलिअलि लाइनको
21: लाइन चाहिँ त्यसो भयो
7: लाइन लाइन काटेपछि म त तुरन्तै फोन गरिहाल्छु
21: गर्नु परेन हाम्रो धर्मेन्द्रजीले चाहिँ अब यो गर्मीको समयलाई एकदमै शीतलताको साथमा चाहिँ समय बिताउनु होला है आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला अब भने अन्तिम गाउँ खाने कथा थ्याङ्क यू सो मच हजुर थ्याङ्क यू अब भने चार नम्बरको गाउँ खाने कथा मात्र बाँकी छ है
7: त्यसलाई
21: ध्यान दिएर सुन्नु होला कम्मरमा पटुका बाँधी कुनामा बसी काम पर्यो कि उठेर दारी घसी कुचो भन्नुहुन्छ ल अब कुचोमा लग गरौँ कि समय टन्नै छ है नुहाउन पनि सक्छ फेरि यसैमा लग गरिहालौँ त ल अब म लग गर्दैछु के भयो त कुचो होला कि नहोला कङ्ग्रेचुलेसन रूपन्देही दिन्छु भनेको त आज एकदमै रेडी भएर आउनु भयो रहेछ र पो दिन्छु भन्नुभएको रहेछ कि जोगियो पके पनि जोगियो अहिले भने
7: तपाईँको लिने मन थिएन के त्यही भएर जोगियो
21: त्यही त मेरो आज लिने मन थिएन नि त गर्मी किनकि हामीलाई पनि उकुमै छ कि हाम्रोतिर पनि त्यही भएर गर्मी चाहिँ तपाईँ नै राख्नुहोस् है शीतल भएपछि चाहिँ छोडिदिनु होला अहिले भने सुटिनु पर्छ है त ओके नमस्कार रमाइलो कुराकानीको साथमा जोडिनु भएको थियो अहिलेलाई भने आजको लागि गाउँ खाने कथा चाहिँ सकिएको छ है छोटो विश्राम सँगसँगै हामी विजय साथी लिएर चाहिँ आउँछौ हप्ताभरिको पनि हामी सँगै रहनु होला है त
20: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
10: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
23: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
24: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9851166136
23: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ
25: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
25: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0654143177, मोबाइल 9855344343।
13: एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। त्यसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
14: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
15: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
13: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
23: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
25: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
15: र रामचन्द्र महत 9461168।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, यो कार्यक्रमको व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दछु। आज शनिबारको एपिसोडमा चाहिँ हामीलाई सम्झाउनु भएको थियो, श्रीराम दाहालजी हुनुहुन्थ्यो भक्तपुरदेखि, अनि आवाज घटीजी हुनुहुन्थ्यो सिन्धुलीदेखि भने भीमादेखि आउनु भएको थियो, रोसिका लम्सालजी पुलचोकदेखि हुनुहुन्थ्यो, दलमा थापाजी जुर सरलाईदेखि हुनुहुन्थ्यो, उपसेना घिसिङजी विराटनगरदेखि हुनुहुन्थ्यो, राजु काभ्राजी स्याङ्जादेखि, नरेन्द्र सूर्य मिचारजी हामीलाई सम्झाउनु भएको थियो, चितवनदेखि प्युठानदेखि हुनुहुन्थ्यो ऋषिराम जी, त्यसै गरी रूपन्देहीबाट चाहिँ हामीलाई सम्झाउनु भएको थियो धर्मेन्द्र जी। ए सम्पूर्ण श्रोता साथीलाई अब धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो, गाउँ खाने कथा कति साथीको चाहिँ हामीसँग छ, कतिपय साथीले त अब आफैसँग लानुभयो है, त्यसमा पनि आज साथीहरूले चाहिँ छोटो छोटो समयमा चाहिँ जवाफ दिनुभएको थियो, अनि कतिपय साथीहरूले त मैले गाउँ खाने कथा नभ्याउँदै पनि जवाफ दिनु भएको थियो, त्यसमा पनि छोटो मिठो समयमा चाहिँ आज सही जवाफ दिनुभएको थियो। ऋषिरामजी हुनुहुन्छ प्युठानदेखि र सुन्दै हुनुहुन्छ भने उहाँलाई धेरै बधाई, सँगसँगै उहाँ सँगसँगै मसँग अरू विजयी साथी पनि हुनुहुन्छ हप्ताभरिको, जहाँ चाहिँ आइतबारबाट चाहिँ हामी सुरु गरौँ, रोसिका लम्सालजी हुनुहुन्छ, अनि दलमा थापा दिजु हुनुहुन्छ मंगलबार र बुधबार, अनि त्यसै गरी फ्राइडेको चाहिँ दलमा दिजु हुनुहुन्छ, अनि त्यस्तै गरी बिहिबारको चाहिँ हुनुहुन्छ श्रीराम दाहालजी भक्तपुरदेखि, आजको हुनुहुन्छ ऋषिरामजी। अब सबै साथी छजना साथी मध्ये हामी भने विजय गराउँदैछौँ लक्की ड्र मार्फत अब एकजना साथीलाई, अनि जो साथीको चाहिँ नम्बर पर्छ उहाँ चाहिँ आजको विजय हुनुहुन्छ र उहाँले चाहिँ पाउन सक्नुहुन्छ रुसाईको रिचार्ज है त।

हजुर, लकी नम्बर 6 बाट आजको विजयी साथी भने हुनुहुन्छ, आजकै विजयी साथी प्युठानदेखि ऋषिरामजी सुन्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ धेरै धेरै बधाई छ। अनि आफ्नो नम्बर चाहिँ हाम्रो अफिसको नम्बर 0564141000 चाहिँ टिपाइदिनु होला, जसरी हामीसँग कुराकानीको साथमा जोडिनको लागि यहाँले चाहिँ 0564142000 बाटो भएर जोडिनुहुन्छ। दुईको ठाउँमा एक राखेर 0564141000 आफ्नो नम्बर चाहिँ टिपाइदिनु होला यो एक हप्ता भरिमा भन्दै सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै जाँदा जाँदै यहाँले सुनिराख्नु भएको छ सत्यकला राईको आवाजमा सजिएको तिमी मसँग नबोल्ने हरे गीतले यस्तो भने पनि बोल्न चाहिँ पर्छ है फेरि है। सो यो मिठो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
1: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
2: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
0: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि फोन 0635 93 369
3: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
4: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
3: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
4: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्की कन्थमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
3: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484 र 98141 53305
6: ए आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: कि बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग
4: खड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
3: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल

0: नरिसौन त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या रे दुले लडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो
4: फोटो भिडियो नम्बर
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
5: स्टुडियो
6: अहिले मध्याह्नको 12 बज्यो
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेलपोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816395301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: चितवनको एक क्लबमा झडप, चारजना घाइते, कुटपिटमा संलग्न 102 जना नियन्त्रणमा।
0: अमेरिकी सरकारले दिँदै आएको टीपीएस सेवा खारेज, नेपालीहरूलाई पनि बस्न जोखिम हुन सक्ने।
1: जेनजी आन्दोलनका घाइतेलाई उद्यमशील बनाउन 50 लाखसम्म ऋण दिइने, सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि जारी।
0: पूर्वी इण्डोनेशियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी।
1: र नेपाल भलिबल लीग भदौ 16 गते शुरू हुने गरी अन्तिम तालिका सार्वजनिक।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनु।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवनको एउटा क्लबमा झडप हुँदा 4 जना घाइते भएका छन्। आज बिहान करिब 1:15 बजे भरतपुर महानगरपालिका 3 लायन्स चोक स्थित फायर क्लबमा झगडा तथा कुटपिट भएको प्रहरीले जनाएको छ। नवलपुरको बौद्धिकाली गाउँपालिका 1 का 17 वर्षीय मदन छेत्री, चितवनको भरतपुर 17 का 26 वर्षीय रोहन तामाङ, चितवनकै कालिका नगरपालिका 9 का 23 वर्षीय विशाल मगर र कपिल वस्तुको तौली हवा नगरपालिका 1 का 35 वर्षीय मोहम्मद सर्पराज घाइते भएका छन्। भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्य चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। कुटपिटमा संलग्न भरतपुर 4 का 32 वर्षीय हिमाल रसाइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त क्लबका संचालक भरतपुर 17 का 36 वर्षीय राकेश तामाङलाई पनि सोधपूछका लागि नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र कुटपिटमा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
1: अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस टीपीएस खारेज गरेको छ। टीपीएस अन्तर्गत अमेरिकामा रहेका सम्बन्धित देशका योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा बस्न तथा काम गर्न पाउने र देश निकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था गरिएको थियो। अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा 1 वर्ष अघि नै सकिएको थियो, तर खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन। हाल अमेरिकी सरकार

0: नेपाली नागरिकहरूका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानूनी आधार नरहेको भन्दै त्यसको अन्त्य गर्ने निर्णय गरेको छ। यो सँगै टीपीएस सुविधा लिएर बसेका नेपालीहरूलाई यो निर्णयले जोखिम सृजना गर्नेछ। नेपालसँगै अमेरिकी सरकारले हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरून, होन्डुरस, निकारा, गुआ, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, सोमालिया र इथियोपिया लगायतका देशका नागरिकका लागि टीपीएस अन्त्य गर्ने निर्णय गरेको सूची सार्वजनिक गरेको छ। अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएपछि झण्डै 15,000 नेपालीले सुविधा लिएको बताइन्छ।
1: सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50,00,000 रूपियाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले हिजो सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि जेएनजी आन्दोलनका शहीद परिवार वा घाइतेलाई 50,00,000 रूपियाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार जेएनजी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्योग तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ।
0: नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आज बन्द सत्र शुरू भएको छ। बन्द सत्रमा देशभरबाट आएका 3,500 कार्यकर्ता सहभागी भएको नेता डाक्टर प्रकाश शरण महतले बताउनुभयो। बन्द सत्रमा नेता विमलेन्द्र निधिको राजनैतिक प्रतिवेदन, डाक्टर महतको आर्थिक र एनपी साउदको समसामयिक विषयको प्रस्ताव पेश हुँदैछ। त्यस्तै उमाकान्त चौधरीको संगठनात्मक तथा नेता रमेश लेखकको कानून र विधान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ। प्रस्तावमाथि छलफलका लागि सातवटै प्रदेशको संयोजनको जिम्मेवारी कोशीमा गोमा भट्टराई, मधेसमा पद्मनारायण चौधरी, बागमतीमा शिव हुमागाई, गण्डकीमा गुरू बराल, लुम्बिनीमा गेहेन्द्र गिरी, कर्णालीमा सीता राणा र सुदूरपश्चिममा वीरबहादुर बलायरले पाउनु भएको छ। राष्ट्रिय भेला भोलि सकिनेछ। गत पुसमा भएको विशेष महाधिवेशन पश्चात कंग्रेसको आधिकारिकता गगन थापा पक्षले पाएको छ। सो पक्ष 15 महाधिवेशनको तयारी सहित केन्द्रीय कार्य समिति बैठकमा जुटिरहेका बेला समानान्तर कार्यतालिका ल्याउने तयारी गरेको इतर पक्ष भने सर्वोच्चको फैसला कुर्ने भएको छ। महाधिवेशनको वैधता परीक्षण गर्न सर्वोच्चले निशा दिएपछि देउबा पक्ष हौसिएको छ भने तत्कालका लागि पार्टीको फूट पनि टरेको छ।
1: नेपाल ऑयल निगमले आज काठमाडौँ उपत्यकाका 5 स्थानबाट ग्यास बिक्री गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल ऑयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्राण्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। अत्यावश्यक परेका उपभोक्ताले बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म तोकिएको बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्नेछन्। ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ। निगमले टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट, सुगम, श्रीराम सगर, सिद्धार्थ श्री र हिमाल ग्यास उपलब्ध गराउँदैछ। यातायात कार्यालय परिसर चाबैलबाट नेपाल र एसपी ग्यास बिक्री गरिएको छ। राधास्वामी कृतिपुर परिसरमा नेपाल एसपी एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ। राधास्वामी वसुन्धरा परिसरमा नेपाल एसपी एभरेस्ट, सुगम, भानु र ओम ग्यास उपलब्ध हुनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल एसपी एभरेस्ट, सुगम, श्रीराम सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ। निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ। उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न पनि निगमले आग्रह गरेको छ।
0: शिक्षा ऐन ल्याउनु अघि शिक्षा मन्त्रालयले सातै प्रदेशका सम्बन्धित पक्षहरूसँग छलफल गर्दैछ। मन्त्रालयले सुरक्षा गर्न लागेको शिक्षा सम्वाद अभियानको पहिलो कार्यक्रम आज विराटनगरमा आयोजना गरिएको छ। सम्वादमा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरकारवाला उपस्थित भएका छन्। मन्त्रालयका अनुसार मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालयमा आशाका प्रमुख शिव सापकोटा सहभागी हुनेछन्। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश र स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। गत संसदको कार्यकालमा अन्तिम चरणमा पुगिसकेको शिक्षा विधेयक संसद विघटन भएपछि निष्क्रिय बनेको थियो। सोही विधेयकलाई सरकारले थप परिष्कृत गरी ल्याउन लागेको हो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिलानीले आज मधु श्रावणी पर्व समापन गर्दैछन्। मिथिलाञ्चलमा महिना पञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले शुरू गरेको यो पर्व आज 13 दिन समापन गर्न लागेका हुन्। साउन कृष्ण पञ्चमीका दिन शुरू गरिने यो पर्व साउन शुक्ल तृतीया तिथिका दिन समापन गर्ने मैथिल परम्परा छ। पति पत्नीबीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पतिले पठाइदिने पूजा सरदाम सामग्रीबाट यो पर्व मिथिलानीले माइतीघरमा मनाउँछन्। पतिले पठाइदिने सामग्रीमा पर्व अवधिको खाद्य सामग्री, नयाँ वस्त्र परिधान र आभूषण हुने गर्छ। मिथिलामा नवविवाहिता वधूले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल द्वितीयासम्म व्रत विधानमा रही 12 दिनको राति देब्रे घुँडामा टेमी अर्थात कपासको कातेको बत्ती लिएर भोलिपल्ट तृतीयका दिन पर्व सम्पन्न गर्ने परम्परा छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी इण्डोनेसियाको सामुद्रिक क्षेत्रमा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण 5 जनाको मृत्यु भएको छ। भूकम्पमा परि अरू थुप्रै व्यक्ति प्रभावित भएको र खोजी तथा उद्धारको काम जारी रहेको जनाइएको छ। भूकम्पपछि केही क्षेत्रमा 1 मिटरभन्दा कम उचाइका सुनामीका छाल समेत रेकर्ड गरिएको इण्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ। भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद न्यूनीकरण निकायका प्रवक्ता डोदी युले ओभाका अनुसार नगेकियो र बीमा लगायतका क्षेत्रमा करिब 1 मिनटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट ठूलो क्षति भएको खबर प्राप्त भएको छैन। बीएमकेजीका अनुसार पहिलो भूकम्प स्थानीय समय अनुसार बिहान करिब 4:45 गएको थियो। भूकम्प करिब 15 किलोमिटर गहिराईमा गएको र त्यसपछि लगातार परकम्पहरू गएको बताइएको छ। भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। विभिन्न क्षेत्रमा 1 मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएमकेजीले जनाएको छ।
0: अब खेल समाचार। नेपाल भलिबल लीग एनबीएल आगामी भदौ 19-27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केजीया ग्रुपले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ आधिकारिक मिति सार्वजनिक गरेको हो। यसअघि भदौ 22 प्रतियोगिता शुरू हुने भनिएको थियो। आयोजकले आधिकारिक रूपमा पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्यीय कवर्ड हलमा हुने बताएको छ। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीका टीम मालिक, टीम लोगो, नारा, मार्की खेलाड़ी, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक यसअघि नै सार्वजनिक भइसकेका छन्। प्रतियोगिताका लागि खेलाड़ी अक्सन समेत सम्पन्न भइसकेको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: चितवनको एक क्लबमा झडप, 4 जना घाइते, कुटपिटमा संलग्न 102 जना नियन्त्रणमा।
1: अमेरिकी सरकारले दिँदै आएको टीपीएस सेवा खारेज, नेपालीहरूलाई पनि बस्न जोखिम हुन सक्ने।
0: जेन्जी आन्दोलनका घाइतेलाई उद्यमशील बनाउन 50 लाखसम्म ऋण दिइने। सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि जारी।
1: पूर्वी इण्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, 5 जनाको मृत्यु, सुनामीको चेतावनी जारी।
0: र नेपाल भलिबल लीग भदौ 16 गते शुरू हुने गरी अन्तिम तालिका सार्वजनिक।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
3: थाहा संचार नेटवर्क 103.8 MHz। तिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासु र सुनचारी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172142।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: मैडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848664145।
13: ए तिमी कहाँ जान लागे कि?
14: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लागे।
13: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
14: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझै एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनुभयो भने एउटा सामान सित्तैमा।
13: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क त।
14: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
12: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
15: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोप्राइटर निशा लामा, सम्पर्क
12: 97090334335।
16: हेलो बा,
17: कति बन्यो घर? अनि ढलान भयो त?
18: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
16: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
18: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
15: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
15: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811950630 र 97476080681।
12: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
19: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
12: धार्मिक महोत्सवका आकर्षणहरू,
19: चर्चित कथा वाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
20: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
12: कथा सहितको झाँकी, गीत नाटक,
19: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
12: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
19: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
12: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
11: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू, कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
21: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058 35537 र 98066 15 899।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
12: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568 38302 र 98460 38302।
13: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
14: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सिर्जना चौक बन्केवा चौकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9805678634 र 97081010590।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गति दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 9968861887।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9845324020।
0: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारी जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0635712440।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो धुरबारा हिट 103.8 मेगाहर्ज।
1: स्टुडियो साइज़ अहिले दिउँसो 1 बज्यो। टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा थापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001।

babele.

0: सब उठाए जो हम आजा हंसी करती हाथी हाथी हाथी
1: नहीं।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाला हिट 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाथे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: एसपेलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9855031053।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9855332475 र 9801132475।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैसो, नवग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि, बजाज शोरूम सँगै।
3: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 9861633101 र 9868385022।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर, बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
7: हजुर, सिक्किम अफसेट प्रेस, गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाउनुका साथै मायाको चिजको प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालय कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिद्देव। फोन 9855 2883 र 98417007087।
2: जातकमा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
1: This is Radio Dhorbarahi 103.8 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाई, धुलेगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Wat in Department Bhavan Sangai, Mobile 9856-32493 ra 9856-38073.
2: सुवर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
4: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेदी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
8: र रामचन्द्र महत 9864168778
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033998 र 9465110950
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
13: सुन्तली भई

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526663।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
0: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेज स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वार्ले। सम्पर्क 98460-61268 र 98560-62268।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ स्यामसङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टी प्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
9: एलसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई, म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560-62891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके यो झुम्का हेर न है कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है सामान लिन टाढा किन जानु पर्यो र
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
15: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
15: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220।
16: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
17: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
16: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
17: छुटका दायराहरू
16: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
17: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
16: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
17: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
15: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
17: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
15: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
17: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
18: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
15: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
17: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
17: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
19: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9856031053।
20: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर
19: 9556031053।

0: प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
2: ढोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
4: नमस्कार, रेडियो ठोपाराही 101.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई रोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 दफा 65 उपदफा 940 दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि जेएनजी आन्दोलनका शहीद परिवार वा घाइतेलाई 50 लाख रूपियाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार जेएनजी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। फागुन 21 गते सम्पन्न निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोलि पहिलो पटक झापा र इलामका कार्यक्रममा सहभागी हुन पुग्नु भएको छ। भोलि शनिबार झापाबाट इलामको फिक्कलतर्फ प्रस्थान गर्नुभएको हो। इलामको फिक्कलमा आयोजना हुने आदिवासी जनजाति महासंघको कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले नेता महेश बस्नेतले जानकारी दिनुभएको हो। उहाँका अनुसार ओली आज इलाममै बस्नेछन् र आइतबार छापामा हुने कार्यक्रममा सहभागी हुनेछन्। आजको कार्यक्रममा देशभरबाट आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्यहरूको सहभागिता रहने बताएको छ। ओलीले इलाममा 5 थर ताप्लेजुङ 13 थुम इलाम र छापा लगायत जिल्लाका पार्टी कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। ओलीसँगै एमाले सचिव शेरधन राई नेता गुरु बराल लगायतका नेताहरू पनि इलाम पुग्नु भएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालले सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ। महाराजगंज स्थित निवासमा पत्रकारहरूसँग पार्टीको आधिकारिकता बारे सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले धेरै बोल्न उपयुक्त नहुने वहाँले बताउनु भएको हो। वहाँले आफू फ्रेस स्वतन्त्रता स्वतन्त्र पत्रकारिता प्रजातन्त्रको लागि अति आवश्यक भएको बताउनु भएको हो। वहाँले आफूलाई सुदूरपश्चिमले धेरै दिएपछि आफूले अझै गर्नुपर्ने बाँकी काम रहेको बताउनु भएको छ। गण्डकी प्रदेश सरकारले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न भनेको विधेयकलाई पुनः पारित गरेसँगै यसको व्यावसायिक उत्पादन र कानूनी प्रक्रियाबारे बहस तीव्र बनेको छ। प्रदेश प्रमुखबाट केही बुदामा पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकलाई प्रदेश सभाले गत शुक्रबार संशोधन सहित सर्वसम्मत रूपमा पारित गरेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सिद्धराज पाण्डेले यो कदम केवल गाँजा खेतीलाई अनुमोदित दिनु मात्र नभई ग्रामीण अर्थतन्त्रको पुनरुत्थान र युवा पलायन रोक्ने एउटा वृहत रणनीतिक योजना भएको बताउनु भएको छ। गाँजा खेतीलाई वैधानिकता दिएको विषयलाई लिएर जनस्तरमा केही भ्रमहरू समेत देखिएका छन्। मुख्यमन्त्री पाण्डेले यो विधेयक पारित हुनसाथ जोसुकैले जहाँसुकै गाँजा रोप्न र बेच्न पाउने व्यवस्था नभएको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार यो पूर्णत नियमकारी ढाँचामा आधारित हुनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि समेत

0: राष्ट्रिय परिचय पत्र वा नागरिकता अनिवार्य गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री भइरहे पनि ग्यास लिनका लागि समेत परिचय पत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आएको उहाँले बताउनु भएको हो। सरकारले पाँच महिनामै देशमा कायापलट गरिदिन्छ भन्ने अपेक्षा नरहेको बताउनु भएको छ। उहाँले नागरिकले दैनिक जीवनमा भोग्नुपर्ने आधारभूत समस्या समाधान गर्न भने सरकार सक्षम हुनुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस इतर समूहका नेता भीमेन्द्र निधिले षड्यन्त्रपूर्वक र योजनाबद्ध ढंगबाट पार्टीलाई अनपेक्षित चिरा पार्ने काम गरिएको बताउनु भएको छ। विशेष महाधिवेदनको औचित्य समाप्त भइसकेको अवस्था हुँदाहुँदै अचानक बीचमै रहस्यमय ढंगले हस्ताक्षर र मिति घोषणा गरेर कांग्रेसमा फूटको अवस्था निम्ताएको बताउनु भएको छ। इतर पक्षको राष्ट्रिय भेलामा राजनैतिक प्रतिवेदन प्रस्तुत गर्दै निधिले आक्रमणमा परेर जीवन मरणको संघर्ष गर्दै अस्पतालमा बसेका सभापति शेरबहादुर देवाललाई नेतृत्व छाड्न र आफूमा नेतृत्व हात पार्न महामन्त्री दयको निरन्तर दबाव आइरहेको बताउनु भएको छ। रूपान्तरण वा हस्तान्तरणका नाममा नेतृत्वमा पुग्ने र असमझदारी असहमति फरक पार्ने पनि पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत पछ्याउने र अपमानित गर्ने खेल अहिले पनि चलिरहेको उल्लेख गर्नुभएको छ। यही प्रकरणबाटै महामन्त्री दयले कांग्रेसलाई चिरा पार्ने एकलौटी कब्जा गर्ने नेताहरूको देशोबध गर्ने संगठित प्रयास शुरू गरेको उल्लेख गरिएको छ। नेपालको स्वास्थ्य प्रणालीलाई कसरी व्यवस्थित गराउने गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्राचा जगदीश प्रसाद अग्रवालले अध्यक्षतामा स्वास्थ्य सेवा गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वृहत छलफल भएको हो। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत क्युरेटिभ सेवा प्रयोगका प्रभावका निर्देशक डाक्टर पवनजंग रायमाझी सहित विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत न्यूरोलोजी 18 क्षेत्रका विशेषज्ञ डाक्टरहरू सहभागी रहेका थिए। उनीहरूले आआफ्नो क्षेत्रमा प्रयोग भइरहेको प्रोटोकल प्रयोगका सजिला अप्ठ्यारा पाटा केलाउँदै सुधारका लागि समेत सुझाव दिएका थिए। प्रोटोकलको परिमार्जन सहित प्रभावकारी प्रयोगले अनावश्यक परीक्षण र महँगा औषधिहरू कटौती हुने भएकाले बिरामीको उपचार खर्च घट्ने र सरकारी कोषको दुरूपयोग रोकिनुका साथै सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई समेत व्यवस्थित बनाउन सहज पुग्ने विश्वास गरिएको छ। समयमै तटबन्ध नभएकोले नारायणी नदीमा आएको बाढ़ीको कारण पश्चिम नवलपरासीको सुस्तामा डुबान भएको छ भने कटान बढ़ेपछि स्थानीयमा त्रास बढ़ेको छ। सो गाउँपालिका पाँचको थारूटोलमा नारायणीको बाढ़ीले जलमग्न भएको हो। सुस्त बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले समयमै तटबन्ध नगरिएकाले नेपाली सीमा रक्षक बनेर बसेका सुस्तावासी डुबानको कारण थप समस्यामा परेको जनाएका छन्। कटान बढ़ेपछि स्थानीयमा त्रास बढ़ेको उहाँले बताएका हुन्। तीनतर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्तीमा नारायणी नदीमा बाढ़ी आएपछि हरेक वर्ष जलमग्न हुने सँगैको समस्या रहेको हो। सुस्तामा धेरै घर जलमग्न भएको स्थानीयले जनाएका छन्। नारायणी नदीमा फरफर्दो तटबन्ध नहुँदा सुस्तामा बाढ़ी खेतीयोग्य जमिन कटानको जोखिममा रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गर्ने दावी गर्दै स्ट्रेट अफ हर्मुजलाई चाँडै अमेरिकी भूभागको हिस्सा घोषणा गरिने बताएका छन्। ट्रम्पले मध्यपूर्वमा युद्ध शुरू भएता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दावी गर्दै आएका छन्। इरानले पनि दावी अस्वीकार गर्दै आएको छ। भारतले आज 80 स्वतन्त्रता दिवस मनाउँदछ। दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लाल किल्लाबाट देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। लाल किल्ला पुग्नु अघि वहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले विगत 12 वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् 2047सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। विगत 12 वर्षमा 25 करोड़ नागरिकलाई गरीबीबाट बाहिर निकाल्न सफल भएको उहाँले दावी गर्नुभएको छ। प्रधानमन्त्री मोदीले लगातार 13 पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ। सन् 1947 अगस्त 15 झण्डै 2 शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको उल्लेख गरिएको छ। 18 शताब्दीको मध्यतिर इस्ट इण्डिया कम्पनी मार्फत शुरू भएको ब्रिटिस प्रभावपछि प्रत्यक्ष उपनिवेशमा रूपान्तरण हुँदै राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गहिरो प्रभाव पारेको थियो। तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीड़ादायी इतिहास पनि जोड़िएको छ, जसले भारत र पाकिस्तान दुई स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो। हस्त दिउँसो 2 बजेको ठोरबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनसादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। खानपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062065 र 9848064145।
9: ए सबिना, यसको हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
12: सधै पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
12: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0654142 र 9856092।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू:
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस, पिप वा अथवा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया।
14: पाठेघरको मासु युटेरिन फाइब्राइट एम्बुलाइजेसन। पाठेघरमा भएका फाइब्राइट मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
16: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
17: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
18: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
17: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
16: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
19: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
18: मुटु स्वास्थ्य स्वास्थ्य तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
18: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
18: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुस्त्र बैंकको ठिक पारिपत्री, फोन 06-5953-69।
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सिकुनीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
6: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
8: हेलो
9: बा, कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
9: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
11: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
8: मम्मी भोक लाग्यो खाजा खाऊँ न
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर
8: हस् मम्मी
13: मैले सुने छोरी ल जाऊँ हिँड
12: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
12: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई स्टिक वा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: बीजी मोमो हाउस दुलेगौडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
15: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
14: हजुर दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0654141 98563128 98462014726
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
11: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9852359122 9508 र 9460769246
16: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
4: रन बहादुर गुरुङ दुलेगौडा, रु 12,610,
3: किम बहादुर श्रेष्ठ दुलेगौडा, रु 10,500,
4: पूर्ण बहादुर भण्डारी दुलेगौडा, रु 50,115,
3: काजी रिमाल लाइफ जिम दुलेगौडा, रु 11,000,
4: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा, रु 11,111,
3: पार्वती रिमाल दुलेगौडा, रु 10,100,
4: कृष्णराज पण्डित दुलेगौडा, रु 25,000,
3: किरण कुमार श्रेष्ठ दुलेगौडा, रु 1,02,174,
4: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल, रु 55,555,
3: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति, रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल, रु 10,120,
4: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल, रु 10,005,
3: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 50,000,
4: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल, रु 11,111,
3: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,155।
5: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू,
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी, गीती नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रतबन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556285543 र 9847000787।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
15: यसैलेसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
16: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
15: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
17: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807162।
11: ए सबिना, यसको हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9808216142।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
20: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह
0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो अहिले दिउँसोको 3 बज्यो
22: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
23: को थाहा खबरमा अप्सरा बोहरा सँगै दिनेश जोशीको नमस्कार
24: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
23: शुरूमा मुख्य समाचारका शीर्षकहरू
22: अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165

0: कुनै उपसभापति शर्माको टिप्पणी,
1: एमाले अध्यक्ष ओली चुनावपछि पहिलो पटक गृह जिल्ला झापामा विमानस्थलको स्वागत पश्चात सिधै इलामको फिक्कल तर्फ प्रस्थान,
0: पछिल्लो 24 घण्टामा विपदबाट 13 जनाको मृत्यु, 5 बेपत्ता, नुवाकोटको थाना भन्ज्याङमा माइक्रो भ्यानलाई ठक्कर दिँदा 2 जनाको मृत्यु, 3 जना घाइते,
1: सैन्य गतिविधि नबढ़ाउन जापानलाई चीनको चेतावनी, जापानले क्षेत्रीय सुरक्षामा ठूलो खतरा निम्त्याउने जिकिर,
0: र एक दिवसीय सिरिज अन्तर्गत 5 खेलमा आज अफगानिस्तान र आयरल्याण्ड भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेस इतर समूहको राष्ट्रिय भेलामा आज बन्द सत्र चलिरहेको छ। काठमाडौँको सुकेधारा स्थित मिराकल प्यालेसमा हिजो शुरू भएको राष्ट्रिय भेलामा आज नेताहरूले विभिन्न प्रतिवेदनहरू पेश गरेका छन्। पुरानै कार्य समितिलाई आधिकारिक दावी गर्दै उनीहरूले राजनैतिक प्रतिवेदन, आर्थिक सामाजिक नीतिको कार्यदिशा, समसामयिक राजनीति लगायत प्रतिवेदनहरू पेश गरेका छन्। पूर्व उपसभापति विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, नेता डाक्टर प्रकाश शरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा र एनपी साउतले समसामयिक राजनैतिक प्रतिवेदन पेश गर्नुभएको हो। यसै गरी रमेश लेखकले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ। हिजो भेला उद्घाटन समारोहमा पूर्व सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने बताउनु भएको थियो।
0: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीको इतर समूहको गतिविधिमाथि आपत्ति जनाउनु भएको छ। झापा एक काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा संचारकर्मीसँग उहाँले विशेष महाधिवेशनबारे देउवा पक्षले फरक मत राख्दै गर्दा सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको उल्लेख गर्दै त्यसलाई मानेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। हालै सकिएको विश्वकप फुटबलको ह्याङओभरमै रहनुभएका उहाँले राजनीतिक दल पनि खेल जस्तै विधि अनुसार चल्नुपर्ने बताउनुभयो।
3: बाहिरबाट दर्शकले पहिला काट देखाउनु पाइन्छ र पाइँदैन। त्यस्तै हो राजनीतिमा पनि के हो भने निर्वाचन आयोग हुन्छ, सम्मानित सर्वोच्च अदालत हुन्छ, उसले देखाएको पहेलो कार्ड या उसले देखाएको रेड कार्डलाई हामीले मान्नुपर्ने हुन्छ। त्यो मानेर जाने चाहिँ नेपाली काँग्रेस पार्टी जस्तो दलमा रहेको कुनै पनि सदस्यले लामो राजनीति गरेकाले पनि, भर्खर राजनीतिमा प्रवेश गरेकाले पनि विधिलाई मान्नुपर्छ। त्यो विधिलाई चाहिँ रेड कार्ड या पहेलो कार्ड देखाउने काम अधिकार छ कसलाई छ, निर्वाचन आयोग या अदालतलाई मात्रै छ।
0: आफूहरू विभाजनको पक्षमा नरहेको तर आवेगमा आएर चुनदेवीमा नेम प्लेट राख्दैमा कोही पनि सभापति नहुने शर्माले बताउनुभयो।
3: अदालतले नेपाली कांग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन। त्यसैले नेपाली कांग्रेसको सभापति को हो भनिरहँदै गर्दाखेरि उहाँहरू अल्मलिनुपर्ने, केन्द्रीय समिति को हो भन्दा अल्मलिनुपर्ने अवस्था छैन। त्यसैले आवेगमा आएर होइन, अब यता नेम प्लेट राख्ने, उता राख्ने, उहाँ पनि नै सभापति हो, उहाँ पनि नै कार्य समिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा भनेको चाहिँ खेलको नियम विधि भन्दा त्यो बाहिरको कुरा हुन्छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको चुनावपछि पहिलो पटक गृह जिल्ला झापा पुग्नु भएको छ। आज झापाको चन्द्रगढ़ी विमानस्थलमा अध्यक्ष ओलीलाई एमालेका नेता कार्यकर्ता शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका छन्। विमानस्थलको स्वागत पश्चात ओली सिधै इलामको फिक्कलतर्फ प्रस्थान गर्नुभएको छ। ओलीले इलामको फिक्कलमा आयोजना हुने आदिवासी जनजाति महासंघको कार्यक्रममा आज सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले नेता महेश बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार ओली आज इलाममै बस्नुहुनेछ भने भोलि झापामा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ। आजको कार्यक्रममा देशभरबाट आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्यहरूको सहभागिता रहने बताइएको छ। ओलीले इलाममा पाँच थर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत जिल्लाका पार्टी कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। ओलीसँगै एमाले सचिव शेरधन राई, नेता गुरू बराल

0: लगायतका नेताहरू पनि इलाम पुगेका छन्।
1: मनसुनी विपदका कारण पछिल्लो 24 घण्टामा देशभर 13 जनाको मृत्यु भएको छ। उक्त घटनामा 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका छन्, जसमा 43 जना घाइते भएका छन्। यस्तै 5 वटा चौपायको क्षति भएको छ। विपदका कारण देशभर 12 स्थानमा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ भने अनुमानित 6,47,000 रूपियाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ। विपद प्रतिकार्य तथा उद्धारका लागि देशभर 261 जना प्रहरी जनशक्ति परिचालन गरिएको र 2 जनाको सकुशल उद्धार गरिएको छ। चालू आर्थिक वर्षको वैशाख 1 गतेदेखि आजसम्मको अवधिमा देशभर कुल 4,669 विपदका घटनाहरू भएका छन्। यी घटनाहरूमा परिहालसम्म 229 जनाले अकालमै ज्यान गुमाएका छन् भने 9 जना अझै बेपत्ता रहेका छन्। उक्त अवधिमा 1,463 जना नागरिक घाइते भएका छन् भने कुल 5,709 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यस अवधिमा सबैभन्दा बढ़ी मानवीय क्षति सर्पदंश र पहिरोका कारण भएको देखिएको छ।
0: नुवाकोटको सिपोरी गाउँपालिका 7 थाना भन्ज्याङमा बसले पार्किङ गरेर राखेको माइक्रोभ्यानलाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान 2 नम्बरको बसले सड़क अगाडि रोकिराखेको 2 नम्बरको खाली इभी भ्यानमा ठक्कर दिएको हो। ठक्करपछि इभी भ्यान र बस सड़कबाट अन्दाजी 30-40 मिटर तल भीरमा खसेका थिए। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ स्थित ग्रीन सिटी अस्पताल ल्याइएको थियो, तर तीमध्ये 2 जनालाई अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन्। मृत्यु हुनेहरूमा काभ्रे प्लानचोक बनेपा नगरपालिका 8 बस्ने अन्दाजी 54 वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेछाप ठाणादेवी गाउँपालिका 2 बस्ने अन्दाजी 65 वर्षीय उदयमाया खत्री रहेका छन्। घाइते 3 जनाको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका 376 स्वास्थ्य संस्थालाई 3,56,08,94,960 रूपियाँ भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको 2082 माघ र फागुन महिनाको सेवा बापत स्वास्थ्य संस्थाहरूले उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पताल समेत छन्। भुक्तानी विवरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालहरू लगायत सबै सेवा प्रदायक समेटिएका छन्। स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले गरेको दावीहरूको रुजू तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो।
0: हुम्लाको उत्तरी क्षेत्रमा रहेको नामखा गाउँपालिका 6 लिमीका 3 गाउँ आउजाउ गर्न सकस भएको छ। हिजोको वर्षाले नामखा गाउँपालिका 6 पर्ने जाङ गाउँ नजिकै सड़क पहिरोले अवरूद्ध भएपछि स्थानीयवासी मार्गमा परेका हुन्। सड़क अवरूद्ध हुँदा नामखा गाउँपालिका 6 तिल, जाङ र हल्जी गाउँमा आउजाउ कठिन भएको नामखा गाउँपालिका 6 वडा अध्यक्ष पालजोर तामाङले जानकारी दिनुभयो। सड़क अवरूद्ध भएपछि सवारी साधन ठप्प बनेका छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। चीनले जापानको बढ़दो सैन्य गतिविधिलाई लिएर कड़ा चेतावनी दिएको छ। चीनी रक्षा मन्त्रालयका प्रवक्ता चेन सीले जापानले आफ्नो सैन्य विस्तार गरिरहेको र यसले क्षेत्रीय सुरक्षामा ठूलो खतरा निम्त्याउने बताउनु भएको हो। जापानको रक्षा मन्त्रालयले आर्थिक वर्ष 2027 लागि झण्डै 56 अर्ब डलरको बजेट प्रस्ताव गर्ने तयारी गरिरहेको बेला उहाँले यस्तो चेतावनी दिनुभएको हो। आज दोस्रो विश्वयुद्धमा जापानले बिना शर्त आत्मसमर्पण गरेको 81 वर्ष पूरा भएको छ। यो अवसरमा चीनले विगतको स्मरण गर्दै 81 वर्ष पहिले जापानले चीन र विश्वका अन्य देशबाट कड़ा प्रहार खेपेपछि बिना शर्त आत्मसमर्पण गरेको बताउनुभयो। त्यतिबेला जापानी सैन्यवादले पूरै एशियालाई युद्ध र विनाशको खाडलमा धकेलेको उहाँले बताउनुभयो। युद्धमा पराजित भएपछि पनि जापानले इतिहासबाट पाठ सिक्न नसकेको चीनको आरोप छ।
0: अब खेल समाचार। अफगानिस्तान र आयरल्याण्ड बीचको एक दिवसीय सिरिज अन्तर्गत पाँचौं तथा अन्तिम खेल आज हुँदैछ। दुई टोली बीचको खेल बेलफास्टमा नेपाली समयअनुसार आज दिउँसो 3:30 बजे शुरू हुनेछ। अफगानिस्तानले पछिल्ला 3 खेलमा लगातार जीत दर्ता गर्दै 5 खेलको सिरिजमा 3-0 निर्णायक अग्रता लिएको छ। अन्तिम खेलमा आयरल्याण्ड अफगानिस्तानलाई हराउँदै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ। यता पहिलो खेल वर्षाले प्रभावित बने पनि बाँकी सबै खेलमा जीत निकालेर 1 खेल अगावै सिरिज जितिसकेको अफगानिस्तान 4थो जीत हात पार्ने योजनाका साथ मैदानमा उत्रनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा आज नेताहरूले विभिन्न प्रस्ताव पेश गर्दै नेमप्लेट राख्दैमा कोही पनि सभापति नहुने उपसभापति शर्माको टिप्पणी।
0: एमाले अध्यक्ष ओली चुनावपछि पहिलो पटक गृह जिल्ला झापामा। विमानस्थलमा को स्वागत पश्चात सिधै इलामको फिक्कलतर्फ प्रस्थान।
1: पछिल्लो 24 घण्टामा विपत्ताबाट 13 जनाको मृत्यु, 5 बेपत्ता। नुवाकोटमा बसले माइक्रोभ्यानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गयो, 3 जना घाइते।
0: सैन्य गतिविधि नबढ़ाउन जापानलाई चीनको चेतावनी। जापानले क्षेत्रीय सुरक्षामा ठूलो खतरा निम्त्याउन सक्ने जिकिर।
1: र एक दिवसीय सिरिज अन्तर्गत 5औं खेलमा आज अफगानिस्तान र आयरल्याण्ड भेट्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: ए तिमी कहाँ जान लागे कि?
6: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
5: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
6: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै 2 सेवा लिनुभयो भने एउटा सामान सिक्दैमा।
5: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क। त
6: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
7: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
8: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा। सम्पर्क
9: 97090 34335।
10: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि।
11: हो,
10: त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
10: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
13: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
14: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
13: खाकैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
15: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
9: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705 र रामचन्द्र महत 9841616878। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोपाइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
18: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151661636।
21: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
21: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
22: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688717।
1: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
4: मोबाइल 9808535537 र 9806615899।
24: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
3: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9808535537।
1: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शक नमस्ते, नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोक सुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रम उपस्थित भइरहेको छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com जानकारी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण सुन चाँदी पसलले र पसल तिरेको को फिटी बजारमा रहेको छ। सुनसाथी सम्बन्धी थप सेवाहरू चाहिएमा त्यसपछि आज बहिनीहरूले कारोबार गर्न सक्नुहुनेछ भने आजको श्रृंखलामा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिइनेछौ। र कार्यक्रमको पहिलो सांगीतिक कोशिशहरू उनीहरूको लागि अझ निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। रमाइलो भाका पनि रहेको छ र गीतको बोल रहेको छ नजाऊ है सानो पदेरीमा स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी नजाऊ है सानो पदेरीमा गीतको बोलमा सजिएको यो निकै नै रमाइलो भाकालाई पनि कार्यक्रमको पहिलो सांगीतिक कोसेरोहरू यहाँको लागि राखिसकेको छु, जसमा आवाज रहेको छ वसन्त थापा, कुलेन्द्र बेक अनि विष्णु माझीको। भने यहाँले पक्कै पनि स्विकार्नु भयो होला यो मिठो भाकालाई भन्दै अहिलेको लागि भने माकुरी गीतको बोललाई राखिरहेको छु, स्विकार्नु होला है त।

0: हजुर श्रोत साथी माथुरी गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पछि पनि सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने कार्यक्रममा भगवान भन्जारी अनि बिमा कुमारी दुराको आवाजमा सजिएको खैरिनीमा गीत गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला है त।
1: I love you.

Thank you.

हजुर श्रोत साथी, भगवान भन्जारी अनि भीमा कुमारी दुराको आवाजमा सजिएको खैरिनीमा गीत गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पगे पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला र अहिलेको लागि भने डाँडे पुछे सल्लो गीतको बोललाई राखिरहेको छु, स्वीकार्नु होला है।

हजुर श्रोता साथी, भोगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भयो होला र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा मिठो भाका सुनिसक्नु भइसकेको छ र आजको श्रृङ्खलामा हामीहरू यसै गर्ने सुमधुर पुरानो लोक भाकालाई कार्यक्रम स्थान दिइरहेका छौँ र आशा रहेको छ यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई सुनेर मनोरञ्जन दिनु भइरहेको नै छ होला भन्दै अहिलेको लागि भने कार्यक्रममा यहाँहरूको लागि फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। अहिलेको लागि भने पाइन्छु तिर्नु छ यस मधुर भाका राखिरहेको छु, जसमा आवाज रहेको छ कुमार पुन अनि देवी मगरको भने निकै नै मिठो भाका रहेको छ, स्वीकार्नु होला।

हजुर श्रोत साथीहरू, निकै नै सुमधुर पुरानो लोकभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। पैसो तिर्नु सगितको बोलमा सजिएको निकै नै मिठो भाका रहेको थियो भने यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा सुन्नुभयो होला। र त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ। आज रहेको छ यहाँहरू सम्पूर्ण श्रोत साथीले कार्यक्रमलाई अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ दिनुभयो होला भन्ने, अहिलेको लागि भने साथ साथै कार्यक्रम फेरि पनि एउटा अर्को मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। भगवान भन्जारी, राजु परियार अनि लक्ष्मी न्यौपानेको आवाजमा सजिएको फूलमा फमरा गीतको बोलमा सजिएको यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म श्रेया गुरूङ कार्यक्रम प्रस्तुता यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। भोलि फेरि पनि यहाँहरूसँग अर्को रमाइलो श्रृंखलाको साथमा त हाम्रो भेट फेरि पनि हुने नै छ भने नमस्ते, नमस्कार, हैका।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
5: कहाँ जाने?
6: सिधे मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी,
5: अनि बिचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9523519122, 9800528, र 9460279246।
8: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडियल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0565905065, मोबाइल 98164334372।
14: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
4: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615-4953-552-494-582-7178
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0 65 4 14 233 मोबाइल 9968 61 887
6: सुवर्ण अवसर
1: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
7: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
11: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9848064145।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
1: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0658414129 र 9850631053।
4: तिमीले देखो पुर्था सर्वन चुरा मिलाए,
5: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
6: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
5: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806657731।
8: हेलो बा,
9: कति बन्यो घर, अनि ढलान भयो त?
10: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
1: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
1: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
11: अफिसबाट अमित सरको फोन।
12: पछि कल ब्याक गर्छु। भगवान, आज पनि ढिला भयो।
13: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ। प्रभु, आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
14: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560202779।
15: एक सय 3.8 अन्तर्मन को आवाज
16: स्टूडियो टाइमचेक
17: अहिले साँझको 5 बज्यो।
18: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
22: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। संघ प्रदेश सरकार माथतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्। जिल्ला समन्वय समिति तनहुँद्वारा आयोजित 2 दिने जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा सहभागी विषयगत कार्यालयका प्रमुखहरूले नीति निर्माता एवं प्रमुख जनप्रतिनिधिहरूको ध्यानकर्षण गराउँदै रोक्का बजेट फुकुवा नहुनुलाई प्रमुख समस्याका रूपमा प्रस्तुत गर्नुभएको हो। जिल्लाका 10 वटै स्थानीय तहका प्रमुख अध्यक्ष उपप्रमुख उपाध्यक्ष तथा संघ र प्रदेश माथतका निकायका प्रतिनिधिहरू सहभागी समीक्षा बैठकमा पूर्वाधार विकास कार्यालय तनहुका प्रमुख इन्जिनियर रविन्द्र तिवारीले आयोजना तर्जुमादेखि कार्यान्वयनसम्मका कमजोरीका कारण समग्र पूर्वाधार क्षेत्र निर्माण गर्ने वास्ता नगर्ने र पुनः निर्माण गर्नेको दोस्रो चक्रमा फँसेको बताउनु भएको हो। मुख्य समस्याका रूपमा प्रस्तुत गर्नुभएको हो। जिल्लाका 10 वटै स्थानीय तहका प्रमुख अध्यक्ष उपप्रमुख उपाध्यक्ष तथा संघ र प्रदेश माथतका निकायका प्रतिनिधिहरू सहभागी समीक्षा बैठकमा पूर्वाधार

जन होना न सके वहां जानकारी दूंभ। इंजीनियर तिवारी का अनुसार खरीद प्रक्रिया र ठेका व्यवस्थापन में ढिलाई, निर्माण व्यवसाय को कमजोर कार्य सम्पादन तथा अंतरराष्ट्रीय बजार का कारण बिटुमिन को मूल्य वृद्धि र कालोबजारी काम में बाधा पुगे। पुराना सवारी साधन को स्पष्ट मापदंड नहुनु अख्तियार को पत्र डोरे हाजिरी कर्मचारी को अनल र दक्ष जनशक्ति एवं प्रयोगशाला को अभाव गुणस्तरीय काम में चुनौती थपिएको वहां को भनाई रहेको थियो। सहकारी विकास तथा भवन निर्माण कार्यालय कास्की का इंजीनियर प्रवेशराज लामिछानेले बजेट रोकका भई समयमा पुगुवा नहुँदा आयोजना अघि बढ़ाउन नसकिएको बताउनु भएको हो। बेमौसमी वर्षा, निर्माण सामग्री को अस्वाभाविक मूल्य वृद्धि र स्थायी तथा अस्थायी दरबन्दी स्वीकृतिमा ढिलाई हुँदा कार्यान्वयनमा जटिलता थपिएको वहाँले औलाउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी बाग्लेले लामो समयदेखि बन्द अवस्थामा रहेको गोरखाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गृह जिल्ला भ्रमणका क्रममा तनहुँको आबुखैरिनीमा शुक्रबार आयोजित कार्यक्रममा स्थानीयवासीले उद्योग सञ्चालनको माग गरेपछि अर्थमन्त्री बाग्लेले सरकारको नीति स्पष्ट पार्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री बाग्लेले गोरखाली रबर उद्योग पनि सञ्चालनमा ल्याउने बताउनु भएको छ। शुरूमा सरकारले नै उद्योग सञ्चालनको परीक्षण गर्ने र उद्योग नाफामा जान सक्ने अवस्था देखिएपछि दीर्घकालीन व्यवस्थापनका लागि निजी क्षेत्रलाई जिम्मा दिने नीति रहेको वहाँले जानकारी दिनुभएको छ। विगतमा सरकारी उद्योग सरकारकै व्यवस्थापनमा सञ्चालन गर्दा घाटामा गएको अनुभवबाट पाठ सिकेर यसपटक फरक ढाँचाबाट उद्योग सञ्चालन गर्न लागि वहाँले बताउनु भएको हो। स्वदेशी उत्पादन बढ़ाउने, आयातमा निर्भरता घटाउने र रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले बन्द उद्योग सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको वहाँको भनाइ रहेको थियो। नेपाल सरकारका महान्यायाधिवक्ता नारायण दत्त कडेलले न्यायमा नागरिकको पहुँच बढ़ाउन सबैको चासो बढ़ाउनुपर्ने बताउनु भएको छ। बारले त त्यसमा अझै अगुवाई गर्नुपर्ने वहाँको भनाइ रहेको थियो। नेपाल बार एसोसिएशन उच्च अदालत बार इकाई बागलुङको 48 औं वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै कडेलले नागरिकले भरोसा गरेको बार बन्न पनि आग्रह गर्नुभएको हो। त्यसका लागि बार काउन्सिल वकिलको क्षमता विकास गर्नमा लाग्ने वहाँले बताउनु भएको छ। चालू वर्षलाई सरकारले कानून निर्माणको वर्ष बनाउने वहाँले बताउनु भएको हो। हाल अभाव भइरहेका दर्जनौं कानून बनाएर राज्य सञ्चालन र नागरिकलाई न्यायको पहुँचमा लैजान सरकारले काम गर्ने बताउनु भएको छ। संविधान निर्माणपछि बन्नुपर्ने नबनेका कानून संशोधन गर्ने कतिपय कानून नियममा पनि काम गर्न महाधिवक्ता कार्यालयले साथ दिएको वहाँले बताउनु भएको छ। वहाँले त्यसका लागि सरकार एक्लैले काम गर्न नसक्ने भन्दै हरेक कानून व्यवसायीको साथ र सहयोग चाहिने बताउनु भएको छ। सबै बार एसोसिएशनको सामूहिक साथ र सहयोगले सरकारको यो अभियान सफल बन्ने पनि वहाँले बताउनु भएको हो। वहाँले नागरिकको न्यायमा पहुँच बढ़ाउने गरी काम गर्न कानून व्यवसायलाई आग्रह समेत गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापार विस्तारका लागि नियमकाय तथा नीतिगत सुधारलाई समानान्तर रूपमा अघि बढ़ाउने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको कार्यक्रममा वहाँले विद्युत निर्यातका लागि नीतिगत सुधारलाई समानान्तर रूपमा अघि बढ़ाउने बताउनु भएको हो। वहाँले प्रसारण लाइनको राइट अफ वे विलिङ चेयर ऊर्जा व्यापार र लगानीसँग जोड़िएका विषयलाई एउटै प्रक्रियामा सीमित नगरी समानान्तर रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको हो। राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने तथा कार्ड लिने सेवाग्राहीको चापका कारण बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय तनहुँको राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अब नियमित कार्यालय समय अनुसार सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ 1 गतेदेखि बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सेवा प्रवाह गरिने जनाएको छ। कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई सोही अनुसार सेवा लिन अनुरोध गरेको छ।

0: गोर्खाको सड़क पूर्वाधार विकासमा पछिल्लो एक वर्षमा उल्लेखनीय एकै वर्षमा छवटा पक्की पुल थपिएका छन्। पूर्वाधार विकास कार्यालय गोर्खाले आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न स्थानमा छवटा पक्की पुल थपिएको हो। अघिल्लो आर्थिक वर्षमा 3 मात्रै पक्की पुल निर्माण सम्पन्न गरेको कार्यालयले गत आर्थिक वर्षमा दोब्बर पुल निर्माण सम्पन्न गरेको छ। कार्यालय प्रमुख सन्तोष आर्यले बताउनु भएको छ, यसबाट सड़क सञ्जाल विस्तारसँगै वर्षायाममा खोला नाला पार गर्नुपर्ने समस्या रहेका विभिन्न क्षेत्रका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुगेको छ। पूर्वाधार विकास कार्यालय गोर्खाका इन्जिनियर मोहन श्रेष्ठका अनुसार गत वर्ष सम्पन्न भएका पुल मध्ये 4.5 करोड़ रूपियाँ भन्दा बढ़ी लागतका रहेका छन् भने 2 पुल 5 करोड़ भन्दा मुनिका रहेका छन्। निर्माण भएका पुलहरूमध्ये नयाँ साखु स्थित दरौदी नदी पुल, गोर्खा नगरपालिका र शहीद लखन गाउँपालिका जोड्ने लुदी खोला पुल, पालुङटार नगरपालिका नौको तल्लो सेरा माथिल्लो सेरा जोड्ने चुक्ती खोला पुल र थार्से गाउँपालिका साथको नौली खोला मोजरेबल पुल सम्पन्न भएका छन्। त्यस्तै गोर्खा नगरपालिका 14 सालङगिरी र पालुङटार नगरपालिका 8 रातमाटे जोड्ने सिली खोला पुल तथा कटसाले नयाँ गाउँ जोड्ने तादी खोला पुल 5 करोड़ रूपियाँ भन्दा कम बजेट यही वर्षमा सम्पन्न भएको कार्यालयले जनाएको छ। पुल निर्माणले जिल्लाका ग्रामीण सड़कलाई 12 महिना सञ्चालन गर्न, कृषि उत्पादन बजारसम्म पुर्याउन तथा स्थानीयको दैनिक आवाजावत सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। रोटरी क्लब अफ पर्वतको 17 पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष 2025-26 अध्यक्ष लक्ष्मी कुमारी मेघासीले वर्ष 2026-27 अध्यक्ष डासी राम अधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यालयका लागि पदस्थापन भएको हो। शनिबार कुस्मामा आयोजना भएको कार्यक्रममा अघिल्लो कार्यकालका पदाधिकारीले यस वर्षको कार्यकालका पदाधिकारीहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन्। पदस्थापन कार्यक्रममा अध्यक्ष डासी राम अधिकारीलाई असिस्टेन्ट डिस्ट्रिक्ट गवर्नर ध्रुवराज वास्तुलाले शपथ गराउनु भएको थियो भने अध्यक्ष अधिकारीले क्लबका पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाउनु भएको हो। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढ़ाएको भेटीको थुप्रो लागेको छ। गत असार मसान्तसम्ममा मन्दिरको आमदानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका 5 बैंक खातामा 11,76,33,000 रूपियाँ मौजदात रहेको छ। समितिका व्यवस्थापक दिनेश भूषालका अनुसार कृषि विकास बैंकमा 7,16,32,000, सांग्रीला बैंकमा 3,92,95,000, प्रभु बैंकमा 55,64,000, नेपाल बैंकमा 11,23,000 र माझापुज्रे बैंकमा 17,500 मौजदात रहेको छ। म्याग्दीमा पछिल्लो 5 वर्षमा 1,503 जनाले वैवाहिक सम्बन्ध विच्छेद गरेका छन्। जिल्ला अदालत म्याग्दीका अनुसार वैदेशिक रोजगारी, कम उमेरमा विवाह, पारिवारिक अनमेल, आपसी असमझदारी तथा घरेलु हिंसा जस्ता कारणले सम्बन्ध विच्छेदका घटना बढ़दै गएका छन्। अदालतका अनुसार आर्थिक वर्ष 2078-79 280 जनाले सम्बन्ध विच्छेद गरेकोमा आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 306 पुगेको छ। सम्बन्ध विच्छेद गर्नेहरूमध्ये धेरैजसो वैदेशिक रोजगारीमा जोड़िएका व्यक्ति रहेका छन्। अदालतका श्रेष्ठदार उपसचिव जगत बहादुर भण्डारीका अनुसार आर्थिक वर्ष 2078-79 280, 2079-80 303, 2080-81 300, 2081-82 314 र 2082-83 306 जनाले वैवाहिक सम्बन्ध विच्छेद गरेका छन्। पछिल्लो 5 वर्षको अवधिमा सम्बन्ध विच्छेदका घटना उल्लेख्य रूपमा बढ़ेको उहाँले बताउनु भएको हो। जिल्ला न्यायाधीश सूर्य बहादुर थापाले वैदेशिक रोजगारीको प्रभाव कम उमेरमा विवाह पारिवारिक असमझदारी तथा वैवाहिक सम्बन्धमा आएको दूरीका कारण सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको उहाँले बताउनु भएको हो। विदेश जानका लागि आपसी सहमतिमा कानूनी रूपमा सम्बन्ध विच्छेद गर्ने केही दम्पतिको वास्तविक रूपमा सम्बन्ध विच्छेद भई पारिवारिक समस्या उत्पन्न भएका घटना समेत अदालत समक्ष आउने गरेको उहाँले बताउनु भएको छ। वैदेशिक रोजगारीका लागि कानूनी प्रक्रिया मिलाउने क्रममा पारिवारिक विश्वासमा समस्या उत्पन्न भई अदालतसम्म आइपुग्ने अवस्था रहेको श्रेष्ठदार भण्डारीले जानकारी दिनुभएको हो। हस्तसाजा 5 बजेको ठोलबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908-16142।
4: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903669, मोबाइल 9840826926।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटी
2: एनसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
9: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
10: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445। दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856662029।
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
0: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
5: र रामचन्द्र महत 9841168778।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
0: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
7: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0654143121,
9: मोबाइल 9805678634 र 9781107090।
10: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
11: मैडम धूम्रपान भनेको के हो
10: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
11: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
11: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
10: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: लागे कि
1: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
0: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
1: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझै एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनुभयो भने एउटासँग सित्तैमा
0: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु
1: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
2: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क 97090 34335
3: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
4: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
3: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
5: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373710 र 9921653507
6: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
7: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
8: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
6: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
9: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9680715 र रामचन्द्र महत 9461616878 स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ब्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
10: 101.8 आवाज
11: स्टुडियो अहिले 6 बज्यो टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार करने का साथ ही पुरानो गर गहना नया गहना संग सात फेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
12: जेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
13: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
12: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
13: सिराहाको लहरमा तत्काल ट्रामा युनिट संचालनमा ल्याइने स्वास्थ्य मन्त्री मेहताको घोषणा। प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह।
12: अछाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु। पोखरामा खोलाले बगाएर दुई बालक बेपत्ता। खोजी कार्य जारी।
13: मुस्ताङमा भन्सार जाँच विनय भित्रिएका 8 कन्टेनर प्रहरीद्वारा नियन्त्रणमा। चालकलाई थप कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइयो।
12: इजरायलले लेबनानमा गरेको आक्रमणमा 7 जनाको ज्यान गयो, 3 जना घाइते। आवासीय भवन क्षतिग्रस्त।
13: र एभरेस्ट भलिबल लीग असोज तेस्रो सातादेखि शुरू हुने।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: यो हो थाहा संचार नेटवर्क समयको आवाज। समयको आवाज
14: नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको

0: सिराहाको लहान स्थित अस्पतालमा तत्काल ट्रमा युनिट संचालनमा ल्याइने घोषणा गर्नुभएको छ। राजमार्गमा हुने दुर्घटना र घाइतेको उपचारलाई मध्यनजर गर्दै ट्रमा युनिट संचालन गरिने उहाँले बताउनुभयो। आज लहानमा आयोजित कार्यक्रममा उहाँले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर भवन निर्माण र विशेषज्ञ चिकित्साको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ट्रमा युनिट मार्फत सेवा सञ्चालन गर्न लागि जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारले हालै 29 जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिस्टको अभावमा सेवा प्रभावित भएको भन्दै उहाँले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विशेषज्ञ सहितको टोली व्यवस्थापन गरिने बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वान्झाउ शहरमा आजबाट शुरू भएको गैरावासी नेपाली संघ एनआरएनएको 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै उहाँले यस्तो बताउनु भएको हो। सरकारले लगानीको माहौल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उहाँले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभयो। सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ छ। बजेटबाट 27 नयाँ कानूनी ऐन ल्याएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारको विशेष ध्यान रहेको बताउनुभयो। सरकारको आमदानी बढ़ाउन र कर प्रणालीलाई सुधार गरेको पनि उहाँले बताउनुभयो। बजेट मार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको शुरूआत मात्रै गरेको उहाँले उल्लेख गर्नुभएको छ।
0: अछाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहान मंगलसेन नगरपालिका 5 सड़कमा गुडी रहेको अटो अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय लाछिमानाबाट मंगलसेनतर्फ जाँदै गरेको अटो ओह्रालोमा अचानक अनियन्त्रित भई सड़कमा पल्टिएको थियो। दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका 3 लामी लाछिमानाका 48 निर्प भोगटी घाइते भएका थिए। घाइते बोगटीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेल पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार दुर्घटनापछि अटो चालक र अटोलाई नियन्त्रणमा लिइएको छ।
1: पोखरामा खोलाले बगाएर 2 बालक बेपत्ता भएका छन्। आज दिउँसो विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता भएका हुन्। पोखरा 14 विजय बस्तीबाट विजयपुर खोला तरी पोखरा 26 सक्नेतर्फ आउने क्रममा भगवती हाइड्रो पावर नजिकै नामथर र ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका 2 बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। उहाँका अनुसार 10 समूहमा रहेका बालक खोला तर्ने क्रममा 8 तर्न सफल भएको र 2 बगाएको सूचना प्राप्त भएपछि खोजतलास शुरू गरिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय सिसुवा, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राम बजारबाट गरी 21 प्रहरी खोजीमा खटिएका छन्। यसै गरी सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट 9 गोताखोर सहितको टोली समेत परिचालन भएको छ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ। अवलोकन पश्चात पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थानान्तरण, अवरूद्ध बनेका सड़क, तातोपानी सड़क, खानेपानी, विद्युत सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन महातत्का निकायलाई उहाँले निर्देशन पनि दिनुभयो। उहाँले सूर्यगढ़ी गाउँपालिका स्थित सेमराङ भीरमा गएको पहिरो र त्यसबाट जोखिममा परेका बस्तीको जानकारी लिए पश्चात वडा नम्बर 2 स्थित फुटपुर र पहरे थोकमा गएको पहिरोको अवलोकन सहित जोखिममा परेका बस्ती, अवरूद्ध भएको सड़क, आगमन, विद्युत सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको पनि जानकारी लिनुभयो। यसरी वडा नम्बर 2 स्थित रातमाटे र रामचेमा सड़क माथिबाट फसेको पहिरो र देवीथानमा सड़क तलबाट गयो।

0: पहिरो र त्यसका कारण सड़कसहित खानेपानी पाइपमा पुगेको क्षतिको पनि उहाँले स्थलगत निरीक्षण गर्नुभयो। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्वतमा
2: मार्बलका सिटी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएस अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका युपी भिसी प्रडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको।
3: पानी जीवनको आधार हो र स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन्ता लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7784 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। मुस्ताङको जोमसोममा भन्सार जाँच पास बिनै भित्रिएका 8 कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङ घरप झोङ गाउँपालिका 4 जोमसोम स्थित पर्यटक चेकपोस्टबाट आज चालक सहित 3 कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवैध वस्तु ओसार पसार भइरहेको गोप्य सूचना पाएपछि आज दिउँसो जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जोमसोम पर्यटक चेकपोस्टमा जाँच थालेको बताइएको छ। यसक्रममा विभिन्न कन्टेनरका कागज पत्र जाँच तथा चालकसँग सोधपूछ गरिएको प्रहरीले बताएको छ। जाँचका क्रममा ती कन्टेनर भन्सार एडमा चेक जाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार नियन्त्रणमा लिइएका 8 कन्टेनर र चालकलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहर भवन पठाइएको छ।
0: वन्यजन्तुबाट पशुधनमा क्षति बेहोरेर लामो समयदेखि राहतको पर्खाईमा रहेका गुल्मीका किसानले 3 वर्षपछि क्षतिपूर्ति बापत राहत रकम प्राप्त गरेका छन्। जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्ति बापत 9,64,900 रूपियाँ उपलब्ध गराइएको छ। कार्यालयले संकलित क्षतिको निवेदन अनुसार हालसम्म 73 जना पशुधनमा क्षति पुगेका र 1 जना मानवीय घाइते भएका सहित 74 जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार विक्रम सम्म 2080 साउनदेखि 82 कार्तिकसम्म वन्यजन्तुबाट भएको क्षतिको विवरण संकलन गरिएको हो। पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा चितुवा, बाँदर, बदेल लगायत वन्यजन्तुले पशुधन तथा बालीनालीमा क्षति पुर्याउने काम बढ़दै गएको सूचना अधिकारी सापकोटाले बताउनुभयो।
4: तनहुँ जलविद्युत आयोजनाको सहयोगमा भीमाद नगरपालिका 5 स्थित फेदी खोलामा ट्रस पुल निर्माण प्रक्रिया अघि बढ़ेको छ। आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदी खोलामा सर्वसाधारणको सहज आवागमनका लागि पुल निर्माण शुरू गरिएको हो। पुल निर्माणका लागि चितवनस्थित जलप नेपाल प्रालीसँग गत मंगसिर 24 गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार पुल निर्माण 24 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब 8,10,00,000 रूपियाँको लागतमा 55 मिटर लामो ट्रस पुल निर्माण भइरहेको छ। पुल निर्माण सम्पन्न भएपछि फेदी खोलामा सहज र सुरक्षित रूपमा आवत जावत गर्न सकिने आयोजना प्रमुख भण्डारीले बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी लेबनानमा इजरायली गरेको आक्रमणमा 7 जनाको ज्यान गएको छ। लेबनानी मीडियाका अनुसार इजरायली लडाकू विमानले आज अनसार गाउँको बाहिरी भागका आवासीय भवनमा गरेको आक्रमणमा 7 जनाको मृत्यु हुनका साथै अन्य 3 जना घाइते भएका छन्। आक्रमणले एउटा घर ध्वस्त पारेको र आपतकालीन उद्धारकर्ताले भग्नावशेषबाट निकालेर घाइतेलाई अस्पताल लगिरहेको एजेन्सीले रिपोर्ट गरेको छ। इजरायली लड़ाकू विमानले नबा तीह क्षेत्रमा रणनीतिक पहाड अली अल ताहेर रिजलाई लक्षित गरी श्रृंखलाबद्ध हवाई आक्रमण गरेको छ। इजरायली सेनाले सीमा नजिकैको बिल्ट जेबिल शहरका घरहरूमा विस्फोट गरेको समाचार एजेन्सीले जनाएको छ।
4: अब खेल समाचार। एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीको तेस्रो संस्करण असोज तेस्रो सातादेखि शुरू हुने भएको छ। आज ईडब्ल्यूभीले तेस्रो संस्करणको मिति घोषणा गरेको हो। आउँदो असोज 15 देखि 24 गतेसम्म काठमाडौँको दशरथ रंगशाला कवर हलमा प्रतियोगिता हुनेछ। नेपाल भलिबल संघले पनि लीगको तेस्रो संस्करणको मितिलाई स्वीकृति प्रदान गरेको छ। यो सँगै लीगको तयारी अगाडि बढ़ाइएको ईडब्ल्यूभीले जनाएको छ। अघिल्लो 2 संस्करणको सफलता र बढ़दो लोकप्रियताले तेस्रो संस्करणका लागि हौसला बढ़ेको जनाइएको छ। तेस्रो संस्करणलाई अझ भव्य उत्कृष्ट र प्रतिस्पर्धात्मक बनाउन तयारी थालिएको ईडब्ल्यूभीले जनाएको छ। यस प्रतियोगिताले महिला भलिबल खेलाड़ीलाई उच्च स्तरको प्रतिस्पर्धात्मक मंच प्रदान गर्दै आएको छ। तेस्रो संस्करणले नेपालमा महिला भलिबलको समग्र विकास र प्रगतिशील वातावरण निर्माणमा थप भूमिका खेल्ने जनाइएको छ।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सिराहाको लहानमा तत्काल ट्रामा युनिट सञ्चालनमा ल्याइने स्वास्थ्य मन्त्री मेहताको घोषणा। प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह।
0: अछाममा अस्तो दुर्घटना हुँदा एकजनाको मृत्यु। पोखरामा खोलाले बगाएर 2 बालक बेपत्ता।
4: मुस्ताङमा भन्सार जाँच विनय भित्रिएका 8 कन्टेनर प्रहरीद्वारा नियन्त्रणमा। चालकलाई थप कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइयो।
0: इजरायलले लेबनानमा गरेको आक्रमणमा 7 जनाको ज्यान गयो। 3 जना घाइते। आवासीय भवन क्षतिग्रस्त।
4: र एभरेस्ट भलिबल लीग असोज तेस्रो सातादेखि शुरू हुने।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौं। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोड्नुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी। करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, पोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0-65-414-236, मोबाइल 98-560-78-302 र 98-460-78-302।
8: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9850602065 र 9848064145।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852340093 र 9852380073।
2: पाइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी चिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9852330878, प्रशान्त नेउपाने 9846026925।
4: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: स्कूल कॉलेज मा तपाईको प्रतिभा
1: हामीले खोसी सकिन थिन हेरेर गयो जुन घामले भन्थ्यो
0: फ्रेंड्स गॉसिप
2: ओइ यो जीवन क्लासमा पस्दै कस्तो सोझो भएन आथ्यो नि त है
0: नडाक
3: अनि धेरै रमाइला कुराकानी र जानकारीहरू कार्यक्रम स्कूल कॉलेज मा मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा हरेक बिहीबार शनिबार अनि आइतबार साँझ 6 बजेको नेपाल खबर पछि करिब 7 बजेसम्म
4: विषालु काँडा जस्तो हुँदो रहेछ सुख माया मनमा माया बाँकी नै छ तिमीले घात गर्दा पनि माया मारे जस्तो लाग्छ

0: नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शनिबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनीभित्र लुकेर रहेको प्रतिभा, अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्दछौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता सृष्टि खत्री रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय पञ्चमुनि देव माध्यमिक विद्यालयमा। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानीतर्फ लागौं है त।
1: नमस्ते, म जेजु घिमिरे, पञ्चमुनि माध्यमिक विद्यालयको 9 क्लासमा अध्ययनरत छात्र। म आज यस रेडियो ढोलबराईमा आफूले बसेको एउटा कविता भन्न गइरहेको छु। तपाईँले पनि आफ्नो केही कुरा छ भने राख्न भनेर म अनुरोध गर्दैछु। मैले यहाँ एउटा कविता राखेको छु, कविताको शीर्षक राखेको छ फुल भाइ। अब सुरु गर्दैछु, ध्यान दिएर सुनिदिनुहोला। रङ्गीचङ्गी फुलहरूको प्राकृतिक वरदान हो, यस ठाउँमा जान पाउँदा मन मेरो खुसी भयो। पुतलीहरू खुसी हुन्छन् यहाँ आएपछि, खुसी हुन्छ सबै यहाँ दुःख भए पनि। फुलहरूको सुवासले हावा भयो राम्रो, यस सुन्दर ठाउँलाई जोगाउने कर्तव्य हो हाम्रो। भमरा रमाउँछन् यहाँ फुलहरूमा बसेर, यस ठाउँ हराउँदैछ विकास पनि पसेर। विकास पनि छ यस्तै आफ्नै महत्व, प्रकृति बिना सुधा विकासको के अस्तित्व। प्रकृतिलाई जोगाऊ यही हो यसको सारा। यति भन्दै बिदा हुन्छु, हस्त नमस्कार।
2: प्लिज गर्मी महिनामा सबैले पर्याप्त मात्रामा पानी पिउ, अनि त्यसपछि आफू बाहिर हिँड्दाखेरि पनि राम्रोसँग हिँड्नु, छाता ओढेर हिँड्नु, घाममा त्यति धेरै नहिँड्नु। यति भन्दा म बिदा हुन्छु, हस्त नमस्कार।
0: हजुर, अहिलेको लागि भने फेरि पनि हामीसँग चाहिँ अर्को बहिनी हुनुहुन्छ। हजुरको शुभ नाम?
3: मेरो नाम युनिका खनाल।
0: अनि हजुरको घर कहाँ हो नि?
3: शुक्रगण्डकी 8 गणपति।
0: अनि हजुर चाहिँ गणपतिदेखि चाहिँ स्कुलसम्म चाहिँ केमा आउनुहुन्छ?
3: गाडीमा बस्न।
0: बस्न आउनुहुन्छ है। अनि हजुरको घरमा कतिजना हुनुहुन्छ?
3: मम्मी, बाबा, भाइ र।
0: अनि हजुर चाहिँ कति क्लासमा पढ्नुहुन्छ नि?
3: म 9B-मा।
0: अनि हजुरको पढाइ कस्तो चलिरहेछ अहिले?
3: राम्रै चलिरहेछ।
0: राम्रै चलिरहेछ है। अनि आज चाहिँ हामीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ नि हजुरले?
3: माई ड्रिमको बारेमा।
0: ल, तपाईँको सपना अब हामी सुन्छौँ है त।
3: हुन्छ,
0: ल अब सुरु गर्नु है त।
3: Everybody dreams of being or doing something in his life. When we are studying in school, we only prepare ourselves for doing something in future. Some of my friends dreams of being engineer and some other doctor. I also have a dream. My dream is to become a doctor. When I look around, I find many people suffering from many diseases. Many of them are very poor and can handle effort to pay the doctor fee or to buy medicine. So they suffer silently. Even their children do not smile because they are also sick and poor. In many villages, people are never seen a doctor. If I can become a doctor, I can try to help these people to live a better life. As a good citizen, it will be my duty to solve the suffering. Of course, I must earn my living. I hope my rich patient will always pay me enough, which would make it easier for me to treat the poor free of cost. I would also attach myself to a government hospital where I would spend a few free hours attending to those very poor patients. Thank you.
0: हजुर, डक्टर बन्ने सपना चाहिँ हामीलाई सुनाउनु भयो। अनि यो सँगसँगै चाहिँ हजुरलाई चाहिँ अरू के बन्न मन छ, अरू के गर्न मन छ?
3: मलाई चाहिँ खाली समयमा गीतहरू सुन्न मनपर्छ।
0: अनि गीतहरू चाहिँ गाउनुहुन्छ कि गाउनुहुन्न नि हजुरले?
3: कहिलेकाहीँ।
0: हजुर, कहिलेकाहीँ गाउनुहुन्छ है। अनि यो सँगसँगै चाहिँ जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ हाम्रो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
3: म रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोताहरूलाई चाहिँ हजुरहरू पनि आफ्नो प्रतिभाहरू यसरी नै आएर भन्नुहोला र राम्रोसँग आफ्नो पढाइ पुरा गर्नुहोला भन्न चाहन्छु र आफ्नो सपनालाई पनि सँगसँगै लैजानु होला। धन्यवाद।
0: हजुर, हामीसँग फेरि पनि अर्को बहिनी हुनुहुन्छ। हजुरलाई धेरै धेरै स्वागत छ कार्यक्रममा।
4: धन्यवाद।
0: अनि हजुरको शुभ नाम?
4: मेरो नाम प्रक्रिया खनाल।
0: अनि हजुर कति क्लासमा पढ्नुहुन्छ नि?
4: म 9B-मा।
0: अनि हजुरको पढाइ कस्तो चलिरहेछ?
4: राम्रै चलिरहेको छ।
5: के हुनुहुन्छ नि हजुर क्लासमा
6: पास हुनुहुन्छ
5: पास हुनुहुन्छ है अनि हजुरको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ नि
6: मेरो फेभरेट टिचर विद्या मिस
5: उहाँले चाहिँ कुन सब्जेक्ट पढाउनुहुन्छ
6: नेपाली
5: नेपाली पढाउनुहुन्छ है र हुन्छ अनि आज चाहिँ हजुरले चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ नि
6: मैले एउटा छोटो एसे सुनाउनु लागेकी छु
5: ल हुन्छ अब सुरु गरिहाल्नु है त
6: मेरो टपिक रहेको छ नलेज इज पावर अर्ली मेन वेयर इग्नोरेन्ट अफ मेनी थिङ्स दे डिड नट अन्डरस्ट्यान्ड एनिथिङ अबाउट दियर वर्ल्ड लाइफ इटसेल्फ वाज राइडर टु देम दे डिड नट नो वाइ थिङ्स ह्यापन सो दे वेयर हेल्पलेस लाइक एनी अदर एनिमल्स दे लिभ इन कन्सटेन्ट फेयर एन्ड मुभ फ्रम प्लेस टु प्लेस इन सर्च अफ सेफ सेल्टर्स बट टुडे वी हेभ लर्न अ लट फ्रम देयर एक्सपिरियन्स वी आर वाइजर नाउ वी नो अ ग्रेट डिल अबाउट आवर वर्ल्ड about nature and about things that happen around us. We are no longer helpless like our primitive forefathers. Our knowledge has helped us to tame the force of nature and build our great civilization. This knowledge has made us the lord of the animal world. The more we know, the more powerful we become. After gaining mastery over everything in our world, we are now preparing to be masters of the universe. We have already sent men into space. Our flights into space helps us to know more and our knowledge appears to have made us more powerful. Thank you.
5: हजुर नलेज इज पावर ज्ञान नै शक्ति हो भनेर सुनिराख्दा चाहिँ कोही साथी चाहिँ स्कुल आउन खोज्नुहुन्न पढ्न मान्नुहुन्न हो त्यो साथीहरूलाई चाहिँ हजुरले चाहिँ के चाहिँ सन्देश दिन चाहनुहुन्छ नि
6: मैले भनिदिएँ नलेज चाहिँ हाम्रो पावर हो र अब विद्यालय आएर पढ्न नमान्ने अघि गर्नेहरूलाई चाहिँ विद्यालय आएर राम्ररी पढ्नु भनेर सन्देश चाहन्छु आफ्नै लागि हो अल्छी नगर्नु होला
5: हजुर एकदमै राम्रो चाहिँ सन्देश दिनुभयो अब चाहिँ अरू थोरै कुराकानी गरौँ हजुरको चाहिँ फेभरेट खानेकुरा चाहिँ के हो नि
6: मेरो फेभरेट खानेकुरा पिज्जा
5: पिज्जा मनपर्छ भनिराख्दा चाहिँ अनि हजुरलाई चाहिँ खाना बनाउन आउँछ
6: हल्का फुल्का
5: हल्का फुल्का आउँछ है अनि छुट्टीको समयमा चाहिँ कतिको हेल्प गर्नुहुन्छ मम्मीलाई घरमा खाना पकाउन घरको काम गर्न
6: आफूले जानेको
5: जानेको जति चाहिँ गर्नुहुन्छ है अनि हजुरको फेभरेट गेम चाहिँ कुन हो नि
6: मेरो फेभरेट गेम चाहिँ ब्याडमिन्टन हो
5: ब्याडमिन्टन हो अनि स्कुलमा चाहिँ कतिको खेल्ने गर्नुहुन्छ
6: हल्का खेल्छु
5: ब्याडमिन्टन मनपर्ने तर स्कुलमा चाहिँ किन होला त हजुरले कम सहभागिता जनाउने कम चाहिँ खेल्ने किन
6: मैले घरमा खेल्छु स्कुलमा त्यस्तो अहिले कामहरू भन्छ अनि
5: हजुर हजुर
6: यो सँगै म चाहिँ साथीहरूलाई सजेस्ट गर्न चाहन्छु यस्तो चर्को काममा आफूलाई लाइक परेको कामभन्दा अरू उसलाई चाहिँ बाहिर नउठिनु होला भनेर
5: अनि यो सँगसँगै चाहिँ अन्तिममा चाहिँ हाम्रो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ
6: यो समयमा चाहिँ बाटो काट्दा चाहिँ ध्यान दिएर बाटो काट्नु होला सबैसँग चाहिँ ट्राफिक नियमको पालना गरौँ हामीले बाटो काट्दा चाहिँ जहिले पनि जेब्रा क्रसिङ प्रयोग गर्नुपर्छ है थ्याङ्क यू
7: Hello everyone, it's me Muhammad Al-Fanali of Panchamani Secondary School from Grade Nambi. Today I'm here to recite a surah of Quran which is in the first para of the Quran. The name of the surah is Surah Al-Baqarah. Let's start. A'udhu billahi minash shaitani r-rajim. Bismillahi r-Rahmani r-Rahim. Alif Lam Mim. ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون Thank you. भर्खरै मैले चाहिँ हाम्रो मुस्लिम कम्युनिटीको कुरान मुस्लिममा चाहिँ कुरान किताब हुन्छ एउटा अलि त्यसको थोरै पार्ट मात्र सुनाएको हो अनि रेडियो प्रोग्राममा आज आफ्नो ट्यालेन्टहरूले गर्दा हाम्रो मुस्लिम समुदायमा चाहिँ यस्तो कुरानहरू किताबहरू पढ्ने त्यस्तो रिसाइट गर्ने त्यस्तो त्यस्तो हुन्छ भनेर ज्ञान दिन मन लाग्यो त्यसैले तपाईँहरूलाई सुनाए कस्तो लाग्यो सुनिदिनु भएकोमा थ्याङ्क यू सो मच
8: नमस्कार मेरो नाम रक्षा भट्टराई हो
9: नमस्ते मेरो नाम सुचिका लम्चालुङ
10: हामी दुवैजना कक्षा नौबाट
9: आज हामी तपाईहरुलाई एउटा कविता लिएर आएका छौँ। हाम्रो कविताको शीर्षक रहेको छ, नेपाल हाम्रो रहला कहाँ नेपाली नरहे। अब वाचन गर्न गइरहेका छौँ, कृपया ध्यान दिएर सुनिदिनु होला है त।

0: नेपाल हाम्रो रहला कहाँ नेपाली नरहे एकदमै मिठो चाहिँ कविता चाहिँ हजुरहरूले हामीलाई सुनाउनु भयो. अब चाहिँ हजुरहरू दुईजनासँग चाहिँ थोरै कुराकानी पनि गरौँ है त. हुन्छ अनि हजुरहरूको चाहिँ पढाइ कस्तो चलिरहेको छ अहिले?
1: राम्रो चलिरहेछ.
0: अनि तपाईँहरू दुईजना चाहिँ बेस्ट फ्रेन्ड हो?
1: साथी
0: मात्र हो. भनेपछि तपाईँहरूको साथीहरूलाई चाहिँ यहाँबाट मिस गर्नु भएको छ? बेस्ट फ्रेन्डहरूलाई चाहिँ बेस्ट फ्रेन्ड हुनुहुन्छ कि हुनुहुन्न दुवैजनाको? सबैजनासँग चाहिँ मिलेर हिँड्नुहुन्छ है? कस्तो राम्रो. अनि चाहिँ पछिल्लो समय चाहिँ तपाईँहरूको पढाइ सँगसँगै चाहिँ दिनहरू चाहिँ कसरी बितिरहेछ? पहिला यताबाट सुरु गरौँ है त.
1: रमाइलै भइरहेछ.
0: अनि तपाईँको?
2: ठिकै भइरहेछ.
0: ठिकै भइरहेछ है. अनि राम्रोसँग चाहिँ पढ्नु होला दुवैजना. अनि तपाईँहरूलाई चाहिँ फ्युचरमा गएपछि चाहिँ के भन्न मन छ?
1: मलाई डक्टर.
2: मलाई चाहिँ समाजको सेवा गर्नु मन छ.
0: कस्तो राम्रो तपाईँहरूको विचार चाहिँ. राम्रोसँग पढेर चाहिँ आफ्नो चाहिँ फ्युचर ब्राइट गराउनु होला. अनि जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ हाम्रो साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? हाम्रो सुचिकाजीबाट सुनौ है त.
1: अहिले चाहिँ गर्मी मौसम बदल्ने भएर धेरै चाहिँ बिरामी हुने भइरहेको छ. त्यसैले चाहिँ सबैले आफ्नो स्वास्थ्यको ख्याल राखौँ भन्न चाहन्छु.
0: अनि हाम्रो रक्षाजीले चाहिँ के भन्न चाहनुहुन्छ?
3: सबैले चाहिँ आफ्नो प्रतिभालाई भित्र होइन बाहिर निकाल्ने प्रयास गर्नुपर्छ भन्न चाहन्छु. रेडियो प्रोग्राममा यहाँहरूले पनि आफ्नो ट्यालेन्ट राख्न चाहिँ नछुटाउनु होला है. अन्तिममा हामीले रचना गरेको यस कविताको चाहिँ सन्देश दिन चाहन्छौँ. हामी चाहिँ नेपालीहरू देश छोडेर विदेश जानुभन्दा चाहिँ देशमै पनि केही गर्न सकिन्छ. देशमा पनि धेरै क्षेत्रहरू छन् केही गरेर आमदानी गर्ने. त्यसैले देशमै बसेर आफ्नो भविष्य बनाऊ भन्न चाहन्छु.
4: कविताको शीर्षक अनुसार नेपाल हाम्रो नरह्यो भने हामी कसरी रहने? हामीले हाम्रो माटोलाई उब्जनी बनाउनुपर्छ र नेपाल स्वदेशमै बसेर हामीले हाम्रो देशको उन्नति प्रगति गर्नुपर्छ भन्न चाहन्छौँ.
5: जाँदा जाँदै हामी हाम्रो देशलाई धेरै माया गर्छौँ. धन्यवाद.
1: धन्यवाद.
6: Hello everyone, it's me Aru Shrestha from grade 9. Today I'm here to sing a song by Lay Faye. It's called From the Start. Don't you know?

0: हजुरले चाहिँ हामीलाई इङ्ग्लिस गीत सुनाउनु भयो अनि लिरिक्सहरू चाहिँ हजुरलाई कसरी याद हुन्छ?
1: गीत सुन्दा सुन्दा आफै याद हुन्छ,
0: आफै याद हुन्छ है। त्यसो भए सोधिहालौँ, अनि हजुरलाई चाहिँ इङ्ग्लिस कति मनपर्छ? खासै मन पर्दैन, अनि गीत मात्रै मनपर्ने हो, किन होला त त्यस्तो?
1: मलाई मन चाहिँ ड्रइङ पर्छ, तर अहिले देखाउन नसक्ने भएर मैले गीत मात्र गाइदिएको
0: हो। हजुर, ड्रइङ चाहिँ राम्रो गराउनुहुन्छ?
1: खासै ठिकै हुन्छ।
0: अनि हजुरलाई एकदम मन चाहिँ के पर्छ, एकदम के गर्न मन पर्छ हजुरलाई?
1: मलाई सुत्न उठ्न गेम खेल्न खानु।
0: हजुर त एकदमै बिन्दास टाइपको हुनुहुँदो रहेछ है। अनि हजुरलाई पढ्न चाहिँ कतिको मन लाग्छ नि?
1: पढ्दिनँ।
0: पढ्नुहुन्न? अनि तपाईँ कति क्लास सारे अहिले? अनि नपढी चाहिँ नाइन क्लासमा चाहिँ कसरी पुग्नु भयो त नि?
1: जान्ने कुरा एक्जाममा आयो अनि लेखिदियो।
0: त्यही हो र। अनि तपाईँ जस्तै नपढ्ने साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ नि?
1: मलाई अल्छी लाग्यो नि, तपाईँहरू चाहिँ अल्छी नगर्नु है, मैले नि पढ्छु तपाईँहरूले पढ्नुहोस्।
0: हुन्छ, यो रमाइलो कुराकानी सँगसँगै चाहिँ अनि अन्तिममा चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
1: समयमा सुत्ने र उठ्ने गर्नु, समयले हामीलाई कहिले पनि फर्काइँदैन र समय आफै पनि फर्काइँदैन, त्यही भएर हामीले समयको ख्याल गर्नुपर्छ। हस्, थ्याङ्क यू।
0: हजुर, फेरि पनि हामीसँग चाहिँ एकजना बहिनी हुनुहुन्छ, हजुरको शुभ नाम?
2: नमस्ते, मेरो नाम सुचिता लम्साल हो।
0: अनि हजुर कति क्लासमा पढ्नुहुन्छ?
2: 9B।
0: अनि हजुरको पढाइ कस्तो छ?
2: राम्रो छ।
0: राम्रो छ है। अनि क्लासमा के हुनुहुन्छ नि तपाईँ?
2: अहिले चाहिँ फिफ्थ भएको
0: थियो। फिफ्थ हुनुभएको थियो। अनि तपाईँलाई चाहिँ के हुन्छ जस्तो लागेको थियो, के कुन चाहिँ पोजिसन आउँछ जस्तो लागेको थियो त नि?
2: मैले त्यस्तो ठिकै थिएँ,
0: सोच्नु भएकै थिएन है। ल हुन्छ, अझै मेहनत गरेर चाहिँ अझै अगाडि आउनु होला है त। अनि आज चाहिँ हामीलाई चाहिँ हजुरले के सुनाउँदै हुनुहुन्छ नि?
2: कथा
0: सुनाउँदै हुनुहुन्छ। अनि कथाको शीर्षक चाहिँ के हो नि?
2: मेरो कथाको शीर्षक उज्जवल भविष्यको सपना।
0: उज्जवल भविष्यको सपनाको कथा चाहिँ हामीलाई सुनाइदिइहाल्नु है त।
2: गाउँमा स्कुल खुलेका थिए। गाउँका केही हुने खानेहरू मात्र पोका पोकी बोकाएर आमा छोराछोरीलाई स्कुल पठाए। सँगै हुर्के खेलेका हिर्के बिर्के भने पढ्न गए, तर हिराको छोरा जिरे भने पढ्न गएन र हिराले पनि उसलाई पढाउन सकिन। उसले आफ्नो छोरा छोरीलाई पढाउन नसके तापनि उनले एउटा भैँसी भनी किनिन्। जिरे त्यही भैँसीको स्याहार सुसारमा लाग्यो। उसले 15 वर्षकै उमेरमा 13 वर्षकी मिनासँग विवाह गर्यो। दुई छोरा र दुई छोरी जन्मायो। उसले आफूले पढ्न नपाएको सम्झेर आफ्ना छोराछोरीलाई पढायो। उनीहरूले रात दिन 24 घन्टा 10 नङ्ग्रा खियाएर भए पनि ठुलो छोरालाई हाकिम र सानो छोरालाई डाक्टर बनाए। छोरा छोरीहरू पनि प्राध्यापक बने अनि विवाहदान गरे। आज भने उनीहरूले मनमा शान्तिको सास फेरेका छन्, तर आजसम्म आइपुग्दा पनि उनीहरूले भैँसी पाल्न भने छाडेका छैनन्। बजारमा गएर नाति नातिनाको लागि घिउ पुर्याउनु पर्छ र वर्ष दिनमा 1-2 पटक आउने छोरा बुहारीको टोकाइ खानुपर्छ। घर फोहोर भयो भनेर र सभ्यता नजानेको भनेर, तर कामको चाप भने उनी अविरल गतिले चलिरहेको छ। गाउँतिर सुनसान छ, त्यही पुरानो बाको पालाको दिप दिप बल्ने टुकीको उज्यालोमा बसेर जिरे र मिनाले आफ्ना नाति नातिनाको उज्जवल भविष्यको सपना जलझरी देखिरहेका छन्। धन्यवाद।
0: हजुर, एकदमै मिठो चाहिँ हामीलाई चाहिँ कथा सुनाउनु भयो। अनि यो कथाबाट चाहिँ हजुरले के सन्देश दिन चाहनुहुन्छ नि?
2: मैले सबैको बाबा मम्मीले चाहिँ आफ्नो छोराछोरीको उज्जवल भविष्य देखेको हुनुहुन्छ, त्यसलाई चाहिँ हामीले पुरा गर्न भनेर हामी सधैँ अघि बढिरहनु पर्छ। अनि सबैलाई चाहिँ जति पनि सुनेर बसिरहनु भएको छ, उहाँलाई चाहिँ आफ्नो बुबा आमालाई दुःख नदिनु होला, राम्रोसँग पढेर आफ्नो भविष्यलाई उज्जवल बनाउनु होला भन्न चाहन्छु।
0: हजुर, एकदमै मिठो सन्देश दिनुभयो। अब यो बाहेक चाहिँ हजुरलाई अरू कुनै सन्देश दिन मन छ भने हामीलाई दिनुहोस् न, अनि हामी चाहिँ अर्को साथीसँग कुरा गरिहाल्छौँ है त।
2: अहिले पछिल्लो समय चाहिँ धेरै साथीहरूले चाहिँ मोबाइल मात्र हेरेर आफ्नो समयको बर्बाद गरिरहेका छन्। पढ्ने समयमा मोबाइल हेरेर अनावश्यक कुरामा समय बर्बाद गरिरहेका छन्। यदि पढाइकै लागि हो भने मोबाइल फोन प्रयोग गर्नु राम्रो हुन्छ। हामीले मोबाइल फोनबाट पनि धेरै कुरा सिक्न सकिन्छ, तर अनावश्यक कुराको लागि चाहिँ मोबाइल फोनमा चाहिँ नभुल्नु होला। समय खेर नपालौँ। धन्यवाद।
3: Good evening everyone, it's me Apeksha Ahuja, a student from class 9. We all carry colored pads along on the bus, but what happens when someone tries to paint a color in their own? I call it Eldritch. I saw myself beneath fading shoes. I saw my hand painted red, the color my soul longed to forget. Panic filled my hollow body. That red, it tears right through me. It melted away the fragments of mind replaced with something strange. I saw myself turning red. Though I found my soul gratified, I still couldn't forget the way it ached. It felt like something that my soul first craved. The red that shopped. It smelled like guilt. Guilt of sins that I never once committed. It felt strange, far from the hums of mine. It felt more like a murmured voice that I don't know how to spell. I dug my soul deep, just to find something aged. Though it felt different once, its tongue deeply of the similar red. Something so aged that once felt home. Now Eldritch mortifies me to the bones. Those fragments felt strange, were never once mine. Grasped, the color itself was them. They tried painting me red, exactly like the loft, but I turned purple instead. I knew I never was destined to be painted red, because every time I bled blue. Since then, I feared red. After what felt like lies, I changed. And now, when I look into the mirror, all I see is gray. Perhaps gray isn't the end of the story. Perhaps there is still time to choose a color of my own. Carpe diem.
0: हजुर, हामीसँग चाहिँ अन्तिममा चाहिँ एकजना बहिनी हुनुहुन्छ. उहाँले चाहिँ अघि चाहिँ हामीलाई चाहिँ मिठो कविता वाचन गरेर पनि सुनाइसक्नु भएको छ साथीसँग चाहिँ. अहिलेको लागि भने फेरि पनि उहाँ प्रतिभा राख्नको लागि चाहिँ हामीसँग हुनुहुन्छ. उहाँले चाहिँ के सुनाउँदै हुनुहुन्छ, हामी उहाँबाट नै सुनौ है त. नमस्कार, यहाँलाई धेरै धेरै स्वागत छ कार्यक्रम स्कुल कलेजमा.
4: धन्यवाद.
0: अनि अघि सुन्नुभएको साथीहरूलाई चाहिँ फेरि पनि हजुरको नाम सुनाइदिनुहोस् त.
4: नमस्कार, मेरो नाम रक्षा भट्टराई हो. म श्री पञ्चमणि देव माध्यमिक विद्यालय कक्षा 9 पढ्छु.
0: अनि अहिले चाहिँ हामीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ नि हजुरले? अघि चाहिँ कविता सुनाउनु भयो, अहिले चाहिँ के सुनाउँदै हुनुहुन्छ?
4: अहिले भने म एउटा गजल सुनाउन गइरहेकी छु.
0: यो आफैले सृजना गर्नुभएको हो कि?
4: हजुर,
0: आफैले गराउनु भएको हो.
4: हजुर,
0: कस्तो राम्रो है. ल हुन्छ, अब भने हामी सुनिहालौँ है त.
4: मेरो गजलको शीर्षक रहेको छ मान्छेको जीवन चक्र. सुख दुःख जीवनमा पालै पालो आउँछ, कुमालेको चक्र जस्तै फनफनी घुमाउँछ. जति लेख्यो छैटौमा त्यति आफ्नो हुन्छ. मुस्कान बढ्ने ओठले पीडा धेरै हुन्छ. मुस्कान बढ्ने ओठले पीडा धेरै हुन्छ. आँसु झर्ने परिलीले मुस्कानको रहरको जा. निधारेमा लेखिएको दुःख कसरी रमाउँछ. निधारेमा लेखिएको दुःख कसरी रमाउँछ. सोचे जस्तो हुन्न यहाँ मान्छेको जीवन. भाग्य उसको ठानी मान्छे जीवन चलाउँछ. भाग्य उसको ठानी मान्छे जीवन चलाउँछ. धन्यवाद.
0: हजुर, एकदमै मिठो गजल चाहिँ थियो. अनि यो चाहिँ हजुरले आफै एक्लैले गराउनु भएको कि कसैले हेल्प गर्नुभयो हजुरलाई?
4: हजुर, मम्मीसँग मिलेर गराएको.
0: मम्मीसँग मिलेर चाहिँ गराउनु भयो है. अनि घरमा चाहिँ मम्मीले सुनेर बसिरहनु भएको छ होला. अनि मम्मीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: मम्मीलाई चाहिँ मलाई यो गजल सृजना गर्नमा सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: अनि जाँदा जाँदै चाहिँ हाम्रो श्रोता साथीहरूलाई चाहिँ अन्तिममा चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
4: हामीले चाहिँ हाम्रो कर्म यस्तै रहेछ भनेर हार खानु हुँदैन र हामीले हाम्रो जीवनलाई चाहिँ एकदमै अर्थपूर्ण बनाउनु पर्छ. हामी कहिले पनि कुनै कुरासँग नडराइकन अगाडि बढ्यौँ भने चाहिँ हामी पक्कै पनि सफल हुन्छौँ भन्न चाहन्छु. थ्याङ्क यू.
5: हवस्त श्रोतावृन्द, कार्यक्रम स्कुल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ. आजको श्रृंखलामा रहेर विद्यार्थी भाइ बहिनीको प्रतिभा र उनीहरूसँग गरिएको मीठा मीठा कुराकानीहरूलाई कार्यक्रममा स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता उपस्थित हुनेछौ. हवस्त, नमस्कार.
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त.
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो.
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो. केको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ.
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ.
9: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि. यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ. साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्.
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना. मोबाइल 9856066136 र 9851166136.
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है.
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522।
15: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
16: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: धार्मिक महोत्सवका आकर्षणहरू
16: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
17: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी गीति नाटक
16: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
15: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
16: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
18: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
18: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
18: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
18: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
18: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
18: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
9: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
9: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
19: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
20: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
19: ए हो र ल त ल
21: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98562
22: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
23: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
22: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
24: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
22: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
24: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
22: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
23: फोन बजार सिद्धार्थ बैंक फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
25: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461 56 99 छ
26: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
27: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
26: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
10: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ
0: प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528008 र 9840609246।
1: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
27: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच्दै
2: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
8: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट।
28: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाखसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको तयारी। प्रवासी नेपालीहरूलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको आह्वान।
8: आफू सम्पूर्ण रूपमा पार्टीगत हुनुपर्छ भन्ने पक्षमा रहेको कांग्रेसका पूर्व सभापति देउवाको भनाई। सर्वोच्च अदालतबाट न्याय भएपछि पार्टी मिल्ने दावी। पार्टी अप्ठ्यारोमा परेको बेला नेतृत्व छाडेर नहिँड्ने एमाले अध्यक्ष ओलीको स्पष्टोक्ति।
28: गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकतासँगै ग्रामीण अर्थतन्त्रको नयाँ आधार बनेको मुख्यमन्त्री पाण्डेको दावी। पोखराको विजयपुर खोलाले बगाउँदा आज एकजना किशोर बेपत्ता। स्याङ्जामा अरौदी खोलाको कज भएको आवत जावत पूर्ण रूपमा बन्द।
8: हर्मुज जलमार्ग र अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी। इण्डोनेसियामा शक्तिशाली भूकम्प परि कम्तीमा 38 जनाको मृत्यु।
28: र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोजको 15-24 गतेसम्म हुने।
8: सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्ज उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 दफा 65 उपदफा 940 दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्ज पद्धति थप गरिएको छ। यस्तो कर्जका लागि जेएनजी आन्दोलनका शहीद परिवार वा घाइतेलाई 50 लाख रूपियाँसम्म कर्ज उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।
28: राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने तथा कार्ड लिने सेवाग्राहीको चापका कारणले बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय तनहुँको राष्ट्रिय परिचय
6: कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि

0: भदौको 1 अर्थात पर्सीदेखि बिहान 9 बजेबाट साँझ 5 बजेसम्म मात्रै सेवा प्रवाह गर्ने जनाएको छ। कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई सोही अनुसार सेवा लिन अनुरोध गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 औं स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देश बीचको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। नेपाल र भारत बीचका गहिरो ऐतिहासिक सम्बन्ध, नागरिक बीचको निकट सम्बन्ध र सहकार्य आउँदा वर्षहरूमा अझ बलियो हुँदै जाओस्, प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भन्नुभएको छ।
0: नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलनमा परिणत गरिएको छ। शनिबारदेखि शुरू भएको बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलामा राष्ट्रिय सम्मेलनमा परिणत गरिएको हो। संस्थापन इतर समूहले सुके धाराको मिराकल पार्टी भेन्यूमा भेलाका लागि राखिएको ब्यानर समेत परिवर्तन गरेको छ। परिवर्तित ब्यानरमा राष्ट्रिय सम्मेलन लेखिएको छ। देउबा समूहका प्रचार प्रसार समितिका संयोजक मीन बहादुर विश्वकर्माले विधानले भेलालाई नचिन्ने भएकाले सम्मेलन भनिएको प्रतिक्रिया दिनुभयो। पार्टीको विधानले अधिवेशन, महाधिवेशन र सम्मेलन मात्रै चिन्ने र जारी कार्यक्रमलाई अधिवेशन भन्न नमिल्ने भएकाले राष्ट्रिय भेला राष्ट्रिय सम्मेलन भनिएको उहाँले बताउनु भएको छ।
1: यसैबीच नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ। शनिबार महाराजगंज स्थित निवासमा भेट्न पुग्नुभएका केही पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उहाँले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताउँदै अब सर्वोच्च अदालतबाट न्याय भएपछि पार्टी मिल्ने दावी गर्नुभएको हो। सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ भन्ने विशेष अधिवेशनको पक्षमा म थिइन, मैले मानेको पनि होइन। देउवाले भन्नुभयो, त्यसको खिलाफमा हामीले मुद्दा दिएका छौं। त्यसको पुनरावलोकन नभएसम्म धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ त्यसमा न्याय मिल्छ अनि पार्टी एकता हुन्छ। अर्को प्रसंगमा नेता देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अति आवश्यक भएको बताउनु भएको छ।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व नछाड्ने स्पष्ट पार्नुभएको छ। लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्न आज इलाम पुग्नुभएका ओलीले पार्टी अप्ठ्यारोमा परेका बेलामा नेतृत्व छोडेर नहिँड्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, अहिले अलिकति अनुशासनहीनता देखा परेको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला भइरहेको छ। अध्यक्षलाई हटाउने, कसले हटाउने, कि मजाक हो यो? यस्तो अराजकता हुन्छ? कोही हस्ताक्षर गर्दै हिँडेका छ। उहाँले पार्टी पुनर्गठनको बहस गर्नेहरूलाई आभारको संज्ञा दिनुभएको छ। उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत नेताहरू ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन्। उहाँले आफूले अहिले नेतृत्व नछोड्ने स्पष्ट पार्नुभयो।
1: अर्थमन्त्री डाक्टर सलीम बाग्लेले मुलुकमा लगानीका उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ। चीनको गङझाउमा आयोजित गौर आवासीय नेपाली संघ एनआरएनएको 11 औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले वर्तमान सरकारले आर्थिक सुधारका कार्यलाई तीव्रता दिएको बताउनुभएको छ। गत जेठ 15 गते सार्वजनिक गरिएको बजेट मार्फत सरकारले 27 वटा नयाँ ऐन परिमार्जन तथा तर्जुमाको प्रक्रिया अघि बढ़ाएको र सार्वजनिक संस्थानहरूको सुधार, पूर्वाधार निर्माणमा निजी वित्त परिचालन र आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्ता अत्याधुनिक प्रविधिमा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिराहाको लहानी स्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको छ। राजमार्गमा हुने दुर्घटना र घाइतेको उपचारलाई मध्यनजर गरेर मन्त्री मेहताले यस्तो घोषणा गर्नुभएको हो। लहानमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना डीपीआर भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि

0: क्षेत्रमा युनिट मार्फत सेवा सुचारू गर्न लागि जानकारी दिनुभएको छ। यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापार विस्तारका लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्तर रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत निर्यातका लागि नियामकीय तथा नीतिगत सुधारका लागि समानान्तर रूपमा अघि बढ़ाउने बताउनु भएको छ। वहाँले प्रसारण लाइनको राइट अफ वे व्हीलिङ चार्ज कर्जा ऊर्जा व्यापार र लगानीसँग जोडिएको विषयलाई एउटै प्रक्रियामा सीमित नगरी समानान्तर रूपमा अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। एउटा काम सकेपछि अर्को गर्छौ भन्ने ढाँचाले विद्युत क्षेत्रको विकासमा ढिलाइ हुने उहाँको भनाइ छ। ऊर्जा क्षेत्रको विकास तथा विस्तारका लागि सम्बन्धित निकायले आफ्नो जिम्मेवारी अनुसार पूर्व तयारी र गृह कार्य अगाडि बढ़ाउनु पर्ने उहाँले बताउनुभयो।
1: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जेएनजी विद्रोहको वर्ष दिन पुग्न लाग्दा इतिहासबाट विदा हुन लागेका पुराना शक्तिहरू फेरि जुम्राउन थाल्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। उदयमान नयाँहरू चौबाटोमा अल्मली जस्तो देखिएकाले पुराना शक्तिहरू फेरि जुम्राउन थालेको उहाँको बुझाइ छ। उहाँले भन्नुभएको छ, अर्कोतिर बाह्य रूपमा झन मरारिँदै गइरहेको भू राजनीतिक बादल र आन्तरिक रूपमा सतह मुनि लामो समयदेखि पुतपुतै रहेको अर्थ राजनीतिक र सामाजिक सांस्कृतिक ज्वालामुखी कुनै पनि बेला विस्फोट हुन सक्ने खतरा अरू प्रबल बन्दै गइरहेछ। देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिहरूले विश्व इतिहास र आफ्नै इतिहासबाटै सिकेर आफ्नो भूमिका जिम्मेवारीपूर्ण ढंगले निर्वाह गर्नु जरूरी रहेको उल्लेख पनि गर्नुभएको छ।
0: मुख्य सचिव गोविन्द बहादुर कार्कीले नेपाललाई सबैको लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति रहेको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। वर्तमान सरकारले अगाडि सारेका 100 बुद्धि शासकीय सुधारको कार्यसूची सुशासन र आर्थिक समृद्धिको मुख्य मार्गचित्र भएको कार्कीले बताउनुभयो। सरकार गठन भएकै दिनमा सार्वजनिक गरिएको उक्त कार्यसूचीले मुलुकको समग्र विकासका लागि आधार तयार गर्ने उहाँको भनाइ छ। मुख्य सचिव कार्कीका अनुसार 100 बुद्धि भनिए पनि यसमा व्यापक विषयहरू समेटिएको बताउनुभयो।
1: गण्डकी प्रदेश सरकारले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयकलाई पुनः पारित गरेसँगै यसको व्यावसायिक उत्पादन र कानूनी प्रक्रियाबारे बहस तीव्र बनेको छ। प्रदेश प्रमुखबाट केही बुदामा पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकलाई प्रदेश सभाले गत शुक्रबार संशोधन सहित सर्वसम्मत रूपमा पारित गरेको हो। यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले यो कदम केवल गाँजा खेती अनुमति दिनु मात्र नभई ग्रामीण अर्थतन्त्रको पुनरुत्थान र युवा पलायन रोक्ने एउटा बहुत वृहत रणनीतिक योजना भएको पनि बताउनु भएको छ।
0: नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आइरहेको जग्गाको नापजाँच गर्ने भएका छन्। दुई देश बीचमा एकअर्काले भोग चलन गर्दै आइरहेका जग्गाको छानबिन गर्ने सहमति भएको हो। यसअगाडि प्रधानमन्त्री वीरेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो विषयलाई स्पष्ट पारेको हो। मन्त्रालयका अनुसार नेपाल भारत सीमा निर्धारण गर्दा नदीलाई सीमाना मान्ने निश्चित सीमा सिद्धान्त अवलम्बन गरिएको कारणले यस्तो अवस्था आएको हो। यसका लागि क्रस बोर्डर अकुपेशन सीमापार अतिक्रमण भएर एक देशको नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था सृजना भएको मन्त्रालयले स्पष्ट पारेको छ। दुई देशबीचको लामो सीमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्साङ्कन गर्न सीमा स्तम्भ निर्माण र मरमतको काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसका साथै 10 गजा क्षेत्रको अतिक्रमण बढ़ाउने र क्रस बोर्डर अकुपेशनको लगत संकलनको काम अगाडि बढ़ाइएको जनाइएको छ। प्राविधिक समितिले गरेको अध्ययन अनुसार कतिपय स्थानमा हाल नेपालले उपभोग गरिरहेको जग्गा भारततर्फ पर्न सक्ने र भारतले उपभोग गरिरहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखिएको मन्त्रालयले स्पष्ट पारेको छ।
1: तपाईं यति बेला ढोरबारे हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 98678168।
5: ए तिमी कहाँ जान लागे कि?
6: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
5: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
6: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै 2 सेवा लिनुभयो भने एउटा सामान सित्तैमा।
5: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क त।
6: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
2: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
7: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
2: 97090334335।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560062891।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि?
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
2: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 98560062028 र 98041979716।
11: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
9: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
15: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
17: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
16: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
17: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
16: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
17: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
16: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
17: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
16: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
17: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
16: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
17: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
18: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
0: पोखराको विजयपुर खोलाले बगाउँदा आज दिउँसो दुईजना किशोर बेपत्ता भएका छन्। स्याङजाको बिरुवा गाउँपालिका घर भएर अहिले पोखरा महानगरपालिका 14 छिन्ने डाँडा बस्ने 14 वर्षका किसान गुरूङ र खोटाङ घर भएर चौथे बस्ने 15 वर्षका ओमन राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा 14 विजय बस्तीबाट खोला तरेर पोखरा 26 सक्नेरीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो। कास्की प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खोलाको बहाव बढ़ेकाले किशोरहरूलाई बगाएको र गहिरो खोजका कारण तत्काल उद्धार सम्भव हुन सकेको छैन। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीसहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन भइरहेको र बेपत्ता किशोरहरूको खोजी भइरहेको जनाइएको छ।
1: स्याङ्जाको पुतली बजार नगरपालिका एक नारायण स्थान हुँदै वडा नम्बर 3 पुतली खेततर्फ जोड्ने अरौदी खोलाको कस्बेमा आजदेखि आवत जावत पूर्ण रूपमा बन्द गरिएको छ। वर्खासँगै खोलामा पानीको बहाव बढ़दा विगतमा मोटरसाइकल तथा मानिस बग्ने घटना दोहोरिएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कजवे बन्द गरेको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबार जारी गरेको सूचनामा अरौदी खोलाको कजवेबाट आवत जावत गर्दा विगतमा मोटरसाइकल तथा मानिस बगेर क्षति भएको र आगामी दिनमा समेत जनधनको क्षति हुन सक्ने संवेदनशीलतालाई ध्यानमा राख्दै दुवैतर्फको आवागमन रोकिएको जनाएको छ। प्रशासनले कजवे बन्द गरिएको स्थानबाट जबरजस्ती आवत जावत गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने चेतावनी समेत दिएको छ।
0: शुक्ला गण्डकी नगरपालिकाको उपप्रमुख बहादुर विका राजुले बिजुलीमा लगाइएको सम्पूर्ण कर तत्काल खारेज गर्न केन्द्र सरकारसँग माग गर्नुभएको छ। उहाँले विद्युतका ट्रान्सफर्मर स्तरोन्नति तथा प्रसारण लाइन सुधार गरेर विद्युतीय चुलो प्रयोग गर्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँका अनुसार भान्सामा प्रयोग हुने इन्धन अभावको दीर्घकालीन समाधानका लागि विद्युत आपूर्ति भरपर्दो बनाउनु आवश्यक रहेको छ, नत्र यस्तो समस्या फेरि फेरि आइरहन सक्छ। सधैं कति तड्पिने उहाँले प्रश्न गर्नुभएको छ।
1: तनहु कलाकार संघको एघारौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आज खरिनीटारमा सम्पन्न भएको छ। अधिवेशनले सिर्जना आली मगरको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्ण बहादुर बिका, सचिवमा धर्म नेपाली र सहसचिवमा दीपक परियार चयन हुनुभएको छ। सदस्यहरूमा मीन गुमारी गुरूङ, मीन कुमारी गुरूङ, सन्दीप आसु मगर, रूपा थापा मगर, विनिता सापकोटा, जमुना नेपाली र दुर्गा भण्डारी चयन हुनुभएको संघले जनाएको छ। खैरिनीटार स्थित मनिषा होटलमा आयोजित कार्यक्रममा चर्चित गीतकार दिवान किनाराली कलाकारिता सहज पेशा नभएको भन्दै सृजनामा लाग्नेहरूलाई सचेत र समर्पित भएर अघि बढ्न आग्रह गर्नुभएको थियो। उहाँले तनहुका सबै विधाका कलाकारलाई समेटेर संघलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा संघका संस्थापक अध्यक्ष एम सागर बिका, पूर्व सल्लाहकार उत्सव सुनार तथा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद गौतम लगायतले तनहुको कला र संस्कृतिको विकासमा संघले गर्दै आएका गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राख्नु भएको थियो।
0: मस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनहरूले चढ़ाएको भेटीको थुप्रो लागेको छ। गत असार मशान्त स्तम्भमा मन्दिरको आमदानी संचय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा 11,76,33,000 मौजदात रहेको छ। समितिका व्यवस्थापक दिनेश भूषालका अनुसार कृषि विकास बैंकमा 7,16,32,000, साङ्गीला विकास बैंकमा 3,92,95,000, प्रभु बैंकमा 55,64,000, नेपाल बैंकमा 11,23,000 र माछा पुष्प बैंकमा 17,500 रूपियाँ मौजदात देखिएको छ।
1: मुस्ताङको जोमसुममा भन्सार जाँचपास विनय भित्रिएका 8 कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङ घरबुझोङ गाउँपालिका 4 जोमसुम स्थित पर्यटक चेक पोस्टबाट शनिबार चालक सहित 3 कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवैध वस्तु ओसार पसार भइरहेको गोप्य सूचना पाएपछि शनिबार दिउँसो 12 बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जोमसुम पर्यटक चेक पोस्टमा जाँच थालेको बताइएको छ। त्यसक्रममा विभिन्न कन्टेनरका कागजपत्र जाँच तथा चालकहरूसँग सोधपूछ गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा ती 8 कन्टेनर भन्सार यार्डमा चेक जाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने शंका देखिएपछि कन्टेनर तथा चालकहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीद्वारा जारी प्रेस नोटमा भनिएको छ, नियन्त्रणमा लिएका 8 कन्टेनर र चालकलाई थप अनुसन्धान र कार्यवाहकका लागि राजस्व अनुसन्धान कार्यालय हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ।
0: तनहुमा ग्यास वितरण प्रणालीलाई प्रभावकारी अनुगमन तथा निरीक्षण गर्नका लागि सहायक प्रमुख जिल्लाधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकारी टोली गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा गठन गरिएको टोलीमा रेग्मी सहित नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य संघ तनहुका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुका अधिकृत प्रतिनिधि सदस्यीय सचिव रहने व्यवस्था गरिएको छ। टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित सड़के अनुगमन तथा गुनासोको आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले बताउनुभयो। अनुगमनका क्रममा गम्भीर लापरवाही वा कानून उल्लंघन गरेको भेटिएमा प्रचलित कानून अनुसार ग्यास भण्डारण स्थल सील गर्ने, बढ़ी मौजदात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवाना समेत गरिने उहाँले जानकारी दिनुभयो। ग्यासको वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था समेत लागू गरेको छ। प्रशासनले एक परिवारलाई एक पटकमा एक सिलिण्डर मात्र ग्यास वितरण गर्नुपर्ने व्यवस्था लागू गर्दै डिलरदेखि खुद्रा विक्रेतासम्मको कारोबारमा कड़ाई गरेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिनुभएको छ। न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरान अहिले नराम्रोसँग पराजित भइरहेको दावी गर्दै युद्ध जितेपछि अमेरिकाले हर्मुजलाई आफ्नो भूभाग बनाउने बताउनु भएको बीबीसीले जनाएको छ। यस्तै ट्रम्पले इरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोक्ने शर्तमा अमेरिकी नागरिकलाई इन्धनको उच्च मूल्य स्वीकार गर्न अनुरोध गर्नुभएको छ। यसैबीच ट्रम्पको चेतावनीको जवाफमा इरानका उप विदेश मन्त्री अब्बास अरघचीले हर्मुज जलमार्ग खोल्ने वा बन्द गर्न अधिकार इरानसँग मात्र रहेको बताउनु भएको खबरमा उल्लेख छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दावी गर्नुभएको थियो।
0: इण्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्नेच्युडको भूकम्पमा परेर कम्तीमा पनि 38 जनाले ज्यान गुमाएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीडीपीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं पराकम्पले यस क्षेत्रका भवनहरूमा क्षति पुर्याएका छन्। शुरूमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टा पछाडि त्यस्तो सूचना अटाएको बीबीसीले जनाएको छ। इण्डोनेसियाको स्थानीय समय अनुसार बिहान 5 बजेतिर फ्लोरेस टापुमा भूकम्प गएको थियो।
1: अब अन्तिम खेल समाचार। एभरेस्ट महिला भलिबल लीगको तीसरो संस्करण आउँदो असोज 15-24 गतेसम्म आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिता काठमाण्डको त्रिपुरेश्वरमा रहेको 10 रथ रंगशाला कवर हलमा हुने जानकारी दिएको हो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। अब प्रतियोगितामा सुदूरपश्चिम सहित कर्णाली यासाबीस ललितपुर क्वीन्स काठमाडौँ स्पाइकर्स मधेसी युनाइटेड लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी 7 वटा टोली पुगेका छन्। लीगको पहिलो संस्करण काठमाडौँ र दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो। यसअघि हिजो नेपाल भलिबल लीग एनबीएलको मिति सार्वजनिक भएको थियो। एनबीएल आउँदो भदौ 19-27 गतेसम्म 10 रथ रंगशाला कवर हलमा सञ्चालन हुनेछ।
0: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको धोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाखसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको तयारी। प्रवासी नेपालीहरूलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डाक्टर वाग्लेको आह्वान।
0: आफू सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा रहेको कांग्रेसका पूर्व सभापति देउबाको भनाई। सर्वोच्च अदालतबाट न्याय भएपछि पार्टी मिल्ने दावी। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोडेर नहिँड्ने एमाले अध्यक्ष ओलीको स्पष्टोक्ति।
1: गण्डकीमा गाँजा खेतीको वैधानिकतासँगै ग्रामीण अर्थतन्त्रको नयाँ आधार बनेको मुख्यमन्त्री पाण्डेको दावी। पोखराको विजयपुर खोलाले बगाउँदा आज दिउँसो 2 जना किशोर बेपत्ता। स्याङ्जामा अराउदी खोलाको कजवेको आवाजावज पूर्ण रूपमा बन्द।
0: हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी। इण्डोनेसियामा शक्तिशाली भूकम्पमा परेर कम्तीमा 38 जनाको मृत्यु।
1: एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोज 15-24 गतेसम्म हुने।
0: हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी लक्ष्मी र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
20: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
21: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
21: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453005।
23: कहाँ जाने?
24: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
23: मयम चिसापानी, अनि बीचमा नझर्ने?
24: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
23: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
25: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
26: हेलो बा,
27: कति बन्यो घर? अनि ढलान भयो त?
28: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
27: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
28: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
29: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
25: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
29: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746680681।
30: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
31: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658905065, मोबाइल 9816634372।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
6: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
2: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
8: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
26: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
26: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
26: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
26: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछरे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
10: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
2: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9850557731, 9806657731।
5: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू,
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी, गीती नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्या अरे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: अफिसबाट अमित सरको फोन,
11: पछि कल ब्याक गर्छु। आज पनि
12: ढिला भयो। यो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
0: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
17: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुना,
15: मोबाइल 9508535537 र 9806615899।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
15: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
15: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
15: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
15: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
18: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
19: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलआई साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ
14: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
20: कता हिँड्नु नि मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
20: त्यसो भए कहाँ जाने त कान्छा
14: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
20: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
21: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
22: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855 11445 र 9855 20445
24: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट
21: मेकानिकद्वारा मर्मत पनि गरिन्छ
22: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
23: प्रोपाइटर दिल्ली

0: विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
4: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9560-28543 र 9847-00787।
5: X3 3.8 अन्तर्मनको आवाज।

0: आहा, घर त साह्रै कित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाउँ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
4: एपी स्टोर, दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
4: फोन नम्बर 0564143121,
9: मोबाइल 98065-78634 र 97081-10790।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
11: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17 कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारी जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712440। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0654142333, मोबाइल 9968861887।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
17: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
18: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: दुलै वडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
7: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
11: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
11: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा, मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466 18817।
10: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाइको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461769 र 98461564।
13: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
16: म्याडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
17: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
18: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
17: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
18: सेवा लिने क्रममा चाहिने जानकारी,
17: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
18: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
17: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
18: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
19: कहाँ जाने?
20: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
19: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
20: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
19: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461616878 र दुलेगौडा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
21: हेलो, वाह,
22: कति बन्यो घर अनि ढलान भयो त?
1: अँ बाबु ढलन त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
16: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
1: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746680681।
21: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
22: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
21: धार्मिक महोत्सवका आकर्षणहरू:
22: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
23: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
21: कथा सहितको झाँकी गीति नाटक,
22: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
21: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
22: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
21: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
14: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
24: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15-368।
0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
16: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9645010950।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ, म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
16: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
25: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
25: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
12: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
25: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प चोक। प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
26: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा, हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
27: ए तिमी कहाँ
4: कहाँ जान लागे कि
6: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
4: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
6: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनुभयो भने एउटा सामान सित्तैमा
4: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक्का त
6: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
9: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
10: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
11: 97090 34335
4: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
16: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
16: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
9: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
16: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
9: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
16: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
9: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
16: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्र बैङ्कको ठिक पारिपत्री फोन 0635903769
13: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
15: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
27: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
13: ए त्यस्तो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो
15: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला डुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मङ्गलसूत्र बालाचुरा पञ्चधातु अङ्गुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
13: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403305 तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्च
15: तिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
13: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको

0: स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9855 3475 र 9801 3275।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 9841616220।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: साहित्य विशेष कार्यक्रम अब रेडियोमा।
9: आमा, तस्विरमा लहराएका तिम्रा धर्ममा मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
7: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।
9: नमस्कार, रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा साहित्य मञ्जरी लिएर सदा चाहिँ आज पनि म यहाँहरूकै सहयात्री टुका देवी पौडेल उपस्थित भइसकेकी छु। नेपाली भाषा, साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुने गर्दछ। आदरणीय श्रोताबिन, यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दैछ? साहित्य मञ्जरी सुन्ने अनि सुनाउने कार्यक्रम हो। हामी यहाँहरूलाई सुन्छौ अनि यहाँहरूलाई सुनाउँछौ पनि। यहाँहरूले उपलब्ध गराउनु भएका कृति रचनाहरू वाचन गरेर पनि सुनाउँछौ भने स्वयं श्रष्टालाई नै हाम्रो स्टुडियोमा आमन्त्रण गरेर श्रष्टाकै मुखारविन्दबाट उहाँहरूका रचना र सिर्जनाहरूलाई हामी स्थान दिन्छौ। यस अर्थमा साहित्य मञ्जरी हामी सबैको साझा मञ्च हो, सुन्ने अनि सुनाउने मञ्च हो। साहित्य मञ्जरीका माध्यमबाट हामी नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा साधना र रचनाहरूलाई जोड्ने प्रयत्नमा जुटिरहेका छौ। यसै सन्दर्भमा आज भने हामी साहित्य मञ्जरीमा साहित्य संवादका माध्यमबाट नवोदित स्रष्टा, एकजना स्रष्टा हुनुहुन्छ। उहाँ विद्यार्थी जीवनमै हुनुहुन्छ, तर पनि साहित्य र कलाका क्षेत्रमा उहाँले बिस्तारै सिँढीहरू उक्लँदै हुनुहुन्छ। म आज साहित्यिक स्रष्टा, एकजना नवोदित स्रष्टालाई हाम्रो स्टुडियोमा स्वागत गर्दछु। हार्दिक स्वागत छ यहाँलाई।
10: नमस्कार।
9: धेरै धेरै स्वागत सहित म यहाँकै मुखारविन्दबाट तपाईँको परिचयका लागि म अनुरोध गर्दछु।
10: सर्वप्रथम धन्यवाद म्यामलाई। मेरो नाम चाहिँ तुलाराम गुरुङ।
9: हजुर।
10: म चाहिँ शुक्ला गण्डकी साथ खैरेनटार टुडाबाट।
9: हजुर।
10: अनि पारिवारिक चाहिँ मेरो घरमा चारजना
9: सदस्य
10: हुनुहुन्छ। बाबा, मम्मी, म र दिदी।
9: हजुर।
10: बाबा चाहिँ रिटायर्ड आर्मी हुनुहुन्छ।
9: हजुर।
10: मम्मी चाहिँ हाउस वाइफ।
9: हजुर।
10: अनि दिदी चाहिँ यही हाम्रो यो वाणिज्यमा चाहिँ यो बजार व्यवस्थापन समितिमा चाहिँ कार्यरत हुनुहुन्छ। अनि म चाहिँ विद्यार्थी नै भइहालेँ। अहिले म चाहिँ फोर्थ इयर भर्खरै इक्जाम दिएर बसेको विद्यार्थी, पिएन क्याम्पसमा पढ्छु।
9: के विषय पढ्नुहुन्छ?
10: मेरो चाहिँ इकोनोमिक्स र म्याथ हो।
9: ब्याचलर गर्दै हुनुहुन्छ। हुन्छ, म तपाईँका केही रचनाहरू मैले सुने, विभिन्न कार्यक्रमहरूमा तपाईँसित भेट भयो, अनि तपाईँलाई पनि हाम्रो स्टुडियोमा साहित्य मञ्जरीमा

0: आमन्त्रण गर्नुपर्छ। अनि तपाईँका रचना थोरै संख्याले मात्रै होइन सुन्ने, अब रेडियो ढोरबराई सुन्नुहुने धेरै श्रोताहरूलाई पनि सुनाउनुपर्छ भन्ने उद्देश्यले आज म तपाईँलाई आजको हाम्रो यो साहित्य मञ्जरीमा आमन्त्रण गरेर हार्दिक स्वागत गर्दछु। हामी साहित्य मञ्जरीमा विशेष गरेर रचना सुनाउने र सुन्ने कार्यक्रमलाई बढी प्राथमिकता दिन्छौ, यसर्थ म पहिलो रचनाका लागि म तपाईँलाई अनुरोध गर्दछु। पहिलो रचना वाचन यहाँको सिर्जना के छ त्यसको वाचनका लागि चाहिँ म अनुरोध
1: गर्दछु।
0: मोबाइलबाटै सुनाउन सक्नुहुन्छ। हुन्छ, अब हामी आजका स्रष्टा हुनुहुन्छ तुलाराम गुरुङ, उहाँको रचना सुन्दैछौ। उहाँ चाहिँ भर्खर विद्यार्थी जीवनमा हुनुहुन्छ तर साहित्यमा कलम चलाइरहनु भएको छ र उहाँको बुलन्द कलमको आवाज चाहिँ हामी
1: सुन्दैछौ। यसमा चाहिँ मैले आफ्नै परिचय पनि दिँदै लेखेको छु। एउटा मुक्तक छ,
0: त्यो
1: मुक्तक चाहिँ यस प्रकार रहेको छ, जस्तै राखेको छु सधैँ अङ्गार माथि मलाई, राखेको छु सधैँ अङ्गार माथि मलाई, विश्वास छ मेरो संस्कार माथि मलाई, राखेको छु सधैँ अङ्गार माथि मलाई, विश्वास छ मेरो संस्कार माथि मलाई, कर्मको फलको डर होइन प्रतीक्षा छ, कर्मको फलको डर होइन प्रतीक्षा छ, गर्व छ आफ्नो किरदार माथि मलाई, गर्व छ आफ्नो किरदार माथि मलाई।
0: वाह, कति सुन्दर, कति सशक्त, एकदमै यो सशक्त मुक्त वाचनका लागि धेरै धेरै धन्यवाद। तपाईँ पढ्दै पनि हुनुहुन्छ र साहित्यमा यहाँको साहित्यप्रति अनुराग जुन छ नि, यसले पक्कै पनि तपाईँलाई निखार्दै लैजानेछ र भविष्यमा एउटा प्रसिद्ध साहित्यकार भनेर चिनिनुहुनेछ भन्ने हाम्रो विश्वास र हाम्रो चाहना पनि छ र त्यो प्रकारको शुभकामना पनि मैले व्यक्त गरे। हामी साहित्य संवादमा छौ। आदरणीय श्रोताबिन, यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दछ? साहित्य मञ्जरी यहाँहरूको आफ्नै कार्यक्रम हो। हामी साहित्य मञ्जरीलाई रेडियो ढोरबराईको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्दछौ, प्रत्येक शनिबार बेलुकी 9 बजेपछि र फेसबुक पेजमा प्रत्यक्ष रूपमा हेरेर सुनेर साथ दिनुहुने तमाम श्रोताबिन्दमा पनि हार्दिक नमस्कार सहित यहाँहरूका रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्दछु। यहाँहरूले फेसबुक पेजमै गएर पनि साहित्य मञ्जरी प्रतिका आफ्ना जिज्ञासा, साहित्य मञ्जरी प्रतिका आफ्ना प्रतिक्रियाहरू प्रेषित गर्न सक्नुहुनेछ भने रेडियो ढोरबराईको इमेल एड्रेसमा गएर पनि आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न सक्नुहुनेछ। यहाँहरूलाई आज हामी साहित्य संवादमा जोडिरहेका छौ। अब म फेरि आजका हाम्रा स्रष्टा ज्यूसँग एउटा प्रश्न गर्न चाहे, हामी साहित्य संवादमा छौ, यहाँले भर्खरै मुक्तक सुनाइरहँदा भर्खरै लेख्न लागेको भन्नुभयो, तर यहाँको त्यो लेखन शक्ति चाहिँ अलिकति मलाई धेरै वर्ष भए जस्तो, अलिक पाएको भए जस्तो, अनि अझै परिष्कृत भए जस्तो महसुस भयो। उमेरले यहाँ धेरै वर्ष पनि हुनुभएको छैन तर यहाँको बोध जुन छ नि, साहित्य बोध, सिकाइ बोध चाहिँ मलाई माथिल्लो तहको जस्तो लाग्यो। अब भन्नुपर्दा तपाईँको यो साहित्यप्रतिको आकर्षण कहिलेबाट सुरु?
1: यो साहित्यप्रतिको आकर्षण भन्नुपर्दा चाहिँ मेरो सानैदेखि नै।
0: हजुर,
1: कस्तो थियो भन्दाखेरि मेरो चाहिँ सुरुवात चाहिँ कहाँबाट भएको भन्दाखेरि चाहिँ, म जब सानो थिएँ नि,
0: हजुर,
1: सानो हुँदा चाहिँ के सुनिरहेको हुन्थ्यो भन्दाखेरि यो गाउँ घरतिर यो आमा टोलीहरू यस्तो नचाउने हुन्छ नि, त्यसमा चाहिँ त्यो हाम्रो बजेहरू जुन आन्टीहरू अथवा अङ्कलहरू बाजेहरू हुनुहुन्छ नि, उहाँहरूले चाहिँ त्यो गाउनुभएको सुन्थेँ मैले। अनि म चाहिँ खासमा सानोमा चाहिँ गाउन र नाच्नप्रति अलि बढी त्यतातिर चाहिँ अलि बढी आकर्षित थिएँ। अनि त्यसमा कस्तो हुन्थ्यो भन्दाखेरि उहाँहरूको जुन त्यो अन्त्यानुप्रास मिलाइएको हुन्छ नि त, त्यसमा पनि त्यो गीतको अन्त्यानुप्रास मिलाएको हुन्छ नि त टुक्कामा, अनि त्यो लोकदोरीमा चाहिँ उहाँहरूको चाहिँ त्यो चाहिँ मलाई त्यो चिजले चाहिँ आकर्षण गर्यो पहिला चाहिँ। अनि त्यसमा चाहिँ कस्तो भयो भन्दाखेरि उहाँहरूले त्यो मिलाउनु भएको चिज चाहिँ म पनि गर्न सक्छु भन्ने मलाई त्यो आयो त्यति बेला। अनि त्यति बेला म पनि कस्तो हुन्थ्यो भन्दाखेरि उहाँहरूले जुन त्यो गर्नुहुन्छ नि, त्यसमा मैले पनि थपेर उहाँहरूसँगै गाउँथेँ, अलिअलि नाच्थेँ पनि। अनि त्यसमा चाहिँ कस्तो, त्यस पछाडि चाहिँ मलाई चाहिँ त्यो पछि चाहिँ स्कुलमा जब कविताहरू पढ्न थालियो, त्यसमा पनि अन्त्यानुप्रास, उताको अन्त्यानुप्रास र यताको अन्त्यानुप्रास चाहिँ मिले जस्तो लाग्यो अनि पछाडि यताको पनि यो चाहिँ गर्न सक्छु जस्तो लाग्यो, यो र सायद मैले त्यो गरेको चाहिँ एउटै त रहेछ नि भन्ने जस्तो त्यता चाहिँ त्यो भास भयो मलाई, अनि त्यस पछाडि चाहिँ त्यसरी चाहिँ मैले गर्न थालेँ।
0: हो, हामी सिक्छौँ, हामीलाई सिकाउनको लागि व्यक्ति नै पनि चाहिँदैन, एउटा सामाजिक परिवेश सांस्कृतिक परिवेश पनि उत्तिकै सहायक हुन सक्छन्। जो सिक्न चाहन्छ र ग्रहण गर्न खोज्ने व्यक्तिहरूका लागि ढुङ्गा माटो पनि प्रेरणाका स्रोत हुन सक्छन्। अझ यहाँले त आफ्नो एउटा सामाजिक समुदाय होइन एउटा समुदायबाट पनि यसरी चाहिँ सिकाइ ग्रहण गरेको कुरा गर्नुभयो, यस अर्थमा पनि जहाँबाट सिक्नु भयो नि उहाँहरूप्रति हाम्रो सम्मान छ भन्दै फेरि हामी एउटा रचना वाचनलाई स्थान दिन्छौ। एउटा रचना वाचनको लागि मैले अनुरोध गरे, के सुनाउनुहुन्छ?
1: एउटा गजल सुनाउनुहुन्छ होला?
0: गजल सुनाउनुहुन्छ, हुन्छ। आदरणीय श्रोताबिन, अब श्रवण गर्दैछौ हामी गजल। आजका श्रष्टा तुलारामजीबाट गजल श्रवणका लागि मैले अनुरोध गरे र प्रस्तुतिका लागि श्रष्टाज्यूलाई म अनुरोध गर्दछु।
1: त्यो चाहिँ कस्तो छ भन्दाखेरि यो गजल चाहिँ कस्तो छ भन्दा म चाहिँ यसरी कतै गएको बेलामा पनि त्यहाँ पनि सोचेर बसिरहेको हुन्छु अनि त्यसलाई चाहिँ जो उतार्न कपीमा उतार्न चाहिँ कोसिस गरिरहेको हुन्छु। एक दिन चाहिँ कस्तो थियो भन्दाखेरि हुन त मैले यही विधामा सेम यही विषयमा चाहिँ धेरै नै लेखेको छु। यो गजल चाहिँ कस्तो छ भन्दा म चाहिँ एक दिन चाहिँ यो अन्त्येष्टिमा गएको थिएँ अनि त्यति बेला चाहिँ यो ठ्याक्क मेरो दिमागमा चाहिँ एउटा चिज चले अनि त्यसैमा नै रहेर चाहिँ मैले गजल लेखेँ। सायद गजल चाहिँ मलाई वाचन गर्न कस्तो छ मलाई थाहा छैन, किनकि गजल मैले त्यति धेरै वाचन गरेको छैन। गजल चाहिँ यस प्रकार छ, कस्तो छ भन्दा चितामा जब एक दिन लास जल्दै थियो, चितामा जब एक दिन लास जल्दै थियो कसैको घरको एउटा खम्बा डल्दै थियो, चितामा जब एक दिन लास जल्दै थियो कसैको घरको एउटा खम्बा डल्दै थियो, बेला बेला निप्दै मट्टी तेलको सहायताले फेरि बिस्तारै दाउरामा आगो बल्दै थियो। खुब घमण्ड गर्थ्यो रे ऊ आफ्नो शरीरको, खुब घमण्ड गर्थ्यो रे ऊ आफ्नो शरीरको, त्यति बेला उसको हर अङ्ग गल्दै थियो। उसलाई लाग्थ्यो सबैलाई जितेको जस्तो, उसलाई लाग्थ्यो सबैलाई जितेको जस्तो जीवनभर अरूको इसारामा चल्दै थियो, सधैँ अरूलाई नै खुसी बनाउने चक्करमा ऊ आफ्नो मनलाई आफैले चल्दै थियो, चितामा जब एक दिन लास जल्दै थियो कसैको घरको एउटा खम्बा जल्दै थियो।
0: कस्तो कारुणिक, कस्तो मनमा के चसक्क घुस्ने खालको, एकदमै कारुणिक। यो गजलका लागि चाहिँ यहाँ धेरै सम्मान सहित धन्यवाद व्यक्त गरे। अनि यसरी गजल लेखिरहँदा मैले सोध्नुपर्ने हुन्छ र हाम्रा श्रोताहरूको पनि जिज्ञासा हुन सक्छ। भर्खरै यहाँले मुक्तक सुनाउनु भयो अनि गजल सुनाउनु हुँदा यहाँको चाहिँ कुन विधामा चाहिँ रुचि?
1: मेरो चाहिँ कस्तो भन्दा मैले चाहिँ त्यो विधाहरू चाहिँ छुट्टा छुट्टै विधाहरू चाहिँ लेख्दै गएँ, एक्सप्लोर गर्दै गएँ अनि लेख्दै जाँदाखेरि चाहिँ कस्तो छ भन्दाखेरि यही विधा नै मनपर्छ भन्ने छैन। लेख्दै जाँदा कहिले काहीँ कस्तो हुन्छ भन्दा जस्तै म आज गजल लेख्छु भन्ने जस्तो हुन्छ अनि कहिले काहीँ कस्तो हुन्छ भन्दाखेरि छोटो लाइनहरूमा चाहिँ त्यो आफ्नो भावहरू चाहिँ व्यक्त गर्न सकिँदैन, अलिकति लामो लेखौँ भन्ने हुन्छ। त्यति बेला चाहिँ म कविता लेखेको हुन्छु अनि अलिकति छोटोमै टुङ्गाम भनेको बेलामा चाहिँ मुक्तक लेखेको हुन्छु अनि कहिले काहीँ अब जस्तै फेरि कहिले काहीँ गीत लेखौँ भन्ने हुन्छ, त्यति बेला गीत लेखेको हुन्छु। यो मेरो फेभरेट भनेर यस्तो चाहिँ छैन।
0: तर जे जति विधामा यहाँले कलम चलाउनु भएको छ नि ती विधाहरू चाहिँ क्रियात्मक विधा हुन्, जस्तै गजल मुक्तक अनि गीत स्वयंमा क्रियात्मक विधा भयो। यहाँको लेखनी अझै मजबुत हुँदै जाओस् र सफलताको शिखर चुमोस् भन्ने अनुरोध गर्दछु र कामना पनि राख्दछु। र यहाँले धेरै विधामा कलम चलाइरहँदा अब अर्को फरक विधाको एउटा रचना सुनिहाल्ने कि?
1: कविता सुनाउँदा हुन्छ?
0: हुन्छ, कविता पनि एउटा फरक विधा भयो, यहाँले कलम चलाउनु हुँदो रहेछ। अब हामी कविता सुन्छौँ आजका श्रष्टाज्यूबाट। हामीले मुक्तक पनि सुनिसक्यौँ र गजल पनि सुनिसक्यौँ भने अब पालो रहेको छ कविताको। कविता वाचनका लागि म कविज्यूलाई अनुरोध गर्दछु। आदरणीय श्रोताबिन, यहाँहरूलाई आज कस्तो लागिरहेको छ? आज हामी छौं स्रष्टा तुलारामजीसँग र उहाँका रचनाहरू, साहित्यिक रचनाहरू श्रवण गरिरहेका छौं। हामी केही बेरमा गीत पनि सुन्छौं। उहाँ एउटा नवोदित ऱ्यापर पनि हुनुहुन्छ, ऱ्याप गीत पनि हामी सुन्दैछौ। अहिलेलाई भने स्वीकार्नुहोस् कविता।
1: यो चाहिँ मैले कविताको पनि थुप्रै विधाहरूमा चाहिँ छुट्टा छुट्टै तरिकाले त्यो विधाभित्र पनि एक्सप्लोर गरेको
0: थिएँ।
1: हजुर, यो रम्बास पनि मलाई एकजना आन्टीले चाहिँ रम्बास भनेर त्यसपछि परिचय गराउनु भयो। अनि त्यो पनि कस्तो भन्दा अलिकति नियममा बाँधेर लेख्न चाहिँ मनपर्ने, मलाई हल्का त्यसको नियम चाहिँ मन पर्यो। त्यो गद्यात्मक भएको भए पनि तर त्यसको चाहिँ हल्का नियम
0: कति अक्षरमा
1: दसमा गयो,
0: दसबाट फेरि नौ आठ सात छ सात चार तिन दुई एक। यो यसको संरचना चाहिँ गजबको छ। हुन्छ,
1: यसको शीर्षक चाहिँ सत्य रहेको छ।
0: सत्य,
1: अनि कविता चाहिँ यस प्रकारको छ। हे प्रभु, मनुष्य म किन छु यस्तो अचम्म, सत्यलाई छोडी असत्य पछ्याएर व्यतीत गर्छु जीवन। आफै सही हुँ भन्छु सधैँ, कसै टाढा भाग्छु सत्यदेखि, आफूलाई नै सत्य ठान्छु। गल्ती मान्नुभन्दा बरु असत्य नै स्वीकार्छु, अहम्ता हट्दैन अनि मान्दिन आफूलाई गलत कति।
0: कस्तो राम्रो! अब यसको मूल भाग चाहिँ सत्य हो, तर त्यो सत्यलाई पनि, सत्य प्रतिको आफ्नो चाहिँ गहन दृष्टिलाई चाहिँ यहाँ व्यक्त गर्नुभयो। एकदमै मुख्य भाव सहितको यो रम्बास कविता आदरणीय श्रोता दिन। नेपालमा कवितामा कलम चलाउने कम कविले मात्रै रम्बास लेख्ने आँट गरेका छन्, साहस गरेका छन् र रुचि राखेका छन्। त्यस्तै कम कविहरूको श्रृङ्खलामा कवि तुलारामजी पनि हुनुहुन्छ। त्यो कुरालाई रेडियो ढोरबराईको साहित्य मञ्जरीले उजागर गरेको छ। हामी चाहन्छौ छिट्टै नै यो रम्बास मा रम्बास कविताहरूको संगालो भनेर कवि तुलारामजीको एउटा कृति निस्कियोस्। हाम्रो यो कामना हो र हाम्रो यो विश्वास पनि हो। अब हामी फेरि संवादमा जोडिन्छौ। यहाँले यति धेरै विधामा रुचि राखिरहँदा अनि मलाई एउटा प्रश्न गर्न मन लाग्यो, यो साहित्य के होला?
1: मेरो विचारमा चाहिँ साहित्य, मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि आफ्नो भावना, अनि साहित्य सानो विधा होइन, साहित्य एकदमै भनिन्छ नि एकदमै ब्रोड चाहिँ
0: व्यापक
1: छ। यसले चाहिँ
0: धेरै
1: कुराहरू अटेको छ। जस्तै कस्तो छ भन्दाखेरि, पहिला चाहिँ लेखकहरूले समाजमा बितेको कुराहरू, घटेको कुराहरू जुन चाहिँ समाजमा खुलेर बोल्न सकिँदैन, अथवा जुन चाहिँ त्यो घटनाहरू हुन्छ अथवा जति पनि कुरीतिहरू छन् त्योलाई पनि हटाउनको लागिदेखि लिएर क्रान्तिको लागि यो विधामा पनि कलम उठाउनु भएको थियो। भनेपछि मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि, आफ्नो मनभित्र अथवा यो समाजमा रहेका कुराहरू जुन चाहिँ सहजै मान्छेले खुलेर बोल्दैन नि, व्यक्त गर्दैन नि, त्यो कुरालाई चाहिँ हामीले कलमको माध्यमबाट चाहिँ त्यसरी नै माध्यमबाट चाहिँ हामीले ल्याउन सकिन्छ र त्यो नै साहित्य हो जस्तो मलाई चाहिँ लाग्छ।
0: यस अर्थमा साहित्य समाजको दर्पण पनि हो होइन, समाजका हरेक पक्षहरूलाई कसैले पनि बोलेर व्यक्त गर्न सक्दैन, तर कलमले लेखेर अक्षरहरूलाई लुकाएर थन्काउन सक्छ र जसले आँट गर्न सक्छ त्यसले वाचन पनि गर्छ अथवा सार्वजनिक कार्यक्रमहरूमा सुनाउन पनि सक्छ, तर त्यसको लागि पनि आँट चाहिन्छ। र कतिपय कुराहरू साहित्यमा प्रत्यक्ष रूपमा व्यक्त गरिएका हुन्छन्, त्यसले समाजका कतिपय व्यक्तिहरूलाई प्रत्यक्ष असर पनि पर्न सक्छ। यस अर्थ ती असर पर्न सक्ने कुराहरूलाई पनि हामी चाहिँ सम्बोधन गर्न डराउँछौ। यस अर्थ साहित्य वास्तवमा भन्यो भने समाज नै हो। यो विचार, यो एकदमै गहन र महत्वपूर्ण विचारका लागि पनि धन्यवाद व्यक्त गरे। अब हामी के सुन्छौ? किनकि यो साहित्य मञ्जरी रचनाहरू सुनाउने, सिर्जनाहरू सुनाउने थलो हो र हाम्रा श्रोताबिनलाई कुराकानीमा भन्दा सुन्नुमा कुराकानी सुन्नुमा भन्दा पनि रचना सुन्नुमा अझ बढी आनन्दको अनुभूति गर्नुहुन्छ, त्यो हामीलाई त्यो विश्वास छ। यस अर्थमा पनि हामी स्रष्टाहरूका रचनाहरू चाहिँ सुन्ने गर्छौँ र सुनाउने गर्छौँ। हामीले कविता सुन्यौँ, गजल सुन्यौँ, मुक्तक सुन्यौँ, फेरि अब नयाँ विधाको पनि सुन्न सक्छौँ, त्यही विधाका पनि हामी दोहोर्याउन सक्छौँ।
1: सायद अब यो भन्दा अरू के विधा हुन सक्छ र
0: हुन्छ, यिनै गजल मुक्तक कविता, अब फेरि हामी गजल सुन्छौँ, गजल नै सुन्छौँ।
1: गजलमा चाहिँ भर्खरै भनिहालेँ यो समाजमा सुनाउन नसकेको कुरा भनेर, यस विधामा चाहिँ मैले एउटा चाहिँ सायद धेरैजनाले यो कुराहरू चाहिँ खुलेर भन्नुहुन्न होला भन्ने जस्तो लाग्छ, एउटा चाहिँ त्यो लेखेको थिएँ मैले,
0: होइन त्यो सुनाउनु पर्छ किनकि साहित्य भनेको समाजको दर्पण हो, एउटा स्रष्टाले त्यो सुनाउने आँट गर्नुपर्छ, हामीले लेखेर थन्क्याउने होइन, हामीले यसलाई सुनाउने सार्वजनिक गर्ने आँट गर्नुपर्छ, अनि त्यो सम्बन्धित निकायमा सम्बन्धित ठाउँमा पुग्यो भने अझ हामीलाई लेख्ने लेखकका लागि पनि गर्वको अनुभूति हुन्छ र सुन्ने श्रोताका लागि पनि त्यसले चाहिँ केही न केही सन्देशहरू प्रवाह गरेको हुन्छ। हामी अर्को गजल सुन्छौँ।
1: यो चाहिँ कस्तो छ भन्दा यो गजल चाहिँ रदीप बिनाको छ, कतै कतै यो पनि छ कि रदीप बिनाको गजल हुँदैन रे भन्ने, मैले नै कस्तो देखेको हुन्छु भन्दाखेरि रदीप चाहिन्छ नै भन्ने पनि छैन भनेको पनि सुन्छु कतै कतै,
0: स्वतन्त्र गजल लेखनमा चाहिँ त्यो अभियान पनि चलिरहेको छ, कसैले बहरमा गजल लेख्ने अभियानलाई लिएर अगाडि बढिरहनु भएको छ भने कतिपय सर्जकहरूले स्वतन्त्र गजल लेखनलाई पनि उत्तिकै महत्वका साथ अघि बढ्नु भएको छ। यस अर्थमा पनि
1: यसमा चाहिँ रदीप बिनाको छ, यो चाहिँ कस्तो छ भन्दाखेरि जस्तै समाजमा हाम्रो चाहिँ यो चेलीबेटीको एउटा दुःखलाई चाहिँ समेटेर लेखेको छु मैले, यो मैले जति पनि देखेँ समाजमा यो कुराहरूलाई, तिम्रो घरको के कुरामा माइतीमै अटेन, तिम्रो घरको के कुरामा माइतीमै अटेन, बाँधि थियो पाइला कहिले दैलो कटेन, तिम्रो घरको के कुरामा माइतीमै अटेन, बाँधि दियो पाइला कहिले दैलो कटेन, दुःख गाह्रो पर्दा गुहार माग्दा बेला यहाँ, दुःख गाह्रो पर्दा गुहार माग्दा बेला यहाँ, मद्दतको खातिर भने कोही पनि खटेन, मलाई एक्लो देखेर लाचारीको फाइदा, मलाई एक्लो देखेर लाचारीको फाइदा, लुट्न आउन भने यो समाजपछि अटेन, मर्यादा सिकाउँदै चरित्रमा सवाल गर्यो, मर्यादा सिकाउँदै चरित्रमा सवाल गर्यो, हक र न्याय दिलाउन चाहिँ कोही पनि डटेन, हामी दुवैको बराबर गल्ती थियो होइन र, हामी दुवैको बराबर गल्ती थियो होइन र, म बदनाम हुँदा तिम्रो इज्जत किन घटेन, म बदनाम हुँदा तिम्रो इज्जत किन घटेन, तिम्रो घरको के कुरामा माइतीमै अटेन, बाँधि दियो पाइला कहिले पहिलो,
0: कस्तो कारण साँच्चै विशेष गरेर छोरीहरूका यो दर्दनाक पीडाहरू हुन्, छोरीहरूका पीडा घरमा मात्र होइन माइतीमा पनि उत्तिकै छन्, र यो हाम्रो देशको सामाजिक संरचनाले छोरीहरूलाई चाहिँ अति अनुशासनमा राख्ने होइन जुन परिपाटी छ त्यसले गर्दा पनि छोरीहरूको जीवन चाहिँ अलि असुरक्षित बन्दै गएको कुरालाई चाहिँ मजाले खुलेर लेख्नु भएको रहेछ, यहाँप्रति धेरै सम्मान छ, र यो लेख्नु र लेख्नु एउटा उजागर गर्नु हो, अझ सार्वजनिक रूपमा त्यसलाई प्रस्तुत गर्नु अझ अर्को एउटा सन्देश प्रवाह गर्नु हो, त्यसैले पनि म पुनः यहाँप्रति धन्यवाद व्यक्त गर्दछु। अब हामी एक किसिम कुराकानीमा लाग्छौँ। तपाईँले यो साहित्य साधनामा लाग्नु भएको छ, तपाईँलाई यो क्षेत्रमा लाग्नका लागि प्रेरित गर्ने व्यक्तिहरू सम्झनु पर्यो भने, अब भन्न त तपाईँले भन्नुभयो मलाई चाहिँ जब म आमा समूहहरूको अब सांस्कृतिक प्रदर्शनीहरू सांस्कृतिक प्रस्तुतिहरूका कार्यक्रमहरूमा म सहभागी भएँ त्यो बेला मा मलाई चाहिँ उहाँहरूले गाउनुभएका लोकगीतहरूमा प्रयोग गरिएका शब्दावलीहरू होइन आदिले चाहिँ उत्प्रेरित गर्यो भन्नुभयो, तर पनि के हुन्छ भने नि हामीलाई त्यो काममा लागिसकेपछि गर गर राम्रो छ भनेर प्रेरणा दिने मान्छे पनि चाहिन्छ, रुचि लाग्नु एउटा स्वाभाविक हो, होइन त्यो प्रति आकर्षित हुनु स्वाभाविक हो. त्यो हाम्रो आकर्षणलाई पनि सम्मान गर्ने पनि व्यक्ति चाहिन्छ. यस अर्थमा तपाईँले सम्झनै पर्यो भने को व्यक्तिले चाहिँ तपाईँलाई लेख राम्रो छ लेख्नुहोस् तपाईँ भनेर चाहिँ तपाईँलाई प्रेरित गर्यो जस्तो लाग्छ.
1: यसमा चाहिँ यस्तो छ म्याम, अब एकजना मान्छेलाई मात्र सम्झिनै मिल्दैन मैले, किनकि धेरै मान्छेहरूको हात छ. जस्तै मैले अघि भनिहालेँ, हजुरले पनि भन्नुभयो, त्यही हाम्रो आमा पार्टीको उहाँहरूले पनि के भन्नुहुन्थ्यो भन्दाखेरि राम्रो छ गाएको त्यो जुन टुक्का छ राम्रो बनाउँछ तिमीले गाउँदै गर भन्नुभयो. उहाँहरूले सुरुमा प्रेरणा त्यहाँबाट मिल्यो, त्यस पछाडि किताबबाट मिल्यो. किताबमा मैले कविता पढ्दै गर्दा त्यहाँबाट मिल्यो. अनि कस्तो थियो भन्दा मैले पहिला चाहिँ कविताहरू लेख्थेँ कपीमा राख्थेँ, अलि कमै मान्छेहरूलाई सुनाउँथे. सायद मैले यो सुनाउन थालेको चाहिँ धेरै भएको छैन, हुन त धेरै नै भयो, 8-9 वर्ष जति भयो होला सुनाउन थालेको चाहिँ. अलिअलि आफ्नो साथीहरू यताउता मात्रै सुनाउने पहिला, होइन कक्षामा चाहिँ मैले गीतहरू मात्र गाउँथेँ. अनि जस्तै सांस्कृतिक कार्यक्रमहरू, तिज गीतहरू, यो प्रतियोगिताहरू चाहिँ भइरहेको थियो. त्यसमा पनि नयाँ शब्दहरू नयाँ लयमा चाहिँ गीतहरू बनाउने चाहिँ गर्थे. त्यति बेला हाम्रो सरहरू मिसहरूले पनि धेरै नै प्रोत्साहन गर्नुहुन्थ्यो र मलाई चाहिँ अलिक बढी नै फोर्स पनि गर्नुहुन्थ्यो कि म अलि लजाउँथे. अनि उहाँहरूले चाहिँ गर्नुपर्छ गर्नुपर्छ भनेर सरहरूले पनि, एक दुईजना सरहरूले भन्नुभएको कुराहरू मलाई अझै पनि याद छ. एकजना सरले भन्नुहुन्थ्यो यो दुइटैलाई चाहिँ छोड्नु हुँदैन भनेर, जस्तै पढाइलाई पनि सँगसँगै लैजानुपर्छ अनि यो जुन तिम्रो यो गायन छ यो गायनलाई पनि अगाडि बढाउनुपर्छ भनेर उहाँ सरले चाहिँ भन्नुहुन्थ्यो. उहाँ सरको नाम चाहिँ चन्द्र बहादुर, उहाँको थर चाहिँ मैले बिर्सेँ अहिले. उहाँ सरले पनि त्यसरी भन्नुहुन्थ्यो. अनि
0: चन्द्र बहादुर गुरुङ हो कि
1: होइन, होइन चन्द्र बहादुर सायद अहिले मलाई ठ्याक्कै उहाँको सरनेम चाहिँ याद भयो होइन. उहाँ यहाँ माथि सायद यता टारतिर कतातिर थियो उहाँको घर चाहिँ, हामीलाई एकाउन्ट पढाउनुहुन्थ्यो. अनि हामीलाई इङ्ग्लिस पढाउने नरेन्द्र सर हुनुहुन्थ्यो, नरेन्द्र मुखिया. उहाँले चाहिँ उहाँलाई मैले पछि चाहिँ यो कविताहरू सुनाएको थिएँ अनि उहाँले पनि प्रोत्साहन दिनुभएको थियो मलाई चाहिँ राम्रो लेख्छौ भनेर. अनि साथीहरूमा चाहिँ धेरै नै साथीहरू छन् जसले चाहिँ मलाई राम्रो लेख्छ गर्न भनेर यसरी अगाडि बढ्नुपर्छ भनेर म त्यो लुक्न खोज्ने अनि उनीहरूले चाहिँ मलाई त्यो पुस गर्ने अगाडि बढाउन खोज्ने त्यस्तो साथीहरू चाहिँ धेरै नै छन्. अनि एकजना आन्टी हुनुहुन्छ सुक्मिता थापा, हजुरले पनि चिन्नुहुन्छ. उहाँले नै मलाई यो शुक्ला साहित्यमा, अनि अहिले चाहिँ जो शुक्ला साहित्यमा पनि धेरै नै प्रोत्साहन पाएको छु. शुक्ला साहित्यमा नि धेरैजनालाई चाहिँ सिकाउनुहुन्छ, यस्तो गर्नुपर्छ पनि भन्नुहुन्छ र यस्तो यस्तो अगाडि बढ्नुपर्छ भनेर पनि शुक्ला साहित्यले पनि धेरै नै मद्दत पुर्यायो.
0: भनेपछि तपाईँलाई यो क्षेत्रमा अझै सक्रिय भएर लाग्नका लागि व्यक्ति मात्र होइन संस्था सिङ्गोले पनि उत्तिकै प्रेरित गरेको छ. यस अर्थमा सम्झिनै पर्दाखेरि शुक्ल साहित्य संगम पनि एउटा हो. साहित्यिक संघ संस्थाहरूको उद्देश्य पनि स्रष्टाहरूलाई जन्माउनु पनि हो, स्रष्टाहरूलाई हुर्काउनु र बलियो बनाउनु पनि हो, होइन प्रसिद्ध बनाउनु पनि हो. आजको यो संवाद एकदमै मिठो भइरहेको छ र मलाई लाग्छ आदरणीय श्रोताबिन्दमा पनि त्यही प्रकारको आभास भइरहेको छ. आज आदरणीय श्रोताबिन्द यहाँहरूलाई आजको कार्यक्रम कस्तो लागिरहेको छ? हामी छौं श्रष्टा तुलाराम गुरुङ ज्यूसँग र उहाँसँग साहित्यिक भलाकुसारी गर्दै उहाँले रचना गर्नुभएका सिर्जनाहरू गजल कविता मुक्तलाई सुनिरहेका छौं. अब हाम्रा श्रोताबिन्दको एउटा जिज्ञासा छ, गीत पनि लेख्नु हुँदो रहेछ भन्ने र गीत पनि गाउनु हुँदो रहेछ भन्ने कुरामा जिज्ञासा छ. मलाई लाग्छ श्रोताबिन्दले पनि अब गीतको पालो कतिखेर होला भनेर. यस अर्थमा म चाहिँ तुलारामजीसँग चाहिँ गीतको लागि अनुरोध गर्ने तयारीमा छु.
1: गीतमा चाहिँ सुरुमा चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि मैले चाहिँ एउटा लेखेको थिएँ के भन्दाखेरि टुक्का मात्र मैले लेखेको थिएँ. गीत चाहिँ हाम्रो जे होस् अहिले प्रचलित नै हो, अलिक पहिलाकै गीत हो, अहिले पनि निकै प्रचलितमा यो लोकदोरी कार्यक्रमहरूमा चाहिँ प्रचलितमा आइरहेको. अनि त्यो सुन्दाखेरि चाहिँ त्यसमा एउटा टुक्का म पनि थप्छु भनेर, अनि त्यो टुक्कामा चाहिँ दुईटा टुक्का थियो, त्यो दुईटा टुक्का चाहिँ सायद सुनाउँछ.
0: सुनाउनको लागि मैले अनुरोध गरे.
1: मैले टुक्का चाहिँ यस प्रकार लेखेको थिएँ. सबको दुःख सबैलाई पछुतो करी मैले कोही छैन अछुतो भुमारीमा परे भने म रुनी भन्दा रमाउने धेरै छन् यति कैमा मरे भने म. अर्को टुक्का चाहिँ मैले बाबालाई सम्झेर लिएको थिएँ. जब मैले चाहिँ अलिअलि आफूले जिम्मेवारीहरू बोक्न थालेँ त्यति बेला चाहिँ मलाई बाबाप्रतिको त्यो जिम्मेवारी बोध चाहिँ अलिकति आफूलाई पनि बोध भयो. अनि त्यसमा चाहिँ मैले
0: बाबाको अनुपस्थितिमा अभिभावकको भूमिका निर्वाह गर्नुपर्दा आफूमा त्यही प्रकारको महसुस भयो.
1: तिमीले देख्यौ बाजिम्मेवारीमा म त हारे दुनियाँदारीमा घुमारीमा परे भने म रुनी भन्दा रमाउने धेरै छन् यति कैमा मरे भने म.
0: कस्तो राम्रो, कस्तो एकदमै के गहकिला शब्दहरू चयन गर्नुभएको रहेछ. यहाँको यो शब्द चयन पनि एकदम बेजोड खालको छ. आज हामीसित मुक्तकार होइन, गजलकार पनि होइन, कवि मात्रै पनि होइन, हामीसँग गीतकार पनि हुनुहुन्छ अनि साथमा गायक पनि हुनुहुन्छ. गीत रचना गर्ने पनि र गाउने पनि सक्ने यस्ता बहुमुखी प्रतिभाका धनी नवोदित स्रष्टा हुनुहुन्छ. कवि, गजलकार, साहित्यकार नै भन्छु म समग्रमा, कलाकार पनि भन्न चाहे तुलारामजी. र अहिले भर्खरै सुन्नुभयो आदरणीय श्रोताजी, गीत सुनिरहनु भएको छ, कस्तो लागिरहेको छ. अझ गीतमा संगीत भर्न पाएको भए सुन्न सुगन्ध हुने थियो. र यसरी आज हामीले बहुविधाहरूलाई यो ढोरबराई एफएमको स्टुडियोमा स्रष्टालाई स्वयं उपस्थित गराएर बहुविधालाई चाहिँ उजागर गरिरहेका छौं. उहाँभित्रको बहुप्रतिभालाई उजागर गर्न सकिरहेको महसुस भएको छ. मलाई पनि एकदम गर्वले छाती फुलेको छ. र नाताले भन्नुपर्दा आजका स्रष्टा मेरो विद्यार्थी पनि हुनुहुन्छ. र हुँदा पनि उहाँभित्रको यो सिर्जना देख्दा चाहिँ मलाई एकदमै ओहो, कति माथि पुग्नुभएछ. अनि यहाँको ज्ञानको, यहाँको सोचको तह एकदम माथिल्लो तहमा पुगेको देख्दा एकदम खुसी लागेको छ. यहाँको सफलताको म धेरै धेरै शुभकामना व्यक्त गर्दछु. यति धेरै विधामा कलम चलाइरहँदा, विचारहरू पोखिरहँदा, अनि कुनै कृति त प्रकाशन गर्नुभएको छैन. कृति चाहिँ प्रकाशन गर्नुभएको छैन, तर प्रकाशन नै गर्न चाहनुभयो भने कुन चाहिँ विधाको कृति निस्कन्छ कि के छ, सोच बनाउनु भएको छ कि कसो छ?
1: यसमा पनि सायद एउटा मात्र विधाको हुँदैन होला जस्तो लाग्छ मलाई.
0: यहाँको कृति, यदि कृति प्रकाशन गर्नुभयो भने बहुविधालाई समेट्ने गरेर एउटा सिर्जना, एउटा कृति चाहिँ प्रकाशन गर्नुहुनेछ. हुन्छ, त्यो पनि हुन्छ. जे होस्, अब निकट भविष्यमा यहाँका ती कृतिहरू, फरक फरक विधाका कृतिहरू प्रकाशित हुनेछन् र सार्वजनिक भइसकेपछि हामी पनि पढ्न पाउनेछौँ. रेडियो ढोरबराईको तर्फबाट पनि यहाँलाई एकदमै भारी भारी शुभकामना छ. त्यो छिटै निस्कियोस् अनि रेडियो ढोरबराईको स्टुडियोमा यहाँको हाम्रो पुस्तकालयमा हामीले ती कृतिहरू सजाएर राख्न पाइयोस् भन्ने कामना गर्दछु. र फेरि पनि हामी रचनालाई, सिर्जनालाई स्थान दिँदैछौँ. सिर्जनाका लागि म अनुरोध गर्दछु, सिर्जना वाचनका लागि. कविता सुनाउनुहुन्छ. हुन्छ, आजका हाम्रा स्रष्टा तुलारामजीले अबको सन्दर्भमा कविता वाचनलाई स्थान दिँदै हुनुहुन्छ. कविता वाचनका लागि म अनुरोध गर्दछु.
1: त्यो चाहिँ मैले कस्तो छ भन्दाखेरि, हाम्रो सामान्य हाम्रो जुन गाउँघरमा गाउँघरको कहानी हुन्छ, अलिक पहिलाको परिवेशमा मिल्छ होला, पहिलेको परिवेशमा भन्दा. यसको चाहिँ मैले शीर्षक चाहिँ दुखीको जीवन भनेर राखेको छु. कस्तो छ भन्दा,
0: छन्दमै लेख्नु भएको कि
1: छन्द भन्दा नि पद्यमा छ.
0: पद्यमा छ,
1: हजुर, राइम चाहिँ मिलाएको छु अन्त्यानुप्रास चाहिँ, तर छन्द चाहिँ मिलाएको छैन यसमा चाहिँ. थुपरी चाहिँ गयो थाप्ला माथि साउको लिन, विदेशी नपुगे आमा काट्न झोला बोकेर थोपरिँदै गयो थाप्ला माथि साउकरिन विदेशी नपुगे आमा काट्न झोला बोकेर अझै पनि झलझली याद आउँछ त्यो दिन भकार्नुदै तिमी रोको आमा बाटो रोकेर अझै पनि झलझली याद आउँछ त्यो दिन भकार्नुदै तिमी रोको आमा बाटो रोकेर सबले पैसा फल्ने रुख भए जस्तै गर्दा यहाँ सबले पैसा फल्ने रुख भए जस्तै गर्दा यहाँ हाम फालेर आए थाबो गाह्रो रहेछ आमा भोको पेट चर्को घाममा मरि मेट्नु पर्दा यहाँ तिम्रो हातको खानाको याद प्यारो रहेछ आमा आँखामा तिम्रै लागि अनगिन्ती सपना छन् सपनामै मेरो आत्मा भड्केको छ आमा शरीर सात समुद्र पारी भए पनि मेरो मन यो त तिमीसँगै त्यहाँ अड्केको छ आमा साथीभाइसँग घरको कुराकानी ल्याउँदा मलाई तिम्रो झलझली याद आउँछ आमा राति शुद्ध कहिलेकाहीँ सपनीमा ऐठान हुँदा मलाई सम्झिरहँदैछौ कि चैलाउँछ आमा मलाई सम्झिरहँदैछ कि चैलाउँछ
0: वैदेशिक पीडामा होइन रहेका वैदेशिक रोजगारको सिलसिलामा रहेका युवाहरूको यो क्रन्दन हो होइन यो पीडा हो यो सुन्दर रचनाका लागि फेरि पनि यहाँप्रति सम्मान छ आदरणीय श्रोताबिन यहाँहरूलाई आजको अङ्क कस्तो लागेको छ पक्कै पनि आजको यो अङ्क विशेष लागेको छ भन्ने अनुभव गरेका छौँ र विश्वास पनि गरेका छौँ र हामी सुन्दै थियौँ साहित्यकार कलाकार तुलारामजीलाई र उहाँ बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ भलै उहाँलाई साहित्यकार भनेर समाजले नचिनेको हुन सक्छ कलाकार भनेर नचिनेको हुन सक्छ तर आजको यो रेडियो धरबराईको साहित्य मञ्जरी कार्यक्रमले उहाँलाई एकजना साहित्यिक स्रष्टा र कलाकार भनेर चिन्नेछ भन्ने हाम्रो विश्वास हो यस अर्थमा आज मैले उहाँलाई बलै गरेर करै गरेर हाम्रो स्टुडियोमा आमन्त्रण गरे हाम्रो साहित्य मञ्जरीको इच्छा पनि के हो यसको उद्देश्य पनि के हो भने समाजमा सुसुप्त अवस्थामा रहेका प्रतिभाहरूलाई उजागर गर्नु पनि हाम्रो उद्देश्य हो हामी प्रतिष्ठित व्यक्तिहरूलाई मात्र हाम्रो स्टुडियोमा आमन्त्रण गर्दैनौ हामी नवोदित कलाकार नवोदित स्रष्टाहरूलाई पनि हाम्रो कार्यक्रम मार्फत उजागर गर्ने र उहाँहरूका विचारलाई सार्वजनिक गर्ने प्रयासमा जुटिरहेका छौँ र यो साथमा सहभागी भएर प्रत्यक्ष सहभागी भएर सहयोग गर्नुभएकोमा यहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु
1: यसको लागि त मैले हजुरलाई धन्यवाद भन्नुपर्छ फेरि पनि यसैको लागि सम्झिँदाखेरि हामीले सायद शुक्ला साहित्यलाई फेरि पनि सम्झिनुपर्छ होला जस्तो मलाई लाग्छ किनकि मैले लेख्दो रहेछु भन्ने कुरा हजुरले त्यहाँबाट थाहा पाउनुभयो नि त शुक्ला साहित्यमा नै जो शुक्ला साहित्यले नै हामीलाई पनि भेट गराएर र साँच्चै नै हजुरले मलाई धेरै नै पहिलेदेखि नै प्रोत्साहन दियो फोर्स गरिराख्नु भएको थियो यहाँ आउनलाई समय मिलिरहेको थिएन
0: ठिक छ अब अघि भर्खरै मैले एउटा कुराको जानकारी गराएको थिएँ श्रोताबिनलाई यहाँले ऱ्याप गीत पनि गाउनुहुन्छ त्यही पनि एकदमै लोकलाई नयाँ सिजनमा ऱ्याप जोडेर गाउनुहुन्छ भन्ने हामीलाई थाहा छ मलाई थाहा छ र अब हाम्रा श्रोताजीलाई पनि थाहा हुनुपर्छ तुलारामजी लोक गायनलाई पनि ऱ्यापसँग जोडेर नयाँ सिजन बनाउन सक्ने स्रष्टा हुनुहुन्छ भनेर त्यसको केही छोटो अंश चाहिँ प्रस्तुतिका लागि म अनुरोध गरेँ आदरणीय श्रोताबिन यहाँहरू सुनिरहनुहुन्छ साहित्य मञ्जरी अनि साहित्य मञ्जरीमा सुनिरहनु भएको छ आजको अङ्क साहित्य सम्वाद साहित्य सम्वादमा हुनुहुन्छ स्रष्टा तुलारामजी अबको सन्दर्भमा भने उहाँले एउटा ऱ्याप गीतलाई चाहिँ प्रस्तुत गर्दै हुनुहुन्छ
1: एकदमै त्यो ऱ्याप विधा एकदमै जानेको मान्छे चाहिँ होइन म हुन त यो साहित्यमा नै धेरै जानेको होइन म किनकि कतैबाट सिकेको भन्दा पनि आफै अघि नै भनिहाले हेर्दै त्यो म पनि गर्न सक्छु भन्दै त्यहाँबाट सिक्दै प्रेरणा
0: आफूलाई खोज्ने प्रयास गर्नुभएको छ
1: त्यसरी
0: त्यो पनि राम्रो पक्ष हो
1: गरेको त्यही भएर ऱ्याप एकदमै आउँछ कि आउँदैन भन्ने पनि थाहा छैन म कतिको राम्रो गाउँछु यसलाई न्याय गर्छु कि गर्दिनँ भन्ने पनि थाहा छैन मैले अघि नै भनिहालेँ मेरो सुरुवात चाहिँ लोकदोरीबाट भएको
0: अनि
1: त्यसपछि चाहिँ जब म विधाहरू एक्सप्लोर गर्दै गएँ तब ऱ्याप पनि एउटा विधा रहेछ भन्ने थाहा भयो अनि ऱ्यापको बारेमा चाहिँ मैले के थाहा पाएँ भन्दाखेरि ऱ्याप चाहिँ खासमा हामीले जब यो पोएम छ नि पोएमलाई चाहिँ एउटा बिटमा जब हामीले गाउँछौँ नि तब त्यो ऱ्याप भन्छ हुन त गीत पनि कवितालाई पनि गीतमा ढाल्न मिल्छ, जब त्यसमा सङ्गीत मिल्छ कवितामा तब गीत भन्छ, त्यस्तै ऱ्याप भनेको चाहिँ कवितालाई नै बिटमा गाउने हो भनेर त्यो पनि मैले चाहिँ यो अरूको सुन्दा सुन्दा थाहा पाएँ। अनि कस्तो छ भन्दाखेरि यो ऱ्यापलाई लिएर अलिकति यो नकारात्मक कुरा छ नि त, हुन पनि कतिजनाले चाहिँ नकारात्मक तरिकाले पनि त्यसलाई पेस गर्नुहुन्छ, समाजलाई अपच्य तरिकाले पनि पेस गर्नुहुन्छ नि त। भन्दैमा कस्तो छ भने फेरि यो हाम्रो जुन यो नयाँ पुस्तामा चाहिँ फेरि डोरीलाई लिएर अलिक बोरिङ हुन्छ, डोरी राम्रो होइन जस्तो अलिकति त्यो अलिक पुरानो भयो तरिकाले लिनुहुन्छ नि। त्यसमा चाहिँ मलाई कस्तो लाग्छ भन्दा आफूले आफूलाई चाहिँ म चाहिँ पुरानोमा डोरी पनि अथवा क्लासिकल पनि अनि त्यस पछाडि
0: नयाँ
1: ऱ्याप पनि गर्छु, र यो जुन यो जमात छ पुरानो र नयाँको त्यसलाई जोडेर चाहिँ जोड्ने पुल चाहिँ म एउटा माध्यम चाहिँ यो ऱ्याप र के अरे लोकडोरीलाई जोड्ने माध्यम बन्न मन थियो मलाई, त्यस्तै अर्थमा चाहिँ मैले यो गीत लिएको छु। यसलाई चाहिँ म ऱ्यापको भन्दा नि हल्का हामी अब जस्तै अहिले साहित्यकोमै छौँ, हामी साहित्य तरिकाले नै किनकि ऱ्यापमा अलिक छिटो हुन्छ, जस्तै हिलोमा फुलेको कमल जस्तै फुल हुम, जमिनसँगै जोडेको छु नसोच धुल हुम, आधुनिकता र संस्कृतिको चेतनाको मूल हुम, पुस्तालाई संस्कारमा बाँध्ने उसुल हुम, परिवर्तनको यो लहरमा सभ्यताको साथी बन्दै दोहोरीलाई ऱ्यापसँग जोड्नेको पुल हुम, सारङ्गीको तालमा म ड्रमसेट बजाइदिन्छु, यो मोडर्न ऱ्यापमा दोहोरी मिसाइदिन्छु, आऊ बस सँगै गाउ गुन्द्री बिछाइदिन्छु, कि तिमी नाच म तिम्रो लागि गाइदिन्छु, सबजना मिलेर झुमौ मेरो गीतमा, यो बिट र बाजाको तालमा सबलाई नचाइदिन्छु। अर्काको देख्छ कि भाषा हाम्रो कमजोरी, ऱ्याप मात्र होइन अचेल बिग्रेको छ दोहोरी, बनाछन् शब्द यति छाडा र फोहोरी, सुन्न नि सकिन्न बसी बा आमा र छोरा छोरी, सुधार्नु पर्छ यसलाई हुन्न यसै छोडेर, नाइ भने कता जान्छ हाम्रो समाज यसरी, यो नयाँ युगमा यो नयाँ क्रान्ति संगीतको, मेट्नु छ दूरी लोक दोहोरी र ऱ्याप बीचको, नभुलौ संस्कारलाई नि यो साक्षी अतीतको, नयाँलाई प्रोत्साहन दिनु नै त हाम्रो रीत हो, हिपहप र संस्कृतिलाई मिलाएर राख्न सके यही हाम्रो सभ्यताको पहिलो पडाव हुन्छ। मैले यो गीत चाहिँ यसरी लेखेको थिएँ।
0: एकदम राम्रो, एकदम सुन्दर, र यहाँको सोच पनि कति गहन सोच, यहाँले अहिले आएर नेपाली संगीतमा गीत संगीतमा देखिएका होइन नकारात्मक पक्षहरूलाई पनि यहाँ सम्बोधन गर्नुभएको छ। भलै लोक गीतहरू मात्रै सभ्य छन् र ऱ्यापमा असभ्यता र अशिष्टता देखिएको छ भन्ने भ्रमलाई आफ्नो यो गीत मार्फत चाहिँ चिर्नु भएको छ, यस अर्थमा पनि यहाँ धन्यवादको पात्र हुनुहुन्छ। धेरै धेरै आभार सहित धन्यवाद व्यक्त गरे। अब हामी लगभग कार्यक्रमको अन्ततिर प्रवेश गरिरहेका छौँ। यहाँलाई मैले जति पनि कुरा सोधे र यहाँको विचारमा मैले नसोधेका र यहाँले भन्न मन लागेका कुरा भन्नु नै पर्यो भने
1: सायद हजुरले केही छुटाउनु भयो जस्तो मलाई लाग्दैन।
0: हजुर,
1: लगभग मेरो बारेमा नि यति नै हो जस्तो लाग्छ मलाई चाहिँ। जस यही साहित्यमा लागिराख्न पाऊँ, यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तै हामीलाई चाहिँ त्यो भन्छ नि त्यो इन्ट्रेस्टको कुरा, जुन कुरा गर्दाखेरि नथाक्ने अथवा त्यो चिज गरिराख्न पाऊँ जस्तो हुने अनि त्यो चिजमा चाहिँ आफू हराउने, यो एउटा माध्यम चाहिँ मेरो कलम र पाना बनेको छ। कतिवटा कुराहरू हामीले अरूलाई पनि सुनाउन सकिँदैन, त्यो कुराहरू पनि हामीले पानामा पर्छौँ, मोबाइलको हजुरलाई पनि थाहा भएकै कुरा भयो। अनि यसरी मलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि यसैमा नै यो चिज चाहिँ त्यस्तो चिज हो जुन चाहिँ म गरिराख्न सक्छु, जस्तै भर्खरै पनि लेखिराख्न जस्तै केही कुरा सोचिराख्न, यो चाहिँ म जे काम गर्दा पनि यो चाहिँ गरिरहेको हुन्छु।
0: धेरै धेरै धन्यवाद, र हामी स्रष्टाहरूलाई जोड्छौँ र नितान्त स्रष्टाका निजी कुरा भन्दा पनि स्रष्टाले आफूले लागेका क्षेत्रप्रतिको अनुभूति के गर्नुभएको छ त्यो अनुभूतिलाई सार्वजनिक गर्ने प्रयासमा जोड्छौँ, र साहित्य चेतना, कला चेतना, संगीत चेतनाका विषयहरूको उठान गर्छौँ, यसै सन्दर्भमा जोडिनुभयो र आजको अङ्कलाई विशेष बनाउन सहयोग गर्नुभयो, यहाँप्रति धन्यवाद व्यक्त गर्दछु। र जाँदा जाँदै कुनै एउटा मुक्तक सुनाएर बिदा हुने कि के छ, मुक्तक छ कि?
1: मुक्तक भन्दा नि सायद म एउटा गीत चाहिँ लेख्छु, गीत चाहिँ सुनाउँछु होला।
0: हुन्छ हुन्छ,
1: किनकि मुक्तक अलिक धेरै नै लेखेको छु. त्यसमा चाहिँ कस्तो भन्दा कुन सुनाम हुँदो रहेछ. यो गीत चाहिँ यो गीत पनि अलिअलि मेरै बारेमा छ. अनि यो चाहिँ मेरो मात्र भन्दा पनि हामी जो मनुष्य चाहिँ हामी चाहिँ यही कुरा गरिरहेको हुन्छौँ. गीतको बोल नै म आफैलाई खोजिरहन्छु. म आफैले आफैलाई खोजिरहेछु आफै.

0: कस्तो मिठो कस्तो आनन्द कस्तो शान्तको अनुभूति भयो है। अनि यो पुरै गीत अब यो गीत सङ्गीतमा सुन्न पाइयोस् हाम्रो यही कामना छ। अब भने जाँदा जाँदै के छ कि जाँदा जाँदै के भन्नु छ कि
1: हजुरलाई धेरै धेरै धन्यवाद मलाई यहाँसम्म ल्याइ पुर्याउनु भयो अनि यसको लागि जुन हजुरले मलाई फोर्स गर्नुभयो प्रोत्साहन दिनुभयो त्यही नै हो।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद र हाम्रो रेडियो ढोरबराईको स्टुडियोमा आएर विशेष गरेर साहित्य मञ्जरीमा जोडिएर हाम्रा साहित्यिक श्रोताहरूलाई चाहिँ जुन प्रकारको यो मनोरमता आनन्दको अनुभूति दिलाउन यहाँले जुन भूमिका निर्वाह गर्नुभयो यो साहित्य मञ्जरीलाई विशेष अङ्क बनाउन सहयोग गर्नुभयो यहाँप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ र प्रविधिमा साथ दिने लक्ष्मीजीप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दै आज पनि म यो अङ्कबाट यो विशेष अङ्कबाट पनि म बिदा हुनुपर्छ। अन्तत सम्पूर्ण श्रोताबिन्दहरू जसले यो अङ्कलाई विशेष अङ्कका रूपमा ग्रहण गरेर यतिन्जेल हामीलाई सुनिदिनु भयो भन्दै सुनिदिनु भएकोमा आभार प्रकट गर्दै म पनि यहाँहरूकै सहयात्री टुका देवी पौडेल कार्यक्रमबाट ओझेल पर्न चाहन्छु। जय साहित्य।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 01-590-162-590-163।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055,
6: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100,
7: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155,
6: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050,
7: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000,
6: ऋषिराम पौडेल सेराबेसी रु 10,000,
7: रस्तमाया गुरुङ दिलेगौड़ा रु 55,555,
6: दलबहादुर छेत्री मिनाम खानी रु 11,115,
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111,
6: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000,
7: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005,
6: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125,
7: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 1,01,111
2: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
7: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
2: कृष्णराज घिमिरे दुलेगौड़ा रु 55,555
3: भर्ना खुल्यो
2: गंडकी प्रदेश में नै उत्कृष्ट नतीजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी कैंपस बेल चौतारा में शैक्षिक सत्र 2083/84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकाय में स्नातक तह प्रथम वर्ष में अंग्रेजी र नेपाली दुवै माध्यम में भर्ना खुल्यो
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्र कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
3: छुटका दायराहरू
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
3: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
3: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 98562265 र 98468164145
8: ए सबिना यस्तो हतारमा कता हो
9: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
8: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
10: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइने सम्पर्क बनकेवा कालिका सुनसादी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98468588 र 98028-16142
11: 103.8 अन्तर्मनको आवाज
12: स्टुडियो
13: अहिले रातिको 10 बज्यो
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
14: धोरबाराही हाइलाइट्स को साथ में
15: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004।
16: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयकलाई पुनः पारित गरेसँगै यसको व्यावसायिक उत्पादन र कानूनी प्रक्रियाबारे बहस तीव्र बनेको छ। प्रदेश प्रमुखबाट केही बुधामा पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकलाई प्रदेश सभाले गत शुक्रबार संशोधन सहित सर्वसम्मत रूपमा पारित गरेको हो। यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले यो कदम केवल गाँजा खेतीलाई अनुमति दिनु मात्र नभई ग्रामीण अर्थतन्त्रको पुनरुत्थान र युवा पलायन रोक्ने एउटा वृहत रणनीतिक योजना भएको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर शरी मगरेले लामो समयदेखि बन्द अवस्थामा रहेको गोर्खाकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गृह जिल्ला भ्रमणका क्रममा तनहुका आबुखरीमा शुक्रबार आयोजित कार्यक्रममा स्थानीयवासीले उद्योग सञ्चालनको माग गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको नीति स्पष्ट पार्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री वाग्लेले गोर्खाकाली रबर उद्योग पनि सञ्चालन ल्याउने बताउनु भएको छ। शुरूमा सरकारले नै उद्योग सञ्चालनको परीक्षण गर्ने र उद्योग नाफामा जान सक्ने अवस्थामा देखिएपछि दीर्घकालीन व्यवस्थापनका लागि निजी क्षेत्रलाई जिम्मा दिने नीति रहेको उहाँले जानकारी दिनुभएको छ। विगतमा सरकारी उद्योग सरकारकै व्यवस्थापनमा सञ्चालन गर्दा घाटामा गएको अनुभवबाट पाठ सिकेर यसपटक फरक ढाँचामा उद्योग सञ्चालन गर्न लागिएको उहाँले बताउनु भएको छ। स्वदेशी उत्पादन बढाउने आयातमा निर्भरता घटाउने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले बन्द उद्योग सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो। कार्यक्रममा स्थानीयवासीले गोर्खाकाली रबर उद्योग सञ्चालनमा ल्याउन अर्थमन्त्री वाग्लेसँग माग गरेका थिए। एटौरा कपडा उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै गोर्खाकाली रबर उद्योगलाई पनि प्राथमिकतामा राखेर सञ्चालन गर्ने उहाँहरूले आग्रह गर्नुभएको हो। संघ र प्रदेश सरकार माथातका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा संचित विकास निर्माणका काम प्रभावित बनेका छन्। जिल्ला समन्वय समिति जीसस तनहुद्वारा आयोजित दुई दिने जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा सहभागी विषयगत कार्यालयका प्रमुखहरूले नीति निर्माता एवं प्रमुख जनप्रतिनिधिहरूको ध्यान आकर्षण गराउँदै रोक्का बजेट फुकुवा हुन हुनुलाई प्रमुख समस्याका रूपमा प्रस्तुत गर्नुभएको हो। जिल्लाका 10 वटै स्थानीय तहका प्रमुख अध्यक्ष उपप्रमुख उपाध्यक्ष तथा संघ र प्रदेश माथतका निकायका प्रतिनिधिहरू सहभागी समीक्षा बैठकमा पूर्वाधार विकास कार्यालय तनहुका प्रमुख इन्जिनियर रविन्द्र तिवारीले आयोजना तर्जुमादेखि कार्यान्वयनसम्मको कमजोरीका कारण समीक्षा कार्यक्रममा सहभागी विषयगत कार्यालयका प्रमुखहरूले नीति निर्माता एवं प्रमुख जनप्रतिनिधिहरूको ध्यान आकर्षण गराउँदै रोक्का बजेट फुकुवा हुन हुनुलाई प्रमुख समस्याका रूपमा प्रस्तुत

वास्ता नगर्ने र पुनः निर्माण गर्ने को दुष्चक्रममा फँसेको बताउनु भएको छ। ऐनमा व्यवस्था भए पनि यथार्थ बजेट नहुँदा प्रदेश सड़क ऐनले तोकेको कम्तीमा 3% मर्मत बजेट विनियोजन हुन नसकेको उहाँले जानकारी दिनुभएको छ। गृहमन्त्री सुदन गुरुङले गोर्खाको आरूघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बस्तीसम्म पुग्नु भएको छ। मतदाताका दुःख पीड़ा र गुनासो प्रत्यक्ष सुन्ने उद्देश्यका साथ गृहमन्त्री गुरुङ दुई दिनदेखि गाउँ गाउँ पुगेर नागरिकसँग निरन्तर संवाद गरिरहनु भएको छ। गाउँका चौतारा र घरका आँगनमा उभिएर गृहमन्त्री गुरुङले स्थानीयवासीका कुरा ध्यानपूर्वक सुनिरहनु भएको छ। वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेका सड़क खानेपानी विद्युत सुरक्षा र रासायनिक मल विपद व्यवस्थापन र सरकारी सेवासँग सम्बन्धित गुनासो नागरिकले उहाँसम्म समक्ष प्रस्तुत गरेका हुन्। भीमसेन थापा गाउँपालिका तीनका स्थानीय युवा सुनिल लामिछानेले नेताले आफ्ना कुरा सुन्ने परिपाटी हराएको महसुस भइरहेको बेला गृहमन्त्री स्वयं आएर आवाज सुनिरहेको बताउनु भएको छ। गृहमन्त्री गुरुङले नागरिकका आवाज सुन्नुका साथै ती विषयमा नीतिगत निर्णय गर्न र सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनमा लैजान तदरूपता भई देखाउनु भएको छ। नेपाल सरकारको महान्यायाधीश भक्त नारायण दत्त खरेलले चालू आर्थिक वर्षलाई सरकारले कानून निर्माणको वर्षका रूपमा अघि बढ़ाउने बताउनु भएको छ। हाल अब रहेका कानून निर्माण गरी राज्य सञ्चालनलाई प्रभावकारी बनाउने तथा नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्ने दिशामा सरकारले काम गरिरहेको उहाँले बताउनु भएको छ। संविधान जारी भएपछि बन्नुपर्ने तर हालसम्म नबनेका कानून तथा संशोधन आवश्यक रहेका कानून र नियमावलीमा काम गर्न महान्यायाधीश वक्तको कार्यालयले सरकारलाई सहयोग गरिरहेको उहाँको भनाइ छ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढ़ाएको भेटीको टोक्रो लागेको छ। गत असार वसन्त समूहमा मन्दिरको आमदानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका 5 ब्याङ्क खातामा 11,26,000 रूपियाँ मौजदा रहेको छ। समितिका व्यवस्थापक दिनेश भूषालका अनुसार कृषि विकास ब्याङ्कमा 7,16,32,000, साङ्ग्रिला ब्याङ्कमा 3,92,95,000, प्रभु ब्याङ्कमा 55,67,000, नेपाल ब्याङ्क 11,23,000 र माछापुजुर ब्याङ्कमा 17,500 मौजदाता रहेको छ। म्याग्दीमा पछिल्लो 5 वर्षमा 1,503 जनाले वैवाहिक सम्बन्ध विच्छेद गरेका छन्। जिल्ला अदालत म्याग्दीका अनुसार वैदेशिक रोजगारी कम उमेरमा विवाह पारिवारिक अनमेल आपसी समझदारी तथा घरेलु हिंसा जस्ता कारणले सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन्। अदालतका अनुसार आर्थिक वर्ष 2078-79 280 जनाले सम्बन्ध विच्छेद गरेकोमा आर्थिक वर्ष 2082-83 यो संख्या बढेर 306 पुगेको छ। सम्बन्ध विच्छेद गर्नेहरूमध्ये धेरै जसो वैदेशिक रोजगारीसँग जोडिएका व्यक्ति रहेका छन्। अदालतका श्रेष्ठदार उपसचिव जगत बहादुर भण्डारीका अनुसार आर्थिक वर्ष 2078-79 280, 2080-2080 303, 2080-81 300, 2081-82 314 र 2082-83 306 जनाले वैवाहिक सम्बन्ध विच्छेद गरेका छन्। पछिल्लो 5 वर्षको अवधिमा सम्बन्ध विच्छेदका घटना उल्लेख्य रूपमा बढेको उहाँले बताउनु। जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले वैदेशिक रोजगारीको प्रभाव कम उमेरमा विवाह पारिवारिक समझदारी तथा वैवाहिक सम्बन्धमा आएको दूरीका कारण सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको बताउनु भएको छ। प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले अनलाइन माध्यमबाट दर्ता तथा नवीकरण भएका संचार संस्थालाई साउन 29 गते बिहिबारदेखि प्रमाणपत्र वितरण शुरू गरेको छ। कार्यालयले अनलाइन नवीकरण सेवा औपचारिक रूपमा शुभारम्भ गर्दै नवीकरणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको जनाएको छ। गण्डकी प्रदेश सरकारको पहलमा यो सेवा सञ्चालन ल्याएको हो। सेवा शुभारम्भ गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संचार माध्यमलाई सहज रूपमा नवीकरण गर्ने व्यवस्था सफल भएको बताउनु भएको छ। लामो समयको तयारीपछि सफ्टवेयर विकास गरी सूचना तथा प्रसारण विभागको तथ्याङ्कका कम फाइल गरेर अनलाइन सेवा सञ्चालन गरेको गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले जानकारी दिनुभएको छ। यो सेवा सञ्चालनका लागि करिब 5 महिना प्रक्रिया र तयारीमा समय लागेको थियो। सो गण्डकी प्रदेशले गत साउन 1 गतेदेखि अनलाइन नवीकरण सेवा खुल्ला गरेको थियो। अनलाइन मार्फत प्रक्रिया पूरा गरेको रोदी टेलिभिजन, सिटी बन टेलिभिजन र हिम

0: एफएम लाई नवीकरण प्रमाणपत्र प्रदान गरी सेवा शुभारम्भ गरेको छ। मुस्ताङको जुमसुमा भन्सार जाँचपास बिना नै भित्रिएका 8 कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङ खरपजोङ गाउँपालिका 4 जुमसुम स्थित पर्यटक चेक पोस्टबाट शनिबार चालक सहित 3 कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवैध वस्तु ओसर पसर भइरहेको गोप्य सूचना पाएपछि शनिबार दिउँसो 12 बजी जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जुमसुम पर्यटक चेकपोस्ट जाँच थालेको बताइएको छ। त्यसक्रममा विभिन्न कन्टेनरका कागजात पत्र जाँच तथा चालकहरूसँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा ती 8 कन्टेनर भन्सार यार्डमा चेक जाँच नगरी सिधै सिल लगाएर ल्याइएको जनाइएको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने शंका देखिएपछि कन्टेनर तथा चालकहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीद्वारा जारी प्रेस नोटमा भनिएको छ, नियन्त्रणमा लिएका 8 कन्टेनर र चालक अनुसन्धान कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहर भवन पठाइएको पनि जनाइएको छ। सुकलागनिक नगरपालिकाका उपप्रमुख हुमबहादुर विकाली बिजुलीमा लगाइएका सम्पूर्ण कर तत्काल खारेज गर्न केन्द्र सरकारसँग माग गर्नुभएको छ। उहाँले विद्युतका ट्रान्सफर्मर स्तर उन्नति तथा प्रसारण लाइन सुधार गरी विद्युतीय सुरु प्रयोग गर्ने वातावरण बनाउनु पर्ने बताउनुभएको छ। उहाँको अनुसार भन्सारमा हुने इन्धन अभावको दीर्घकालीन समाधानका लागि विद्युत आपूर्ति भरपर्दो बनाउनु आवश्यक छ, या नत्र यस्तो समस्या फेरि आइरहन सक्छ। तर्पणी उहाँले प्रश्न गर्नुभएको छ। तनहु कलाकार संघको 11 वार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले सिर्जना आले मगरको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्ण बहादुर विका, सचिवमा धर्म नेपाली र सहसचिवमा दीपक परियार चयन हुनुभएको छ। सदस्यहरूमा मीन कुमारी गुरुङ, सन्दीप आँसु मगर र रूपा थापा मगर, विनिता सापकोटाल जमुना नेपाली र दुर्गा भण्डारी चयन हुनुभएको संघले जनाएको छ। खैनीटार स्थित मनिषा होटलमा आयोजित कार्यक्रममा चर्चित गीतकार दिवन किनाराली कलाकारिता सहज पेसा नभएको भन्दै सिर्जनामा लाग्नेहरूलाई सचेत र समर्पित भएर अघि बढ्न आग्रह गर्नुभएको छ। उहाँले तनहुका सबै विधाका कलाकारहरूलाई समेटेर संघलाई अझ सशक्त बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा संघका संस्थापक अध्यक्ष एम सागर विका, पूर्व सलाहकार उत्सव सुना तथा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद गौतम लगायत तनहुको कला र संस्कृतिको विकासमा संघले गर्दै आएका गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राख्नु भएको थियो। पोखराको विजयपुर खोलाले बगाउँदा आज दिउँसो 2 किशोर बेपत्ता भएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका घर भई अहिले पोखरा महानगरपालिका 14 छिन्ने डाँडा बस्ने 14 वर्षीय निकासन गुरूङ र खोटाङ घर भई साउथे बस्ने 15 वर्षीय ओमन राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका कास्कीले जनाएको छ। पोखरा 14 विजय बस्तीबाट खोला तरेर पोखरा 26 सक्नेरीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो। कास्कीको प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खोलाको बहाव बढेकाले किशोरहरूलाई बगाएको र गहिरो खोजका कारण तत्काल उद्धार सम्भव हुन सकेको छैन। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली सहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन भई बेपत्ता किशोरहरूको खोजी भइरहेको छ। स्याङ्जाको पुतली बजार नगरपालिका 1 नारायण स्थान हुँदै वडा नम्बर 3 पुतली क्षेत्रतर्फ जोड्ने अरौती खोलाको कजवेमा आजदेखि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। वर्खासँगै खोलामा पानीको बहाव बढ्दा विगतमा मोटरसाइकल तथा मानिस बग्ने घटना दोहोरिएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नआएसम्मका लागि कजवे बन्द गरेको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबार जारी गरेको सूचनामा अरौती खोलाको कजवेबाट आवतजावत गर्दा विगतमा मोटरसाइकल तथा मानिस क्षति भएको र आगामी दिनमा समेत जनधनको क्षति हुन सक्ने संवेदनशीलतालाई ध्यानमा राख्दै दुवैतर्फको आवागमन रोकिएको जनाएको छ। प्रशासनले कजवे बन्द गरिएको स्थानबाट जबरजस्ती आवाजावत गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने चेतावनी समेत दिएको छ। अवस्थाय नै खबरसँगै राति 10 बजेको घरबाट राखिएर सकिएको छ। भोलि बिहान 5 बजी सुधको तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुधार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन अहिले बिहानको 5 बज्यो टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: कहाँ जान लाग्यो कि?
2: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
1: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
2: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
1: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु।
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
3: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
4: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
5: 97090 34335।
6: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यस्तो घरमा नग्गै भएन।
7: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
1: हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
10: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635-93-369।
11: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त,
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी।

0: हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
1: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई, म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एक्ले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
0: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
2: अनि बिचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9641161678 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
8: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556611445 र 9556020445।
11: XY3.8 अन्तर्मनको आवाज।
12: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
13: धोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
15: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल श्रावण महिनाको 31 गते आइतबार नेपाल सम्मत 1146 साउन कृष्ण पक्षको आज चतुर्थी तिथि सन् 2026 अगस्त 16 तारीख रेडियो धोरबाराही 103.5 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट र नेपाली पात्रो तथा हाम्रो पात्रोबाट एकसाथ विश्वभर प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाखसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको तयारी। प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम उवागलेको आह्वान। नेपाल र भारत बीच एक अर्काको भोग चलनमा रहेको जग्गा नाप जाँच गर्ने सहमति। नेपाल र भारत बीच गहिरो ऐतिहासिक सम्बन्ध र सहकार्य आउँदो दिनमा अझै सुदृढ हुँदै जाने प्रधानमन्त्री बालेन्द्र शाहको विश्वास। नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेला विधानसम्मत सम्मेलनमा रूपान्तरण। कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितको प्रतिवेदन पेश। आफू सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा रहेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको भनाई। सर्वोच्च अदालतबाट न्याय भएपछि पार्टी मिल्ने दावी। पार्टी अप्ठ्यारोमा परेको बेला नेतृत्व छोडेर नहिँड्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको स्पष्ट व्यक्ति। पार्टीमा अहिले अनुशासनहीनता देखा परेको टिप्पणी। पार्टी पुनर्गठनको बहस गर्नेहरूलाई आवाराको संज्ञा। तनहुमा गैस वितरण प्रणालीको प्रभावकारी अनुगमन र निरीक्षणका लागि सहायक सीडीओ दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन। टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित छड्की अनुगमन गर्ने। सरकार र शैक्षिक परामर्श व्यवसाय बीच भइरहेको वार्ता चाँडै निष्कर्षमा पुग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलको भनाई। जेएनजी विद्रोहको वर्ष दिन पुग्न लाग्दा इतिहासबाट विदा हुन लागेका पुराना शक्ति फेरि जुरुमुराउन थाल्नु विडम्बनापूर्ण भएको पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको टिप्पणी। गण्डकी प्रदेशमा गाँजा खेतीलाई अनुमति दिनु ग्रामीण अर्थतन्त्रको पुनरुत्थान र युवा पलायन रोक्ने रणनीतिक योजना भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको भनाई। अब अनलाइन मार्फत नै स्वास्थ्य बीमामा आबद्ध हुन सकिने व्यवस्था। संरक्षणको अभावमा जीर्ण बन्दै कान्ति ताल। वसुन्धराका उपभोक्ताको भीड़। विभिन्न ब्रान्डका ग्यास वितरण। बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी पनि तयार। आदिवासी जनजातिको अधिकारको सवालमा एमाले प्रतिबद्ध रहेको अध्यक्ष केपी शर्मा ओलीको भनाई। एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री विराज भक्त श्रेष्ठको आग्रह। पार्टी फुट्ने कुनै आधार नभएको कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माको दावी। परिवर्तनलाई आत्मसात गरेर युवाहरू अगाडि बढ्नुपर्ने मन्त्री ऊर्जा मन्त्री श्रेष्ठको भनाई। विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस नेता साउथको जवाफ। अदालतले वैधता दिला राजनीतिक एकता दिन सक्दैन। यस्तै पार्टी विभाजनको पक्षमा आफू नभएको कांग्रेसका नेता शशांक कोइरालाको पनि दावी। काठमाडौँ प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री सोडिमो आग्लेको आग्रह। काठमाडौँमा भारतको 80औं स्वतन्त्रता दिवस मनाइयो। 11 मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान। चीन नेपाल उत्तरी कोरोला नाकादेखि लोमान्थङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशंकामा 8 मालवाहक कन्टेनर मुस्ताङ प्रहरीको नियन्त्रणमा। सरकारले इट्टा उत्पादनमा लगाएको प्रतिबन्धका कारण इट्टा उद्योगीहरू गम्भीर संकटको सामना गर्दै। नेपाल आयल निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरे पनि सहज रूपमा ग्यास पाउन नसकेको सर्वसाधारणको गुनासो। ग्यास लिन नागरिकता र राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि चौतर्फी आलोचना। तनहुँ र लमजुङमा भारी वर्षा। मादी खोला आसपास उच्च सतर्कता अपनाउन आग्रह। मादी खोला लगायतको साना तथा ठूला खोलाहरूमा आकस्मिक बहाव बढ्ने र बाढ़ीको जोखिम रहने। मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण शनिबार हिजो 52 घटना हुँदा 13 जनाको मृत्यु। 5 जना बेपत्ता, 43 जना घाइते। 12 स्थानमा सड़क आवागमन अवरुद्ध। सन् 2047 विकसित भारत बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प। नक्कलवाद अन्त्य भएको दावी गर्दै दिमागी नस्लवादबाट भने सचेत रहन आग्रह। गण्डकीमा गाँजा खेतीको वैधानिकतासँगै ग्रामीण अर्थतन्त्रको नयाँ आधार बनेको मुख्यमन्त्री पाण्डेको दावी। पोखराको विजयपुर खोलाले बगाउँदा हिजो 2 किशोर बेपत्ता। स्याङ्जामा अरौदी खोलाको कजुवेको आवत जावत पूर्ण रूपमा बन्द। तनहुँ कलाकारको 4 अधिवेशन सम्पन्न। सृजना आलेको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन। क्षेत्रीय समाज शुक्ला गण्डकी 4 अध्यक्षमा चित्र बहादुर पराजुली निर्वाचित। हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी। इण्डोनेसियामा शक्तिशाली भूकम्पमा परेर कम्तीमा 38 जनाको मृत्यु। अमेरिकासँग वार्ता पुनः शुरू गर्ने इरानको निर्णय। इरानले निर्णय नगरेको विदेश मन्त्री अराघचेको भनाई। राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव। चीनमा डुंगा दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 जना बेपत्ता। नाइजेरियामा समुदाय बीचको झडपमा परेर 20 जना भन्दा बढ़ीको ज्यान। कंगोमा इबोला प्रकोप तीव्र रूपमा फैलदै इजी जेटमा क्याबिनेट क्रूको आन्दोलन। फ्रान्सलाई 100 भन्दा बढ़ी उडान रद्द। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोजको 15 गतेदेखि 24 गतेसम्म हुने र आज पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना। हवस्त, यिनै खबरहरू सँगसँगै आजका लागि झोरबारा हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित हामी उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म अशोक विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
17: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
18: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
19: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
17: हाकैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
16: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825572763 र 9860715
19: र रामचन्द्र महत 9461168778।
20: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका तनहुँ।
21: खाए साह्रै मिठो पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
22: यी यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162 590-163।
5: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी गीती नाटक
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछेपानी तनहुँ।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
9: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852640093 र 9852638073।
2: प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 9852638078, प्रशान्त नेउपाने 9846625।
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
5: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9852638507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
9: हेलो बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891905633 र 9746680681।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868083522।
16: संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साउन 31 गते आइतबार, साउन कृष्ण पक्षको चतुर्थी तिथि, सन् 2026 अगस्त 16 तारिक। अब तपाईँको आजको राशिफल सुन्नुहोस्।